0: जनताबाट दण्डित भएको समेत उनले बताएका छन्। रापरपालाई डबलको धक्का शीर्षकमा आजको नागरिक दैनिकमा खबर छ।
1: नेपाल राष्ट्र बैंकको ढुकुटीमा विदेशी मुद्रा संचित ऐतिहासिक उचाइमा पुगेपछि सरकारले त्यसको केही अंश देशभित्रै परिचालन गर्न सोभरेन वेल्थ फण्ड स्थापना गर्ने भएको छ। विदेशी मुद्राको संचित निरन्तर बढ्दै गए पनि त्यसबाट प्राप्त प्रतिफल न्यून भइरहेका बेला सरकारले नयाँ संरचना मार्फत उक्त रकम उपयोग गर्ने रणनीति अघि सारेको हो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लीले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत विदेशी मुद्राको सुविधाजनक संचित रहेको अवस्थामा केही प्रतिशत रकम सोभरेन वेल्थ फण्डका रूपमा परिचालन गर्ने घोषणा गर्नुभएको थियो। बजेट घोषणापछि आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले पनि उक्त योजना कार्यान्वयनमा लैजाने तयारी भइरहेको पुष्टि गर्नुभएको छ। गवर्नर पौडेलका अनुसार अहिले नेपालसँग धेरै विदेशी मुद्रा संचित रहे पनि न्यून प्रतिफल आउने ठाउँमा लगानी भइरहेकाले सरकारले परिचालन गर्न सोभरेन वेल्थ फण्ड प्रभावकारी हुनेछ। त्यस्तै अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा लगाइएको 3% कर फिर्ता नहुने बताउनु भएको छ। आर्थिक वर्षको बजेटबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले निजी विद्यालय कलेज तथा अस्पतालमा लगाइएको कर फिर्ता गर्ने सरकारको कुनै योजना नरहेको स्पष्ट पार्नुभयो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। अर्थमन्त्री सोलिम वाग्ले शुक्रबार संसदमा प्रस्तुत गरेको बजेटमा यो वर्ष सुर्तीजन्य पदार्थमा 10% कर वृद्धि गरेको घोषणा गर्न साथ ताली बज्यो, तर सरकारले जारी गरेको आर्थिक विधेयकमा समावेश करको वृद्धि दर फरक परेपछि झुक्याएको आरोप लगाइएको छ। सुर्तीजन्य पदार्थमा अत्याधिक कर वृद्धिपछि अभियन्ताहरूले आपत्ति प्रकट गरेका छन्। लामो समयदेखि सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा अनुसन्धानमा सारिक नेपाल विकासतले विज्ञप्ति जारी गरी आपत्ति प्रकट गरेको हो।
2: पार्टी संगठनलाई व्यवस्थित नगर्दै छोटो समयमा देशको ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पहिलो महाधिवेशनमा जुटेको छ। महाधिवेशन मार्फत पार्टी संगठनलाई व्यवस्थित बनाउन थालेको सो दलले आगामी स्थानीय तह र प्रदेशको निर्वाचनलाई समेत केन्द्रमा राखेको छ।
1: पोखराको फिर्के खोलामा बनेका संरचना हटाउने अभियान सम्पन्न भएको छ। फिर्के खोला खोजी अभियान अन्तर्गत खोलाघरमा बनेका तथा खोलाघरको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन चलाइएको अभियान एक हप्ता लगाएर सकिएको हो।
2: प्रधानमन्त्री बालेन्द्र शाहले भिजिट भिजाको दुरूपयोग रोक्न अध्यागमन विभाग सहितका निकायहरूलाई कड़ा निर्देशन दिएको जानकारी दिएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाहले नेपालबाट भिजिट भिजामा गएर कामका लागि अनुमति पाएपछि कामदार भिजा लिन नेपाल आउनुपर्ने बाध्यता भने हटाएर सहजीकरण गरिएको बताएका हुन्। प्रधानमन्त्री शाहले भने भिजिट भिजामा गएर काम पाएको अवस्थामा विदेशमै बसेर भए पनि भिजिट भिजालाई वर्क भिजामा कन्भर्ट गर्न सकिने विकल्पमा श्रम मन्त्रालयले काम गरिरहेको छ।
1: चितवन जिल्लालाई सहयोगपेक्षी सड़क आश्रित मानव मुक्त जिल्ला घोषणा गरिएको छ। मानवता प्रवर्धन महाअभियानलाई सफल बनाउने उद्देश्य सहित मानव सेवा आश्रमको सहकार्यमा आइतबार एक कार्यक्रमको आयोजना गरी जिल्लालाई औपचारिक रूपमा सड़क आश्रित मानव मुक्त घोषणा गरिएको हो।
2: यस्तै विगत चार वर्षदेखि अलपत्र देशकै गौरवको आयोजनाको रूपमा शुरू गरिएको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी 6 महिनाभित्र एकिन गरिने अर्थमन्त्री डाक्टर सोडिम वाग्ले दावी गरेका छन्। आर्थिक वर्ष 83-84 लागि संघीय संसदको संयुक्त बैठकमा शुक्रबार बजेट वक्तव्य प्रस्तुत गर्दै वाग्ले दोस्रो विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने बताएका हुन्।
1: दुधकोशी र सुनकोशी नदीको संगम स्थल जोर्तीघाटमा एकैसाथ दुईवटा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। खोटाङको हलेस्थित वाचुङ नगरपालिका 1, बाहुनी डाँडा स्थित ठूलो डुङ्गा ओखलडुङ्गाको मानेभन्ज्याङ गाउँपालिका 6, हिलेपानी र उदयपुरको कटारी नगरपालिका 14 लेखानीलाई जोड्ने गरी दुधकोशी र सुनकोशीमा दुईवटा झोलुङ्गे पुल निर्माण गरिएको हो।
2: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुई महत्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम आइतबार विधेयकहरू प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साकेद्वारा आइतबार जारी विज्ञप्ति अनुसार प्रमाणीकरण भएका विधेयकहरूमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 रहेका छन्।
1: कालीकोट जिल्लामा 420 मेगावाट क्षमताको जल विद्युत उत्पादन हुने भएको छ। कालीकोटको खाडा चक्र नगरपालिका 8 सेरा बाडामा 420 मेगावाट क्षमताको तिला दुई जल विद्युत आयोजना निर्माण हुने भएको हो। तिला दुई जल विद्युत आयोजना अन्तर्गत विद्युत गृह निर्माण, सुरुङ लगायतका पूर्वाधार निर्माणका लागि औपचारिक शिलान्यास गरिएको छ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना टेलिग्राम वा व्हाट्सएपमा टास्क पुरा गरे बापत पैसा पाइने लोभमा नफस्नुहोस्। सुरुमा थोरै पैसा दिएर पछि ठूलो रकम ठगी गर्ने यस्तो जालबाट जोगिनुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब वार्ता टोलीका प्रमुख वार्ताकारले आइतबार तेहरान संयुक्त राज्य अमेरिकासँग जस्तो सुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका छन्। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र स्ट्रेट अफ हर्मुजको जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै शनिबार लेखेका छन्, ट्रम्पले कड़ा शर्तहरू साथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाएका छन्, यद्यपि विस्तृत विवरण खुलाइएको छैन। सरकारी टेलिभिजनमा प्रसारण गरिएको भिडियोमा मोहम्मद बागर गलिफाली भनेका छन्, इरानी जनताको अधिकार सुनिश्चित नभएसम्म हामी कुनै पनि सम्झौतालाई अनुमोदन गर्दैनौ। ट्रम्पले आफ्ना प्राथमिकताहरूमा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुजको जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको
2: अब खेल र खेलाडीका खबर। इण्डियन प्रिमियर लिग आइपीएल 2026 को उपाधि साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरूले जितेको छ। आइतबार सम्पन्न फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई 5 विकेटले पराजित गर्दै बेंगलुरूले लगातार दोस्रो पटक उपाधि हात पारेको हो। गुजरात टाइटन्सले दिएको 156 रनको लक्ष्य बेंगलुरूले 18 ओभरमा मात्रै 5 विकेट गुमाएर पूरा गर्यो। बेंगलुरूको जितमा स्टार ब्याटर विराट कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै 42 बलमा 75 रनको अभिजित इनिङ खेलेका हुन्।
1: अब विचार तथा विश्लेषण। वार्षिक बजेट र जनताका आशा भरोसा शीर्षकमा हिमाली टाइम्समा मेघनाथ दाहालको विचार छापिएको छ। आम मानिसले बजेटले आर्थिक सामाजिक क्षेत्रमा संरचनात्मक साहसिक काम गर्नेमा ठूलो भरोसा गरेका थिए, तर धेरै विषयमा तुषारापात गरिदिएको देखिन्छ। वार्षिक बजेटलाई आम मानिस र सरकारमा बस्नेहरूले फरक किसिमले लिने गरेको पाइन्छ। आम मानिसको बुझाइ सरकारी कर्मचारीको तलब बढ्नाले महँगी माथि जाने बुझाइ छ। सरकारी कर्मचारीलाई केही राहतको अनुभूति गराएको यस बजेटले समग्र मागमा विस्तार गराउने र साथमा साप्ताहिक 2 दिने विधाको सदुपयोगले आन्तरिक पर्यटनको विस्तारमा सहयोग पुग्ने विश्वास छ। पूर्वाधार डिजिटल तथा नयाँ अर्थतन्त्रको आधारशिला निर्माणको थालनीमा बजेटले शुरूआत गरेको छ, तर स्रोतको जोहो गर्ने क्रममा केही समस्या छन्।
2: कर्णालीमा विकासको खेतीपाती शीर्षकमा आजको हिमालय टाइम्समा विनोद कुमार भण्डारी लेख्नुहुन्छ। कर्णालीमा फेरि बजेटको मौसम आएको छ। खेतबारीमा मकै रोप्ने समय जस्तै मन्त्रालयमा योजना रोप्ने बेला पनि यही हो। फरक यति मात्रै हो, गाउँले किसानले माटो खनेर बिउ हाल्छ, सरकारका किसानले फाइल खनेर योजना हाल्छन्। किसानले वर्षात कुरेर खेती गर्छ, सरकारका किसानले असार कुरेर विकासको खेतीपाती गर्छन्। यसैबीच कर्णालीका जनताले फेरि आकाशतिरै हेरेर भन्लान्, हे विकास देवता, यो वर्ष त कम्तीमा हाम्रो खेतीमै उम्रिनु, फाइलको गमलामा मात्रै होइन, विकासको खेतीपाती यस्तै छ, कागजमा सधैँ हराभरा, जमिनमा सधैँ प्रतिरक्षारत। कर्णालीले अब भाषणको मल, आश्वासनको बिउ र उद्घाटनको पानीले मात्रै खेती गर्न सक्दैन, उसलाई परिणामको माटो चाहिएको छ, नत्र विकासको यो खेतीपाती सधैँ झोलामा बोकिएको बिउ जस्तै रहनेछ, हरेक वर्ष गनिने, कहिल्यै नरोपिने।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

नमस्कार आदरणीय श्रोता, भइसकेको छु नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभर छरिएर रहेका नेपालीहरूले सुन्दै हुनुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट नेपाली बहस प्रसारण भइरहेको छ। नेपालीहरूले धेरै मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौँ र विशेष गरी सामाजिक आर्थिक राजनैतिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा छलफल र बहस चलाउने गर्दछौँ र नेपाली बहसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग हाम्रो सिधा र खरो प्रश्न हुन्छ र हाम्रो खबरदारी निरन्तर बहस मार्फत जारी रहन्छ। आदरणीय श्रोता, यतिखेर हामी नेपाली बहसमा उठान गर्न चाहन्छौँ सीमाबारे दिएको प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिका कारण उनी फेरि एकपटक विवादमा आएका छन्। लामो समय नबोलेर विवादमा आएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सीमाको विषयमा दिएको अभिव्यक्ति उनका लागि निकै ठूलो भारी बन्ने खतरा बढेको छ र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले 10,000 सीमाको विषयमा छुट्याउन नसक्दाखेरि उनीहरूले बचाउ पनि गरिरहेका छन्। तर सीमा विवादको विषयमा सीमाका विज्ञहरू, हिजोका भारतीयका लागि नेपाली राजदूतहरू लगायतका विभिन्न व्यक्तिहरूले नेपालको सीमा विवाद भारतसँग रहेको तर भारतको सीमा विवाद नेपालसँग नरहेको विषयलाई यतिखेर अगाडि ल्याइरहेका छन्। प्रधानमन्त्री बालेनको अभिव्यक्ति विवादमा तानिएपछि परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै उनले उल्लेख गरेको विषय 10,000 क्षेत्र अतिक्रमण र सीमा वारपारको जग्गा भोगाधिकार क्रस बर्डर अकुपेसनसँग सम्बन्धित रहेको प्रष्टीकरण पनि दिएको छ। यो लज्जाको विषय पनि हो। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स बााउन्ड्री सिद्धान्त अवलम्बन गरेका कारण क्रस बर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको परराष्ट्रले समेत जनाएको छ। कुनै पनि तयारी बिना बालेन शाह जसरी हिजोको आइतबारको संसदमा प्रस्तुत भए, जुन कुरा सभामुखलाई पनि थाहा थिएन, किनभने बालेन शाहको संसदमा उपस्थिति, हात उठाएर संसदको रोस्टममा गएको विषय र त्यस पछाडिको प्रश्नोत्तर कार्यक्रमले गर्दाखेरि उनले सीमामा बोलेका विषयहरू र अन्य केही विषयहरू यतिखेर विवादमा तानिएका छन्। एउटा सार्वभौम सत्ताको राष्ट्रको प्रधानमन्त्रीले जुन किसिमले तयारीका साथ संसदमा फेस हुनु पर्थ्यो, यो त विश्वले हेर्ने संसद हो, हरेक नेपालीहरूले हेर्ने संसद हो। संसदमा उनको जुन उपस्थिति र उनको जुन लापरवाहीपन देखिएको छ त्यसमा धेरैले आलोचना पनि गरेका छन्। अहिलेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहको बोली र सीमाबारेको अभिव्यक्ति सच्याउनका निम्ति पनि दबाव छ। त्यसलाई संसदको रेकर्डबाट हटाउनका निम्ति पनि दबाव दिइएको छ, किनभने सरकार बनेको 2 महिना 4 दिनपछि प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक आइतबार संसदको रोस्टमबाट बोले। न पूर्व निर्धारित कार्यक्रम, न पूर्व तयारी, उनले बोल्नका लागि समय मागेर हात उठाएर उठिहाले। बालेनको यो शैलीले प्रतिनिधि सभाका सभामुख डीपी अर्याललाई समेत एकचोटि अलमलमा पारेको थियो। छोटो परामर्श गरेर उनले आकस्मिक रूपमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर गराए। संसदमा प्रधानमन्त्री बालेनको खोजी हुन थालेको धेरै भएको थियो। प्रधानमन्त्रीको जवाफ मागेर विपक्षी दलहरूले विरोध र अवरोध गर्दै समेत आएका थिए। सभामुख आफैले आग्रह गर्दा समेत संसदमा आउन र संसदका प्रश्नको जवाफ दिन नमानेका बालेन आइतबार भने अनपेक्षित रूपमा प्रस्तुत समेत भए। संसद नियमावलीका प्रक्रिया र परम्परा भत्काउँदै सरप्राइजकै रूपमा उनी पहिलो पटक संसदमा बोले। प्रधानमन्त्री बालेनको पहिलो संशोधन विवाद रहित भने हुन सकेन। भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्तिले उनी विवादमा यतिखेर परेका छन्। 10,000 कुरा छ, सीमाको कुरा छ। हामी सीमाका विषयमा चाहिँ संवेदनशील हुनुपर्छ, राष्ट्रका विषयमा संवेदनशील हुनुपर्छ। बजेट आएको छ, बजेटका नीति सिद्धान्तका विषयमा छलफल र बहस हुनुपर्दछ। 21.5 खर्ब बराबरको बजेट अनुमान गरिएको छ। त्यो बजेट आइसके पछाडि त्यसबाट राजस्वबाट हुने जुन संकलनको अपेक्षा लिइएको छ होइन, त्यसै गरी वैदेशिक अनुदानका कुराहरू, वैदेशिक ऋणका कुराहरू होइन, आन्तरिक राजस्वका कुराहरू, आन्तरिक ऋणका कुराहरू, अझै भन्दा राजस्वको विषयलाई जुन किसिमले 12 खर्ब बराबरकै हाराहारीमा हामीले अहिले राजस्व उठाउने गरेका छौँ, तर 14.5 खर्ब बराबरको हाराहारीको राजस्व अपेक्षा गरिएको छ। यस कारणले गर्दाखेरि बजेट सबैभन्दा महत्त्वपूर्ण कुरा हो, नीतिदा कार्यक्रम सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तर बालेन शाह जुन प्रधानमन्त्रीजीले आज सीमालाई फेरि कोट्याएर भारतले समेत नेपालसँग सीमाको विवाद छैन भन्दै गर्दाखेरि उहाँले चाहिँ भारतसँग समेत नेपाल सीमा विवाद छ भनेर जुन अभिव्यक्ति दिनुभयो, यो अभिव्यक्तिका कारणले गर्दाखेरि आज उनको क्षमतामाथि चाहिँ निकै ठुला प्रश्नहरू उठेका छन्। उनी कमजोर रूपमा प्रस्तुत भएका छन् भन्ने ढङ्गले पनि यतिखेर चर्चा परिचर्चा भइरहेको छ। बजेट कार्यान्वयनमा शङ्का नगर्न अर्थमन्त्री डाक्टर सोलिम वाग्लेले आग्रह त गर्नुभएको छ, तर डाक्टर सोलिम वाग्लेको एकल प्रयासले चाहिँ सम्भव हुने छैन।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने यतिखेर भारत जाँदै हुनुहुन्छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सभापति रवि लामिछाने भारतीय जनता पार्टी भाजपाको अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सोमबार अर्थात आज भारत जाने तय भएको छ। पार्टीका केही नेताहरूको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै लामिछाने दिल्ली जान लागेका हुन्। सभापति लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा सहितको टोली नयाँ दिल्ली जानेछ। भारत भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेताहरू प्रधानमन्त्री नरेन्द्र मोदी सहित सरकारी अधिकारीहरूसँग पनि भेट्ने कार्यक्रम तय भएको पनि बताइएको छ। भारतले राज्यसभाका सभापति रवि लामिछानेलाई भव्य रूपमा स्वागतको तयारी पनि गरेको र भाजपाको मुख्यालयमा समेत उनलाई प्रवेश गराइने त्यहाँ पनि उनको भेटघाट कार्यक्रम रहेको विषयहरू यतिखेर आएका छन्। आत्मीय श्रोता, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धवल शमशेर राणाले धक्का दिएका छन्। विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण अभियानमा जुट्न नेता धवल शमशेर राणाको आह्वान पनि यतिखेर छ र यतिखेर धवल शमशेर राणाले जुन पार्टी फुटाउनका निम्ति कसरत गरेका छन् यसको बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी अब कमजोर हुने देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन किसिमले आफ्नो भूमिकालाई यतिखेर देखाइरहेको थियो, निर्वाह गर्दै गइरहेको थियो, त्यो आज फुट्ने अब अन्तिम संहारमा, विभाजनको अन्तिम संहारमा पुगिसकेपछि कमजोर बन्दैछ। राजा ल्याऊ देश बचाऊ भन्ने पार्टी आज आफै कमजोर बन्ने एउटा परिस्थितिमा छ, आफै बस्ने खतरामा राष्ट्रिय प्रजातन्त्र पार्टी यतिखेर रहेको छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। जब नेकपा माओवाद दोस्रो पटक त्यागेर प्रचण्डले नेकपा बने, नेकपाका आज संयोजक छन् प्रचण्ड, तर नेकपाभित्र पनि पुराना राजनीतिक दलका केही नेताहरू त्यहाँ समेटिएका छन्, पुराना वामपन्थी नेताहरू समेटिएका छन्। त्यो कारणले गर्दाखेरि नेकपाभित्र पनि एउटा विवाद छ। नेतृत्वले युवा पुस्ताको मन बुझ्न नसकेको, जेएनजी विद्रोहको मन बुझ्न नसकेको र एकल काटेर एकलौटी रूपमा जुन किसिमले दबाव र सिर्जना गरेर पार्टीलाई कमजोर बनाउने र ध्वस्त पार्ने प्रयत्न भएको छ, त्यसका लागि नेकपाका युवा नेताहरूले पनि आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्दै गएका छन्। यसका विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्दैछौँ। नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।

0: त्यसमा ब्याङ्किङ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: खरो विषयमा दरो बहस, नेपाली बहस।
4: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
5: ग्लोबल आइमी ब्याङ्क, सबैका लागि ब्याङ्क।
6: डिसोम फाइबर नेट।
7: यतिखेर हाम्रो बेसमा पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका प्रभावशाली नेता डाक्टर सुरेन्द्र पाण्डे हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। होइन, हामी अर्थतन्त्रको विषयमा र अहिलेको बजेटको विषयमा एकछिनमा चर्चा परिचर्चा गर्नेछौँ, तर प्रधानमन्त्री बालिन शाहले भारतको भूमि नेपालले पनि अतिक्रमण गरेको भनेर संसदबाटै बोलिदिनु भएछ। यस्तो पनि छ र डाक्टर साहब, तपाईँ त नेपालको राजनीतिमा लामो समयदेखि हुनुहुन्छ, भारतको सीमा भारतको भूमि नेपालले मिच्या छ र अहिलेसम्म?
8: त्यो मलाई थाहा भएन, उहाँले कसरी बोल्नुभयो थाहा छैन, तर आजसम्म नउठेको प्रश्न हो यो, जानकारी भएको विषय भएन मलाई।
7: भनेपछि भारतको सीमा अतिक्रमण गरेका छैन नेपालले?
8: त्यो गरेकै छैन नि, किनभने नेपाल जस्तो एउटा सानो देशको एउटा सम्भव पनि हुँदैन। पहिलो कुरा त है, सानो शक्तिको सानो आयात हुन्छ, त्यस कारणले यो प्रश्न न भारतले कहिले उठाएको छ न हामीले यसमा कहिले जवाफ दिनु परेको अवस्था छ। त्यस कारणले यो मैले चाहिँ बिल्कुल थाहा नभएको विषय हो।
7: तर प्रधानमन्त्रीले त कहाँबाट पत्ता लाउनु भएको छ त्यसो भए?
8: त्यो उहाँलाई नै सोध्नु होला, मलाई सोध्ने होइन नि त।
7: अब आज चाहिँ
8: प्रश्न
7: आज चाहिँ जुन किसिमले पार्लियामेन्टको दृश्य तपाईँहरूले देखिराख्नु भएको छ, हिजो प्रश्नोत्तर कार्यक्रममा पनि उहाँले जवाब दिने कार्यक्रम, सभामुख पनि एकपटक अलमलमा परेको विषय,
8: मलाई पार्लियामेन्टको अहिले नसोध्नु होला है, म पार्लियामेन्टको सबै कुरा फलो गरिरहेको हुन्न कि, म पार्लियामेन्टमा छैन, सबै कुरा मलाई जानकारी हुँदैन, मसँग सरकारवाला विषय मात्रै सोध्नु होला।
7: हामी बजेटको विषयमा कुराकानी गर्छौँ, बजेट त राम्रो आयो नि यसपालि होइन? डाक्टर सोनी माग्लेजीले चाहिँ करिब करिब भोल्युम बढाएर बजेट ल्याउनु भयो, यसको बजेटको अहिलेको यो चित्र जसरी आएको छ, रूपरेखा, यो कार्यान्वयनका जटिलता, चुनौती वा सम्भावनाहरूलाई कसरी हेर्नु भएको छ?
8: पहिलो कुरा त जुन ढङ्गले यो बजेट आएको छ, यो नियमित हिसाबले नै आएको छ, विगतका प्रोग्रामहरूलाई यसले क्यारी अन गरेका छ, केही थोर बहुत सामान्य नयाँ कुरा पनि गरे जस्तो देखिन्छ, हरेक अर्थमन्त्रीले केही न केही नयाँ कुरा गर्ने चाहना हुन्छ, इच्छा हुन्छ, त्यो स्वाभाविक भएर नै नयाँ मान्छेको एउटा अदला बदलीको कारण पनि त्यो हो। त्यस्तो ठुलो त्यसले अमूल हुन्छ नि नयाँ कुरा यसले केही गरेका छैन, पहिलो कुरा मेरो बजेटको बारेको टिप्पणी। दोस्रो कुरा, विगतका अर्थमन्त्रीहरूलाई एउटा प्रश्न आउने गर्थ्यो जहिले पनि, त्यो प्रश्न उहाँले फेरि छोडेर जानुभयो, त्यो नदिएको भए हुन्थ्यो भन्ने थियो मेरो। त्यो भनेको के भने, बिना स्रोत बिना आधारमा चाहिँ बजेटको, स्रोत बिनाको चाहिँ बजेट आयो, यो बजेट कार्यान्वयन हुन्न भन्ने जो प्रश्न विगतमा उठ्ने गर्थ्यो, सायद अहिलेका अर्थमन्त्रीले पनि यो प्रश्न गए वर्ष गत वर्षको बजेटको सन्दर्भमा टिप्पणी गर्दा सायद उठाउनु भएको थियो होला। आज उहाँको निम्ति पनि यही प्रश्न फेरि दोहोरिएको छ। किन दोहोरिएको छ भन्दा, 21 अरबको चाहिँ लक्ष्य जो छ, त्यो चाहिँ स्रोतबाट पुरा गर्न सक्ने अवस्था देखिन्न, सरस्वती हेर्दा पनि उहाँले पनि त्यसलाई चाहिँ एस्योर गर्न सक्ने कुनै आधार देख्दिनँ म। त्यस कारणले पनि जुन प्रश्न विगतका अर्थमन्त्रीहरूको सामु उभिन्थ्यो, आज त्यो प्रश्न उहाँको सामु पनि उभिएको छ, अर्थात् यो बजेट कार्यान्वयन हुन सक्दैन या ठुलो चुनौती छ र वर्षको मध्यावधि समितिपछि फेरि बजेटको आकार घटाउनु पर्ने अवस्था हुन्छ जुन कुरा यसपटक भएको थियो फेरि अर्को पटक पनि त्यही हुने भयो भन्ने मात्रै मलाई चाहिँ लागेको छ चिन्ता लागेको छ त्यो नगरिदिएको भए राम्रो हुन्थ्यो भन्ने मेरो चाहिँ सुझाव थियो
7: नवप्रवर्तनमा प्रविधिका क्षेत्रमा त बजेटले राम्रो हैन अपेक्षा गरेका छन् त एम्बिसन निकै ठुलो ल्याएर आयो नि त हैन बजेटले
8: होइन यो नवप्रवर्तन आदि ठिक छ 4 अरब रुपियाँ राखेको कुरालाई तपाईँले बिल्कुल टर्निङ पोइन्ट भन्दा यो अलि अगाडिदेखि नै बहस हुँदै आएको विषय पनि थियो फेरि नवप्रवर्धन रिसर्च आरएनडीमा चाहिँ सरकारले खर्च गर्नुपर्छ जिडिपीको 1% भन्ने त धेरै अगाडि म नै अर्थमन्त्री भएको बेलामा यो विषय उठाएर मैले अगाडि सारेको त्यस बेला 1 अरब रुपियाँ चाहिँ स्टार्टअपलाई पैसा दिने भएर चाहिँ अर्थ मन्त्रालय अन्तर्गत राखेर त्यो त्यसको वितरण पक्ष राम्रो भएन तर यो कन्सेप्ट त्यस बेला पनि आएको थियो र त्यो बजेटमा रहँदै आयो तर कार्यान्वयनको पक्ष एकदमै अँध्यारो रह्यो त्यो एकदमै त्यसप्रति मेरो चाहिँ दुःख छ दुःख लाग्छ किनभने आएका कन्सेप्टहरूको कार्यान्वयन एकदमै तीव्रताका साथ त्यो तत्परताका साथ नगर्ने हाम्रो सरकारी क्षमताको कारणले गर्दा चाहिँ हामीले सरकार यसको आलोचना र मार खानु परेको छ अब अहिले पनि त्यो 4 अरब उहाँले राख्नु भएको छ त्यो राम्रो कुरा हो त्यो राम्ररी सदुपयोग होस् भन्ने म चाहन्छु किनभने पैसा राखेर बजेटमा चाहिँ शीर्षकमा झुन्ड्याएर मात्रै हुँदो रहेछ विगतका अनुभवले के देखाउँछ भने राखेका योजनाहरू कैयौँ चाहिँ के भने कार्यान्वयन हुँदैनन् नगएपछि जनताले के भन्छन् भने तिम्रो चाहिँ के भने बजेट त कार्यान्वयनबाट नै मान्छेले माप्ने मापन गर्ने हो नि मेजर गर्ने हो नि कागजको चाहिँ मापन त गर्दैन त्यसमा नैमा उहाँले ल्याउनु भएको कुरामा ठिकै छ त्यसमा कुनै ऊ छैन तर यो नितान्त नयाँ पनि होइन मैले यहाँलाई भन्न खोजेको कुरा के भने विगतमा पनि थियो 1 अरब रुपियाँ त्यस बेला पनि राखिएको थियो वर्षको अन्तमा चाहिँ 4 करोड 5 करोड मात्रै चाहिँ निकासा भयो भन्ने मैले सुने किनभने म त छोडेर हिँडेँ होइन त्यस कारण यस्तो हुँदै आएको छ अहिले यस्तो नहोस् भन्ने चाहिँ मेरो चाहिँ
7: जस्तो रुख साहब एउटा कुरा मैले हिजोसम्मको डेटमा हेर्दाखेरि करिब 10.25 खर्ब चाहिँ राजस्व उठ्या छ अब हामीसँग 1 महिना मात्र बाँकी छ करिब करिब 12.25 खर्ब बराबरको हाराहारीमा राजस्व उठ्ला तर उहाँहरूले 14.5 खर्ब बराबरको अपेक्षा चाहिँ अब आगामी वर्षको राजस्व लिनु भएको छ होइन अर्को ऋणको कुरा पनि त्यस्तै छ होइन आन्तरिक ऋणको कुराहरू छन् भोलि अब यी स्रोत व्यवस्थापन गर्न नसकेको खण्डमा मलाई लाग्छ 4 अरब खर्ब बराबरको उहाँले ऋणको अपेक्षा गर्नुभएको छ हामीसँग अहिले 30 खर्ब छ 4 खर्ब बढिसके पछाडि करिब 34 खर्बको ऋणको भारे हामी टाउकोमा बोक्दैछौँ प्रत्येक वर्ष 4-4.5 खर्ब त ब्याज र किस्तामा मात्रै हामीले जान्छ त्यसका लागि ऋणै काट्नुपर्ने स्थिति छ भन्दा अबको अवस्थालाई कसरी चाहिँ एउटा समुन्नत बनाउन सकिन्छ कसरी चाहिँ देश निर्माणमा
8: दुईटा यसको दुईटा पाटोमा म अलग अलग व्याख्या गरौँला एउटा राजस्व लक्ष्यको जहाँ तपाईँले कुरा गर्नुभएको छ यो वर्ष हामीले राजस्वको लक्ष्य 1480 अरब उठाउने लक्ष्य हो चालु आर्थिक वर्षमा तपाईँले नै भन्नुभयो 10 खरबको आसपासमा छ अब केही भनौँ न 2 महिना पनि छैन 1.5 महिना पनि छैन होइन त यो अवधिमा कति म्याक्सिमम् 12 खरबभन्दा माथि जाला भन्ने देखिँदैन तपाईँकै हिसाबले पनि तपाईँ यो हेर्न सक्नुहुन्छ 12 खरबबाट अहिलेकै लक्ष्यमा कति नउठ्ने भयो 2 खरब 80 अरब नउठ्ने भयो होइन त अर्को साल उहाँले 15 खरब 80 अरबको लक्ष्य राख्नु भएको छ 1405 अरब 31 करोड चाहिँ राजस्व लक्ष्य छ 175 अरब चाहिँ प्रदेश र स्थानीय तहमा जाने राजस्व छ यो दुइटै जोडेर कति हुन्छ त्यो सबै पैसा सङ्कलन चाहिँ कसले गर्छ सङ्घले गर्छ र यसको राजस्वको भनेको चाहिँ 1580 अरबको लक्ष्य हो अर्को साल तपाईँले त्यो जुन 10.25 खरब भन्ने छ नि त्यो दुइटै प्रदेश र स्थानीय तहमा जाने पैसासहित जोडेर हो त्यो अलग होइन त्यो र अब त्यसलाई अलग अब त्यो दुइटै जोडेर यदि छ भनेपछि 1580 अरबको जो अर्को सालको लक्ष्य छ अब आउने साललाई उहाँले राख्नु भएको छ त्यो हिसाबले चाहिँ अहिलेकोबाट 12 खरब उठ्यो भने 1580 भनेको 3 खरब 80 अरब थप्नुपर्छ थप्ने भनेपछि कति प्रतिशत भयो झन्डै भनौँ न 30-31% चाहिँ राजस्व वृद्धि हुनुपर्छ अहिले चाहिँ कति प्रतिशतमा वृद्धिमा छ 7% छ चालु वर्षमा 7% वृद्धिमा छ गएको वर्षको तुलनामा अब एकैचोटि 30-31% ग्रोथमा जाने जो कुरा गरेको छ बजेटले त्यो कुरा त किमार्थ सम्भव देखिँदैन किनभने आजसम्म हुँदै नभएको कुरा हो यो है सबैभन्दा धेरै रासो उठेको भएर 30-31 अरबको के अरे 30-31% बाबुराम भट्टाईजीको पालामा थियो, 25 अरब त्यसपछिको दोस्रो 25% मेरो समयमा थियो, त्यहाँबाट ओह्रालो लागेको हाइएस्ट भनेको त्यही हो, त्यहाँबाट ओह्रालो लागेको यात्रा अहिले 7% ग्रोथमा छ, 2-3 वर्ष अगाडि त माइनसमा पनि थियो होइन, अघिल्लो वर्षको भन्दा कम उठ्या थियो। अब त्यो स्थितिबाट हामी गुज्रेर आएका छौँ र अहिले नै अत्यधिक रूपले चाहिँ के भने राजस्व वृद्धिको कुनै ठुलो सम्भावना देखिँदैन, धन धेरै समस्याहरूको बिचमा हामी छौँ। किन समस्याको बिचमा छौँ भन्दा तपाईँको ब्याङ्कहरूमा पैसा थुप्रेर बसेको छ, झन्डै 79 खरब रुपियाँ छ, 58 खरब मात्रै लगानी भएको छ, 21 खरब पैसा लगानी हुन नसकेका देखिन्छ, ऋण लिनु नआएको छ, जबकि ब्याङ्कको ब्याज दर चाहिँ एकदमै तल झरेको छ, ब्याज दरको कारण ब्याज घट्दाखेरिमा लोन बढ्छ भन्ने एउटा सिद्धान्त हुन्छ नि, त्यो पनि त्यहाँ देखिँदैन, किनभने व्यवसायको विश्वास बढेको देखिँदैन, त्यो कन्फिडेन्स भनेको।
7: तर निजी क्षेत्रले त स्वागत गर्यो नि त बजेट आइसकेपछि होइन, उत्साह
8: कहिले विरोध गर्छ र निजी क्षेत्रले। निजी क्षेत्र भनेको कस्तो हुन्छ भने निजी क्षेत्र कमजोर चाहिँ वर्ग हो के, चुनावमा भोट हाल्यो एउटा पार्टीले स्वाट जित्छ, मत हालिदिने बित्तिकै उलटफेर हुन्छ, राजनीतिक नेताहरूले चर्का कुरा गर्छन्, लापा पनि खेल्छन्, हिजो तपाईँले संसदमा लापा खेला देख्नुभयो, यो व्यवसायीले गर्दैन, व्यवसाय चाहिँ जात के हो भने उसलाई सबैसँग डर हुन्छ, उसको पैसा डुब्छ भन्ने डर,
7: 2064 को झल्को आउँदैछ नि त डक्टर साहब, हैन अहिले संसदमा पनि
8: हैन, अरूलाई चाहिँ पैसा डुब्छ भन्ने डर छ र तिर्नु पर्छ भन्ने छ र छैन नि, त्यस कारणले उनीहरू त के छ भने ऋण लिएका हुन्छन्, तलमाथि पऱ्यो भने आफ्नो घर खेत जान्छ भन्ने हुन्छ, छोरा नातिसम्म चाहिँ के भने छोरा बुहारी छोरी नाति नातिना सम्मलाई चाहिँ एउटा चाहिँ के भने दुःख पाउँछन् भन्ने चिन्ता हुन्छ, ऋण मैले बोकाएर जानुपर्ने स्थिति आउँछ भन्ने हुन्छ, ऊ एकदमै चिन्तित हुन्छ, कसैले लेखिदियो भने पनि तपाईँहरू जस्तो मिडियाले केही गाली गरिदियो कोही केही भनिदियो भने पनि ओहो यसले मेरो चाहिँ प्रतिष्ठामा चाहिँ दाग लाग्छ भनेर डराउँछन्, झुटै कुरा भए पनि ऊ डराउँछ, किनभने सत्य कुराको आलोचना गर्दा त मान्छेले यसरी डराउनु पर्छ, झुटो कुरा भनिदियो भने पनि डराउँछ, किन डराउँछ, मान्छेलाई चाहिँ झुटो कुराको प्रभाव पर्दैला, कतिको सामु चाहिँ प्रष्टीकरण दिएर जानु भन्ने हुन्छ, त्यस कारणले यो निजी क्षेत्र कमजोर हुन्छ, उसले जहिले पनि के हुन्छ नि सरकार र अरू सबै पक्षहरूसँग एक प्रकारको समझदारीमा चाहिँ व्यवसाय गरिरहेको हुन्छ, त्यस कारणले उसले त्यसो गर्नु स्वाभाविक हो, त्यसलाई फेरि यो निजी क्षेत्रको अमैत्री छ भन्न खोजे आइन मैले, होइन यो अमैत्रीपूर्ण बजेट छ त्यस कारणले भने होइन, मैत्रीपूर्णै होला तर पनि के हुन्छ भने उसले कहिले पनि गाली गर्दैन, विगतको बजेटमा चाहिँ गाली गरे तपाईँ सुन्नुभएको थियो र जहिले पनि स्वागत गर्छ, अनि फागुन चैततिर लागेपछि भएन भन्न थाल्छन् है, यो एउटा जेनरल चलनको तपाईँले यसो सम्झिनुहोस् त स्मरण गर्नुहोस् त, कार्यान्वयन पनि भएन यो पनि भएन अप्ठ्यारो भयो फलाना भयो यस्तो भयो भन्ने कुरा चाहिँ अलि पछि भन्ने स्थिति हुन्छ, त्यस कारणले उहाँले गरेका कुरालाई मूल्याङ्कनको आधार बनाउनु हुँदैन, यो चाहिँ कार्यान्वयन कस्तो हुन्छ भन्ने कुराको बाट हेर्नु पर्यो, कार्यान्वयनका तथ्यगत आधारहरू वस्तुगत एउटा चाहिँ के भने व्यवहारगत हुन सक्ने कुरा छ कि छैन भन्दा मैले देख्दाखेरिमा पहिलो राजस्वको ठाउँबाट यो गाह्रो छ, 30-31% ग्रोथ हुन सक्दैन, त्यसो हुने बित्तिकै राजस्व घट्ने बित्तिकै स्वाभाविक बजेटको आकार घट्नै पर्छ घट्छ, दोस्रो ऋण चाहिँ अहिले तपाईँले अघि ऋण पनि चर्चा गर्दै हुन्थ्यो जति भनेको थियो
7: होइन
8: त्यो अर्को पाटो हो, 233 अरब यसपालि ऋण लिने भनेको थियो वैदेशिक ऋण, अब अहिलेसम्म 156 अरब मात्रै आएको छ, भने जति त्यो पनि आउँदो रहेछ विदेशी ऋण होइन, अनि विदेशबाट हामीले चाहिँ अनुदान प्राप्त गर्छौँ भनेर हामीले 53 अरब 45 करोड लक्ष्य राखेको मध्येमा अहिलेसम्म 32-33 अरब 32 अरब भन्दा माथि गएको छैन, भनेपछि त त्यही एमसिसीको पैसा अलिकति आएको छ यस वर्ष, त्यस कारणले अलिकति त्यो पनि गएको नत्र भने माथि जाने स्थिति देखिँदैन्थ्यो, यति पनि हुँदैन्थ्यो, 5-7-10 अरबभित्र सीमित हुने गरेका थियो, यो जम्मै कारणहरूले गर्दाखेरिमा एउटा राजस्व नपुग्ने, अर्को वैदेशिक सहायता कम हुने, तर आन्तरिक ऋण चाहिँ जति भन्यो त्यति नै लिनुपर्ने एउटा बाध्यात्मक छ, किनभने अरू आएन भने आफ्नो हात जगन्नाथ भन्छन् नि, आफ्नो हातमा भएको हुनाले सरकारले त्यो काम गर्न चाहिँ सजिलो छ, अब 362 अरब चाहिँ यसपालि लिने भनेको 280 अरब करिब दिइसकेका छ, अझ अब वर्षान्त बाँकी नै छ, खास गरी यो अन्तिम क्लोजिङको पनि अन्तिम महिनामा सबै हिसाबको राफसाफ गर्ने हुन्छ, त्यो बेलामा कतिपय कुरा लिनुपर्ने होला। त्यस कारणले गर्दा अर्को साललाई अब 247 अरबको वैदेशिक ऋणको पक्ष होस्, 410 अरबको आन्तरिक ऋणको पक्ष होस्, यो दुइटै चाहिँ के भने अब तपाईँले भने एउटा आन्तरिक ऋण बढेर जाने कुरा भयो, वैदेशिक ऋण पनि बढेर जाने भयो, तिर्ने क्षमता चाहिँ बढ्दाखेरिमा राम्रो हुन्छ। तपाईँले भने जस्तो फ्याट फ्याट डब चाहिँ जोडिएर जाने चाहिँ होइन, फेरि है त्यो मिसगाइड गर्नु हुँदैन। 30 छ अब चाहिँ 4 ल्याएपछि 34 हुन्छ होइन, यसपालि तिर्ने पनि त राखेको छ नि त, जस्तो 410 मध्ये 245 अरब 246 अरब चाहिँ समावेशको भुक्तानीको लागि चाहिँ पैसा
7: राखेको
8: छ, ऋणबाट ऋणै तिर्ने स्थिति छ, या हाम्रो चाहिँ अरू हाम्रो राजस्वबाट चाहिँ बचत पैसाबाट दिनुपर्ने हुन्छ होइन, हाम्रै आफ्नै सरकारी ट्रेजरीबाटै दिने हो, जेबाट भए पनि ऋणले पनि त्यो ट्रेजरीमा आउँछ, या हाम्रो राजस्व भए पनि त्यसैबाट तिर्ने हो हामीले। झन्डै झन्डै अहिले स्थिति के छ भने हाम्रो पिक्चर चाहिँ कस्तो छ भने 1200 राजस्व उठ्दाखेरिमा प्रदेश र स्थानीय तहमा 1/3 जान्छ, अनि तलब भत्ता पेन्सनमा 1/3 जान्छ, अनि 1/3 समावेश भुक्तानीमा जान्छ। भनेपछि त हामीलाई त विकासको लागि त पूर्वाधार निर्माणको लागि त पैसै बच्दैन, त्यो त्यसको लागि या त हामीले वैदेशिक ऋण वा सहायतामा भर पर्नु पर्यो, या त हामीले आन्तरिक ऋणमा भर पर्नु पर्यो। भनेपछि हाम्रो डेभलपमेन्ट कस्टिङ नै एकदमै महँगो हुँदैछ, किनभने जब ऋण लिएर चाहिँ हामीले चाहिँ पूर्वाधार निर्माणमा जानुपर्ने स्थिति आउँछ भने त हाम्रो लागत त यसै पनि महँगो हुन्छ नि। पहिलो त सरकार प्रभावकारी छैन, हुँदैन कहिले पनि, अनि सरकारी खर्च गर्ने प्रणाली प्रभावकारी नहुने, तर ऋण लिएर चाहिँ गर्नुपर्ने भयो भने आफ्नो राजस्वबाट गर्न पाउँदा केही पनि त ऋण तिर्न नपर्ने अवस्था हुन्थ्यो नि, होइन त्यो पनि अवस्था छैन अहिले। त्यस कारणले हाम्रो हाम्रो चाहिँ यो अर्को सालको चाहिँ राजस्व लक्ष्य यो अब बनाउने, जस्तो भन्नु एउटा सानो कुरा भनेर भन्छु, अब चालु खर्च चाहिँ अहिले जति राखेको छ झन्डै झन्डै चालु खर्च हाम्रो चाहिँ छेउछाउमा पुग्छ, तर जसले हाम्रो आर्थिक वृद्धि गर्नलाई मद्दत गर्छ त्यो चाहिँ पुँजीगत खर्च भन्ने गरिन्छ, त्यो चाहिँ झन्डै झन्डै 25% मात्रै खर्च भएको छ अहिलेसम्म। 407 अरब चाहिँ खर्च गर्ने भन्ने ठाउँमा चैत मसान्तमा 96 अरब खर्च भएको थियो, वैशाख भरिमा अलिकति बढ्या होला, भनेपछि यो 1.5 खरबभन्दा माथि जान सक्ने कुनै सम्भावना देख्दिनँ म 4 खरबमा, भनेपछि त त्यो 30% हाराहारीभन्दा माथि खर्च नहुने लक्ष्यभन्दा। अनि अर्को साल पनि 431 अरब चाहिँ गर्छु भनेको छ, त्यो पनि माथि नजाने, अरू खर्च चाहिँ राजस्व पनि नउठ्ने, ऋण पनि कम आउने, आन्तरिक ऋण चाहिँ बढेर जाने, यो खालको चाहिँ स्थिति हुँदा 21 खरब 34 अरब मध्ये 18.5 खरबको आसपासमा मात्रै बजेट चाहिँ एक्ज्याक्ट रहन्छ भन्ने म देख्छु। अब त्यो चाहिँ 18.5 भनेपछि 19.5 20 झन्डै चाहिँ 21.5 भनेपछि म्याक्सिमम मैले 19 होला, 2 खरब 2 खरब भन्दा बढी चाहिँ अहिलेको बजेटको आकार चाहिँ वर्षान्तमा पुग्दा घट्छ। त्यो घट्ने हुँदा कहाँ घट्छ भन्दा चालु खर्च घट्दैन, समावेश भुक्तानी पनि घट्दैन, तलब भत्ता पनि घट्दैन, घट्ने कहाँ पुग्छ भन्दा कुन खर्च घटाउनु पर्ने हुन्छ भन्दा हामीले पुँजीगत खर्च घटाउनु पर्ने हुन्छ। पुँजीगत खर्च कटौती गरेर अथवा घट्ने स्थितिबाट हामीले 7% लक्ष्य जो ग्रोथ राखेका छौँ, 6% यो मूल्य के अरे मुद्रास्फीति राखेका छौँ, त्यो 13% अथवा 13.42% एभरेज ग्रोथ नभइकन यो टार्गेट पुग्दैन, जो यस वर्ष पनि थियो 6.5% उठाउने ग्रोथमा जान्छौँ भनेको थियो, अहिले कति छ उहाँले भन्नुभएको छ 3.85% ग्रोथमा छौँ, हुने सक्ने सम्भावना छ भनेको छ, त्यो पनि ठ्याक्कै हुन्छ भन्ने छैन, किनभने अन्तिममा अझ खर्चको बाँकी नै छ होइन, भुक्तानी गर्नु बाँकी नै छ।
7: अब जाँदा जाँदै अब धेरै नेपालीहरूले चाहिँ अपेक्षा गरेको सुन्न चाहेको एउटा विषय पनि छ, किनभने नेकपा एमाले भित्रको जुन अहिलेको विवाद छ नि त्यसलाई चाहिँ तपाईँहरूले चाहिँ अब शल्यक्रिया नै गर्नुपर्छ भन्ने ढङ्गले जानुभएको थियो, तर पेन किलरले सन्चो भयो होइन अहिले
8: त्यो विषयमा, अहिले आज त्यो छलफल गरौँ न, तपाईँले बजेट भनेर कुरा गर्नुभयो,
7: होइन
8: जानु जाने होइन के हो भने होइन, अहिले अहिले आम रूपमा नेकपा एमाले को भित्र कार्यकर्तादेखि समर्थक नेता जम्मैले उठाएको प्रश्न हो, यो पार्टी सामान्य सुधारबाट मात्रै होइन, यसमा ठुलो रेभोल्युसनको खाँचो होइन, रिफर्म होइन रेभोल्युसन आवश्यक छ, समग्र होइन अनि सबै कुराको यसको विचारदेखि लिएर सङ्गठनदेखि लिएर नेतृत्वदेखि लिएर सङ्गठन बन्द गर्ने पद्धतिदेखि लिएर पार्टी सदस्यता दिने पद्धतिदेखि लिएर सबै कुराको चाहिँ के भने पुनर्गठनको खाँचो छ होइन कार्यशैलीदेखि लिएर समग्र कुराको चाहिँ परिवर्तनको खाँचो छ त्यो नगरेसम्म हामी अगाडि जान सक्दैनौँ र त्यसको लागि चाहिँ अब अहिले पनि सचिवालय सेन्ट्रल कमिटीमा छलफल चलिरहेको देखिन्छ होइन एउटा कार्यदल बनिया छ अब यसले कस्तो नतिजा ल्याउँछ कस्तो सिफारिस गर्छ त्यो निर्णय कसरी हुन्छ किनभने अन्य कार्यदलहरू जस्तै सामान्य चाहिँ काम चलाउ खालको नियत एउटा चाहिँ नियमित चाहिँ बनाइदियो समितिले एउटा चाहिँ के भने रिपोर्ट दिउँ भनेर मात्रै आउँछ कि साँच्चै
7: होइन
8: त्यो त हामीलाई भनौँ न कहिले पनि जस्तो टेस्टिङ के होले भयो भने नतिजा नै हो नि कसैले पनि उच्चतम उपलब्धि लिँदा पनि नेतृत्वले लियो भन्छन् नेतृत्वलाई जस जान्छ सरकारले राम्रो गर्यो भने कसलाई जान्छ जस जस कुनै मन्त्रीले गरे नि प्रधानमन्त्रीलाई जान्छ नि होइन र प्रधानमन्त्री नै त्यसको लागि चाहिँ मुख्य पात्र नहुन पनि सक्छ कहिलेकाहीँ अरूले गर्दै आउन सक्छ तर जस कसलाई जान्छ प्रधानमन्त्रीलाई जान्छ खराबी भयो भने खराबी भयो भने कसलाई जान्छ उसैलाई जान्छ नि त किन अरू
7: नियन्त्रण
8: बिल्कुल
7: त्यो
8: त सबै छ तर मुख्य जवाफदेही को हुन्छ वडाको कारणले चाहिँ वडाको सदस्यले राम्रो काम नगरे हुनाले यो नतिजा आयो भन्ने निष्कर्ष निक्लिन्छ र होइन त्यसो भए त उपलब्धि लिँदा पनि वडाको कारणले लिएको भन्न सक्नु पर्यो नि त्यो त हुँदैन कसैले भन्दैन भन्छ पार्टीहरूमा राजनीतिमा त्यस्तो देखिन्छ यसको चाहिँ जस चाहिँ हामीले लिनुपर्छ भन्छौँ होइन हामी माथि तर स्वाभाविक छ सबभन्दा धेरै जिम्मेवारी सबभन्दा जिम्मेवार ठाउँबाट चाहिँ हुन्छ अरूको कमजोरी

0: त्यस कारणले कुनै पनि कुराको समीक्षाको पनि आधार चाहिँ परिस्थितिले सिर्जना गर्ने हो. राम्रो भइरहेको बेला समीक्षा गर्नुपर्ने हुँदैन, नराम्रो हुँदा नै समीक्षा हुन्छ धेरैजसो, होइन त? त्यस कारणले यो पनि त्यो गरौँला.
1: हस्, यस विषयमा थप कुरा गर्नुहोला डाक्टर साहब, अहिलेको लागि समय दिनुभयो, सुझाव दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार.
0: हस्,
1: उहाँ हुनुहुन्थ्यो पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका प्रभावशाली नेता डाक्टर सुरेन्द्र पाण्डे. आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुन्छ.
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ. जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ. न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.
5: खरो विषयमा तरो बहस, नेपाली बहस.
6: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ.
7: ग्लोबल आइमी बैंक, सबैका लागि बैंक.
8: डिसोम फाइबर नेट.
1: यतिकै हाम्रो बेसमा नेकपाका युवा नेता सुदेश पराजुली हुनुहुन्छ. सुदेशजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार.
9: नमस्कार, गुड मर्निङ खेमजी.
1: गुड मर्निङ सुदेशजी. नेपालको प्रधानमन्त्रीलाई तपाईँ सीमा पारीबाट परिचालित हो कि भनेर आरोप लाउने, तपाईँले यस्तो गर्नु मिल्छ सुदेशजी?
9: उहाँको अभिव्यक्ति नै नेपालको सार्वभौम सत्ता संसदमा
1: खासमा तिमी पारीबाट परिचालित जस्तो स्वाभिमान बेच्ने सस्तो सस्तो जस्तो, यो के भन्न खोजे तपाईँ?
9: उहाँलाई नबोल्दाखेरि त नेपाली जस्तै लागेको थियो, तर उहाँले जुन ढङ्गले संसदमा बोल्नुभयो, उहाँको संसदको पहिलो बोलाइ, पहिलो अभिव्यक्ति नै नेपालको सार्वभौम सत्ता सम्पन्न मुलुकको विरुद्धमा छ. उहाँ प्रधानमन्त्री भए पनि अर्कै देशबाट परिचालित व्यक्तिको रूपमा हिजो संसदमा प्रस्तुत हुनुभयो, त्यही भएको कारणले मैले त्यो अभिव्यक्ति फेसबुकमा सार्वजनिक गरेको हो.
1: नबोल्दा नेपाली जस्तो लाग्ने प्रधानमन्त्री बोलेपछि भारतीय प्यादा जस्तो लाग्न थाल्यो. हिजोदेखि नै तिमी नक्कली थियौ कि आज आएर सक्कली भयौ, हेर्दा हेर्दै तिमी त अर्कै नै पो भयौ, अनुहार हाम्रै जस्तो, आकृति अर्कै जस्तो, तिमी त कस्तो कस्तो, खासमा तिमी पारीबाट परिचालित जस्तो, स्वाभिमान बेच्ने सस्तो सस्तो जस्तो. बडो राम्रो गजब लेख्नु भएको छ तपाईँले, तर यसको अर्थ, यसको अन्तर्य त एउटा सार्वभौम सत्तामाथि, देशको प्रधानमन्त्रीमाथि त निकै ठुलो प्रहार हो नि त यो.
9: हजुर, उहाँले जुन हाम्रो चाहिँ नि यत्रो जनमत प्राप्त पार्टीको तर्फबाट प्रधानमन्त्री हुनुहुन्छ, उहाँले जुन ढङ्गले हिजो संसद एउटा चाहिँ जनताको प्रतिनिधिको अधिकार सम्पन्न संसदमा जुन ढङ्गले नेपालको देशका विरुद्धमा जो बोल्नुभयो, त्यसले नेपालीहरूको चाहिँ एउटा एकतामा चाहिँ ठुलो हागत पुगेको छ, हाम्रो राष्ट्रियतामा ठुलो प्रहार गरेको छ. उहाँ हेर्दाखेरि चाहिँ हिजोसम्म नबोल्दाखेरि एउटा चाहिँ काम गर्ने जस्तो अथवा एउटा चाहिँ हाम्रो सार्वसत्ता सम्पन्न संरक्षक जस्तो देखिन्थ्यो, तर उहाँको पहिलो संसदको अभिव्यक्ति, पहिलो दृष्टिकोणै देशका विरुद्धमा भइसके पछाडि अब उहाँको आकृति, उहाँको स्वरूप, उहाँको भावना चाहिँ हिजो प्रतिनिधित्व भयो र बुढापाकाले भन्ने गर्छन् बिरालालाई अन्तिममा म्याउ गरे जस्तो, उहाँले पनि राष्ट्रियताका विरुद्धमा चाहिँ म्याउ गर्नुभयो र उहाँलाई हिजोदेखि नै लागेको आरोप के हो भने बालेन्द्र शाह काहीँ न काहीँबाट परिचालित व्यक्ति हुन्,
1: यसको मतलब भारतबाट परिचालित स्पष्ट भयो, अब
9: उहाँलाई काहीँ न काहीँ हुन् भन्ने कुराको पुष्टि स्वयं आफैले संसदको रोस्टमबाट गर्नुभयो र उहाँलाई अब चाहिँ जनताले चिन्न बाँकी केही पनि रहेन र उहाँको सक्कली आकृति ऐनामा देखियो. त्यसो भएको कारणले अब उहाँका विरुद्धमा एउटा चाहिँ राष्ट्रवादी जनताहरू चाहिँ एकजुट भएर अब उभिनुपर्छ भन्ने ठानेको छु मैले.
1: होइन, प्रधानमन्त्री भएपछि भारतकै बार्गेनिङ पावर बढाउने गरी अभिव्यक्ति दिने बालिन शाह अहिलेको प्रधानमन्त्री तिनै नेता हुन् जसले काठमाडौँ महानगरको मेयर हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा समेत टाँसेका थिए नि त, होइन?
9: हजुर, त्यो त नक्कली रहेछ भन्ने कुरा पुष्टि भयो नि त. उहाँले जे गर्नुभयो हिजो, जे गर्नुभएको थियो

0: त्यो त नक्कली रहेछ, उहाँ चाहिँ आज चाहिँ सक्कली अनुहार चाहिँ के हो भन्ने कुरा त देखियो नि त।
1: उहाँले परराष्ट्र मन्त्रालयले त एउटा वक्तव्य जारी गरेर उनले उल्लेख गरेको विषय दस गजा क्षेत्र अतिक्रमण र सीमा वारपारको जग्गा भोगाधिकार क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको प्रष्टीकरण दिएका छन् त। फेरि
0: एउटा कुरा चाहिँ कुन ठाउँमा नेपालले भारतको जग्गा मिचेको छ, के अरे सुस्तामा हो कि महेशपुर हो कि कालोपानी हो कि लिपुलेक हो कि त्यस पछाडि चाहिँ नि उता चाहिँ हाम्रो पशुपति नगर हो कि यता चाहिँ कञ्चनपुर हो कि यता झापा हो कि यता चाहिँ मोरङ हो कि कुन ठाउँमा कति इन्च कति चपरी जग्गा नेपालले चाहिँ भारतको चाहिँ लिएको छ त्यो कुरा त पुष्टि गर्नु पर्यो नि। आजसम्म चाहिँ हाम्रो सीमा क्षेत्रको सबभन्दा बुद्धिजीवी हाम्रो चाहिँ नि श्रेष्ठ सरले भन्नुभएको छ
1: अनि
0: त्यस पछाडि दिप के अरे चाहिँ सम्पूर्ण परराष्ट्रविदहरूले भन्नुभएको छ विज्ञहरूले भन्नुभएको छ कि नेपाल नै भारतको सीमा क्षेत्रमा सबभन्दा अतिक्रमित भएका क्षेत्रहरू भारतले अतिक्रमण गरेको छ भनेर त दुनियाँले भनेको छ। त्यसो भएको आज एउटा मान्छे फुत्त आयो प्रधानमन्त्री भयो अनि भारतको चाहिँ नि भारतको जग्गा नेपालले मिचेको छ भनेर अभिव्यक्ति दिने उनलाई कहाँबाट सास आयो कहाँबाट आँट आयो कहाँबाट त्यो जग उहाँले चाहिँ बसाल्ने कोसिस गर्नुभयो। त्यसो भएको कारणले यसो हेर्दाखेरि जुन ढङ्गले चाहिँ अहिलेको सरकार अहिलेको पार्टी बेलुन जस्तो फुकेर ठुलो भएको छ त्यसमा काहीँ न काहीँको चाहिँ दम सुई परेको भन्ने कुरा चाहिँ पुष्टि भएको छ र आज सम्पूर्ण नेपाली जनताहरू भारतको थिचोमिचो भारतको चाहिँ नि अतिवादका विरुद्धमा भारतीय विस्तारवादका विरुद्धमा जे चाहिँ नारा चाहिँ घन्काइरहेका छन् त्यसको ठिक उल्टो आज चाहिँ भारतको भारतलाई भारतमा चाहिँ भारतको चाहिँ नेपालले जग्गा मिचेको छ भनेर उहाँले भन्नुभयो। उहाँले सुस्तामा जानुभएको छ, म गएको छु सुस्तामा, सुस्तामा त्यहाँका जनताहरू लैला बेगमको घर लुटिएको छ होइन, त्यहाँ चाहिँ सारा नेपाली जनताको चाहिँ जग्गा जमिन लुटिएको छ। त्यस पछाडि चाहिँ आज लिपुलेक लिन्दिया धुरा जो नेपालको हो त्यहाँ चाहिँ त्यहाँको बारेमा एउटा संसदमा चाहिँ बोल्न सक्दैन प्रधानमन्त्री अनि उल्टै आएर के भन्छ नेपाली जनतालाई चाहिँ मूर्ख बनाउन के भन्छ भन्दाखेरि चाहिँ भारतको जमिन हामीले पो लुटेका रहेछ म त प्रधानमन्त्री भएर थाहा पाएँ भनेर यस्तो गैर जिम्मेवारी अभिव्यक्ति दिने पनि नेपालको प्रधानमन्त्री हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि यो चाहिँ बालेन्द्र शाह जसरी नबोली बसेका थिए बोलेपछि उनको चाहिँ नाङ्गो रूप हिजो संसदमा नेपाली जनताले प्रश्न देखे अन्तर्राष्ट्रिय जगतले प्रश्न देख्यो र अब यस्तो मान्छेबाट देश सञ्चालन गर्न सकिँदैन भन्ने कुरा नेपाली जनताको निष्कर्ष पुगेको छ र हाम्रो पार्टीको पनि त्यही हो
1: कि त राजीनामा दिनुपर्छ प्रधानमन्त्रीले। त्यसो भए
0: तपाईँ लथालिङ्गम भइसकेको उहाँको अभिव्यक्ति भनेपछि राजीनामा नदिएर के गरेर बस्नुहुन्छ तपाईँ अहङ्कारी दम्भी घमण्डी निरङ्कुश चरित्र भएको मान्छेलाई त अब जनताको चाहिँ आधीले फ्याल्छ नि त।
1: भनेपछि नेपालले भारतको जग्गा कहीँ पनि मिचेको छैन, यो चाहिँ गलत हो, यसले चाहिँ दुई देश बिचको सम्बन्ध र जनता जनता लडाउने खेल सुरु गर्नु भएन प्रधानमन्त्रीले।
0: उहाँले त पहिलो कुरा त उहाँले नेपाली देशको एउटा चाहिँ अस्मितामाथि नि धावा बोल्नुभयो नि तपाईँले। हिजोको उहाँको अभिव्यक्ति हाम्रो नेपाल जस्तो एउटा चाहिँ हाम्रो पराष्ट्र चाहिँ पराष्ट्र नीति एकदमै सन्तुलित पराष्ट्र नीति हो यस्तो चाहिँ गैर जिम्मेवारी बोल्ने मान्छे त प्रधानमन्त्री हुनै सुहाउँदैन पहिलो कुरा। त्यसो भएको कारणले उहाँले देश देश बिचको सम्बन्ध हाम्रा चाहिँ भू राजनीतिको चाहिँ सम्बन्धलाई पनि उहाँले त चाहिँ खतरामा पुर्याउनु भयो नि। त्यसो भएको कारणले मान्छेहरूले भन्ने गर्थे युक्रेनको जेलेन्स्की चाहिँ नेपालमा जन्मियो भने जस्तै उहाँ पनि फेरि नयाँ जेलेन्स्कीको रूपमा उदय भएको छ र यो हाम्रो राष्ट्रियतामाथि खतरा छ। अब सबभन्दा राष्ट्र जोगाउने हो भने बचाउने हो भने तुरुन्त यी राष्ट्रघाती बालेन्द्र शाहले राजीनामा दिनुको विकल्प छैन।
1: होइन, यो राष्ट्रलाई त कसले जोगाउन खोज्यो र यो राष्ट्रलाई त कसले राम्रो बनाउन खोज्यो, यो राष्ट्रलाई चाहिँ कसले चाहिँ होइन यो देश एकदम राम्रो कायापलट गर्न खोज्यो, सबै उस्तै आए जो आए पनि एउटै त रहे नि भन्ने खालको छ नि त जनतामा होइन भाष्य चाहिँ।
0: होइन, जनताले चाहिँ जनताका केही दिनानुदिनका आकाङ्क्षाहरू दिनानुदिनका समस्याहरू परिपूर्ति गर्न पुराना दलहरूले सकेनन् त्यो कुरा सत्य हो। तर पुराना दलका चाहिँ अहिलेसम्म भएका परराष्ट्र मन्त्री भएका चाहिँ प्रधानमन्त्रीले यस्तो किसिमको अभिव्यक्ति राष्ट्रघाती अभिव्यक्ति दृष्टिकोण सार्वजनिक गरेनन् नि हो उहाँहरूले हामी हाम्रो पार्टी अथवा पुराना दलहरू
1: हिजोकाले पनि राष्ट्रवादलाई त सत्ताको भर्याङ त बनाए नि के उपलब्धि गरेर ठोस रूपमा होइन
0: होइन सत्ताको राष्ट्रवादको भर्याङ भन्दा पनि हिजो यथार्थको जगमा चाहिँ राष्ट्रियताको कुरा चाहिँ उजागर भएको कुरा हामीले स्वीकार्नुपर्छ. हामी बिचमा नि कमी कमजोरी भए होला नभए भन्दिनँ, तर यस्तो राष्ट्रघाती अभिव्यक्ति संसदमा गएर उभिएर हाम्रा पार्टीका नेताहरूले पूर्व प्रधानमन्त्रीहरूले त दिएका छैनन् नि. त्यसो भएको कारणले हामी के बुझ्छौँ भने अहिलेको नयाँ जो प्रियतावाद अहिले चाहिँ यो प्रियतावादको जगमा उक्लेको यो सरकार यो पार्टी हेर्दा हेर्दै अराजकतामा परिणत भयो. अराजकता केमा गयो भने फाँसीवादमा गयो, फाँसीवादबाट चाहिँ अन्त एउटा चाहिँ अन्धवादमा गयो, त्यस पछाडि अब हुँदा हुँदा चाहिँ अर्काको गुलामवादमा चाहिँ परिणत हुँदैछ. त्यसो भएको कारणले अहिले के देखिन्छ भने यो सरकार अहिले सरकारको प्रधानमन्त्रीको गतिविधि हेर्दैखेरि नि देशमा यिनले चालेका चाहिँ नि कदमहरू यिनले बोलेका बोलीहरू यिनले चाहिँ देखाउन खोजेका चाहिँ जान खोजेका बाटोहरू अँध्यारो हुन्, यिनले चाहिँ कुनै पनि गन्तव्य र लक्ष्यमा पुर्याउँदैनन् भन्ने कुरा चाहिँ हामीले
1: होइन. सतीश पराजुलीजी तपाईँ त युवा नेता हो होइन, हिजो विद्यार्थी तपाईँले काम गर्नुभयो, फेरि अर्को झटारो हान्नु भएछ एक दिन अगाडि, नबोलाउँ नलेखौँ भन्यो तर हेर्दा हेर्दा वैराग लाग्ने अवस्था देखिन्छ. नेपाली कम्युनिस्ट पार्टीको संगठन सञ्चालकको तरिका हेर्दा लाग्छ भीरमा लड्ने गुरुलाई राम राम बाहेक के नै भन्न सकिन्छ र हाम्रै कर्मले बन्यो हाम्रै वर्मले सक्नेछौ भने जस्तो हुँदै सक्नेछौ भन्ने जस्तो हुँदैछ. भनेपछि अब यो कुप्रचण्डजी अब भीरमा लड्दै हुनुहुन्छ यतिखेर?
0: होइन त्यस्तो होइन, मैले चाहिँ हाम्रो पार्टी जो जुन ढङ्गले एकता भयो र जो यत्रो आम निर्वाचन चाहिँ सम्पन्न भइसक्यो, हाम्रा साङ्गठनिक त्यो तरिकाहरू बिग्रेका छन्, यसलाई मिलाउनु पर्यो र नेताहरूले अन्त अहिले नि बुद्धि पुर्याउनु पर्यो. यत्रो समय छ, यस्तो समयमा त सुस्त दुरुस्त साङ्गठनिक गतिविधि हुनु पर्यो भन्ने कुराको चाहिँ अभिव्यक्ति हो र हाम्रा केही केही नेतृत्वकोमा वरिपरि रहेका मान्छेहरूले जुन गतिविधि चाहिँ साङ्गठनिक गतिविधि गर्नुभएको छ त्यस त्यो गतिविधिले चाहिँ सङ्गठनको चाहिँ मूल मान्यतालाई पनि नछोएको देखिन्छ. त्यसो भएको कारणले मैले यो कुरा चाहिँ लेखेको हो र हामी त्यस्ता मान्छे हौ.
1: नेतृत्वप्रति तपाईँको आक्रोश पलायो नि त, फेरि नेतृत्वले काम गर्न सकेन, निराशा छ पार्टीमा नेकपामा, यतिखेर हस हजुर चल्छ, कसैले जान्छन् दर्शन गर्छन् अभिवादन गर्न छुट्यो, लाल सलाम गर्न छुट्यो, भर्खर भर्खर आकारले खुट्टा छुन्छन् पाउ मोल्छन्, अहिले त गजब छ नि त नेकपामा दृश्यहरू.
0: त्यही भएर त हामी त्यस्ता कार्यकर्ता हौ. हेर्नुहोस् होइन, हामी कसैको चाहिँ गुलाम भएर कसैको दास भएर चाहिँ पार्टीभित्र लागेका मान्छे होइन. हामी सिद्धान्तको स्वतन्त्रताको एउटा चाहिँ अगुवा हौ, अभियन्ता हौ. त्यसो भएको कारणले गर्दाखेरि कसैले चाहिँ पार्टीको विधि पद्धति कसैले नीति विचार दृष्टिकोण टलबिटल गर्छ भने त्यसका विरुद्धमा त हाम्रो चाहिँ हिजो पनि हामी बोलेका हौ, आज पनि बोल्छौँ र भोलि पनि बोल्छौँ. यसमा कुनै पनि हिस्किजा हातै छैन र आजको नेतृत्वले पनि गल्ती गर्छ भने त्यो नेतृत्वमाथि हामीले प्रश्न गरेर सच्चाउन प्रयत्न गर्ने, सच्चाउन सचिनु भएन भने समय क्रमले त छोड्नै छ नि त. समय त समयको रफ्तारलाई कसैले रोक्न सक्छ र हाम्रा नेताहरूले समयको रफ्तारलाई बुझ्नु भएन भने त समय त अगाडि बढ्छ. त्यसो भएको कारणले हामीले जाने बाटो हामीले चाहिँ सङ्गठनको चाहिँ नि मूल मान्यता हामीले लिएको नीति विचार कार्यक्रमहरूको कार्यान्वयनको सन्दर्भमा हामीले जुन गतिका साथ हिँड्नुपर्ने हो.
1: अब पनि तपाईँहरूकै अहिलेको पुराना अनुहारहरूबाट पुरानै नेताहरूबाट चल्छ र भने यसपटक प्रचण्ड त जोगिनु भयो, उहाँले अलिकति आइडिया लाउनु भयो, रुकुमतिरै पुग्नु भयो होइन, अरू ठाउँ भएको भए चाहिँ जमानतै जफत हुने स्थिति हुन्थ्यो भनेर आलोचना टिप्पणीहरू हुन्छन् अहिले. किनभने केपी शर्मा ओलीजीको होइन झापाको हालत देखिहाल्नु भयो, मान्छे एकचोटि कुन वेगमा थियो आज कुन वेगमा हुनुहुन्छ उहाँ भन्ने खालका पनि विश्लेषणहरू हुन्छन्. अब पनि पार्टी युवाको नेतृत्वमा जाने त सम्भावनै रहेन क्या नेकपा, अब कि चाहिँ छोडेर हिँड्ने कि चाहिँ
0: ठिक. एउटा कुरा के हो भने चाहिँ नि हिजोको केपी ओली होइन, हिजोको केपी ओलीको त्यो चाहिँ नि उच्च हाइट र आज रसातलमा पुगेको केपी ओलीको चाहिँ त्यो भूमिका
1: हेरेर उतार र चढाव हुँदो रहेछ.
0: त्यही त राजनीति त्यो हो भने त नेताहरूले त्यो कुरा बुझ्नु पर्यो नि.
1: हिजोको बुझाउनै सक्नु भएन नि त.
0: हेर्नुहोस् त्यो समयले जस्ता सुकै चाहिँ नि माइबापहरू सत्ताका चाहिँ ठुला ठुला चाहिँ म यो म नै राज्य हो भन्ने मान्छेहरू नै जनताको आवेग अगाडि जनताको चाहिँ त्यो आफ्नो सार्वभौम अधिकारमाथि समाप्त भएका छन्, पराजित भएका छन्. जनताको समयको वेगलाई सबैले बुझ्नुपर्छ, हाम्रो पार्टीका नेताहरूले पनि बुझ्नुपर्छ र हिजोको केपिएललाई हेरेर आजको केपिएललाई हेरेर पनि हाम्रो पार्टीका नेताहरूले आफूलाई मूल्याङ्कन गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको.
1: होइन अहिले त संसदमा युवाहरू आएका छन्, रेस्लिङ पनि चलिरहेको छ, तपाईँले हेरिरहनु भएको छ नि होइन?
0: ठिक हो ठिक हो. त्यो अहिले मलाई एउटा यति चाहिँ भनौँ, वाउ संसद, हिजोको संसद वाउ थियो, आजको संसद थि संसद जस्तो भयो। तपाईँले संसदको मर्यादा, हामीले हिजो अनरा सुमीमा लाग्दाखेरि प्रारम्भ कमिटीको बैठक पनि यति अमर्यादित हुँदैन थियो। हेर्नुहोस् त,
1: अनि एकजना मान्ने सांसदले, पूर्व मन्त्रीले चाहिँ पुरै मोबाइलमा आफ्ना बुढीलाई संसदका गतिविधिहरू देखाइरहेको भिडियो नि भाइरल भइरहेछ क्या अहिले।
0: तपाईँको यो यो चरित्र त देखिन्छ नि, हिजो चुनावबाटै देखिन्छ नि। हिजो के अरे चाहिँ कुखुराको चेनलाई समातेर मलाई भोट देऊ भन्ने मान्छेहरू, हिजो लुगा पसलमा गएर डमीसँग हात मिलाएर मलाई भोट दिनुहोस् है भनेका मान्छेहरूको चरित्र देखेपछि यो संसदको आकार त हिजै हामीले विश्लेषण गरेको हो नि। हिजो चाहिँ त्यही धादिङमा होइन त, कुखुराको टाउकोलाई मलाई भोट देऊ भन्ने मान्छे, अनि गोर्खामा गएर हिजो चाहिँ लुगाको चाहिँ डोमीलाई हात मिलाउँदै मलाई भोट देऊ भन्ने अराजनीतिक असंस्कारी मान्छेहरू संसदमा पुगेपछि यो भन्दा चाहिँ गतिलो व्यवहार हुन्छ भन्ने कुरा त जनताले बुझ्नु पऱ्यो नि त। त्यसो भएको कारणले यो गतिविधि हिजो नै देखिँदै थियो, यो चित्र हिजो नै थाहा थियो। त्यसो भएको कारणले यी संसदमा आएका अधिकांश धेरै मान्छेहरू राजनीतिक संस्कार विहीन मान्छेहरू छन्। यहाँ राजनीतिक मान्यता के हो, संसदको चाहिँ अनुशासन के हो, संसदको मान्यता के हो, संसदको परम्परा के हो, एउटा प्रधानमन्त्रीलाई त त्यो भएको मान्छेलाई त संसदको परम्परा मान्यता नीति नियम विचार थाहा छैन भनेपछि त्यो त्यो पार्टीमा लागेका मान्छेहरू जो हिजो चाहिँ के अरे चाहिँ चाहिँ क्यामेराले आफ्नो मोबाइलको क्यामेराले चाहिँ कलङ्कीतिर फोटो खिच्दै भिडियो खिच्दै भाइरल भएका मान्छेहरू चाहिँ आज संसदमा पुगेका छन् भनेपछि यो संसदको आकार प्रकार हुने नै यही हो। यसबाट हामीले ठुलो अपेक्षा गर्नु कुनै पनि जरुरत छैन र यो संसद आफै पनि लज्जाजनक स्थितिमा पुगेको छ जस्तो लाग्छ। भनाइ छ नि, लथा लिङ्ग मान्छेको भत्ता भुङ्ग घर भने जस्तै आजको संसदको अवस्था लथा लिङ्ग छ, भत्ता ढुङ्ग बनाउँदैछन् यी मान्छेहरूले संसदको गरिमा नै तोडमोड गरिरहेका छन्। यसमा कुनै पनि दुविधा छैन।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद सुदेश पराजुलीजी, नमस्कार।
0: धन्यवाद, मलाई महत्त्वपूर्ण विचार राख्न दिनुभएकोमा, तपाईँको लोकप्रिय रेडियोमा धेरै रेडियोलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: नेकपाका नेता सुदेश पराजुली, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: खाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
5: डिसोम फाइबरनेट
6: यतिको राम्रो बीचमा भारतका लागि पूर्व राजदूत निलाम्बर आचार्य हुनुहुन्छ। आचार्यजी, नेपाली बहसमा यहाँलाई हार्दिक स्वागत छ। नमस्कार।
7: नमस्कार, धन्यवाद।
6: अब यो भारतले पनि नेपालको सीमा मिचेको रहेछ भनेर प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रुस्टममै उभिएर अभिव्यक्ति दिनुभयो, यसले कस्तो खालको असर पार्यो, त्यो छ कि छैन, यसको तथ्यहरू अर्थात् अहिलेसम्म चाहिँ भारतले दावी गरेका छ कि नेपालले यस्तो दावी गर्यो कि, यो कुन प्रयोजनले यो अभिव्यक्ति आयो जस्तो लाग्छ?
7: त्यो त प्रधानमन्त्री नै जान्नु होला, तर हाम्रो दाबी त चाहिँ यो रिम्पियादुरा रिपुले कालापानी एरिया र सुस्तासँग हो, त्यहाँ चाहिँ भारतले मिचेको छ भन्ने हो। मिचेको मात्रै होइन कि कालापानीमा त सैनिक नै राखेको छ र नेपालले कहीँ पनि नेपाल राज्यले चाहिने भारतको भूमि मिचेको छैन र हाम्रो खुला सीमा भएको हुनाले 10 गजामा पनि मानिसले चाहिने 10 गजा मिचिएर बस्न थालेको हुनाले अनि कतिपय ठाउँमा सीमावर्ती ठाउँमा नेपालीहरूले चाहिने भारतीय दुर्गा आवाज गर्ने उपभोग गर्ने भारतीयहरूले नेपालको दुर्गा गर्ने भन्ने चाहिने भएको छ। यसलाई चाहिने नेपाल राज्यले सीमा मिचेको छ र उल्लेख गर्न मिल्दैन। यी दुईवटा कुरा बेग्ला बेग्लै हुन्, किन भन्दाखेरि यो हाम्रो 10 गजालाई चाहिने खाली पार्नुपर्ने आवश्यकता छ र अर्को चाहिने हाम्रा जङ्गी पिलरहरू हराएका छन् त्यसलाई ठाउँमा राख्नुपर्ने आवश्यकता छ। जाँदा पिलरहरू छैनन् त्यहाँ पिलरहरू राख्नुपर्ने आवश्यकता छ। हाम्रो करिब 97% चाहिने बोर्डरमा त दुईटाका बिचमा समझदारी भइसकेको छ, त्यसैले 97%मा सीमावर्ती मानिसहरूले एकअर्काको जग्गामा कतै कतै चाहिने भारतीयहरू नेपालको जग्गा आवाज गर्ने नेपालको जग्गा भारतीयले गर्ने यो क्रस बोर्डिङ होल्डिङ भयो भन्दैमा राज्यले मिचेको भन्न मिल्दैन। राज्यले मिचेको होइन, हाम्रा सैनिक उता गएको छैनन् र मेरो जानकारीमा आएसम्म भारतले कहिले पनि नेपालले राज्यले भारतमा भारतको जग्गा मिच्यो, भारतको जग्गा अतिक्रमण गर्यो, यो ठाउँ चाहिने खाली गरिदेऊ भनेर चाहिने माग गरेको छैन, दाबी गरेको छैन, विरोध गरेको छैन। अब प्रधानमन्त्रीजीले कसरी भन्नु हो, सायद चाहिँ प्रधानमन्त्रीजीले भन्न खोज्नु भएको यो क्रस बोर्डिङ होल्डिङ बारेमा होला, तर ती बेग्ला बेग्लै कुराहरू हुन्।
6: प्रधानमन्त्रीले रोस्टममा उभिएर यो अभिव्यक्ति दिइरहँदाखेरि यसले कस्तो सन्देश प्रवाह गर्यो?
7: पहिलो कुरा त के बुझ्नुपर्छ भने भन्दाखेरि कालापानी लिपुलेखबारे समस्या समाधान गर्नको निम्ति दुई देशका बिचमा कुराकानी गर्ने भनेर त पहिलेबाटै सहमति भएको छ। यदि नेपालले मिचिया भएपछि नेपालको मिचियाबारे पनि त्यहाँ त्यहाँ गरौँ भन्ने हुन्थ्यो होला नि त, त्यसैले यो चाहिँ त्यस्तो छैन। अनि तर के भयो भने त्यो संयन्त्र त बनाइयो, संयन्त्रको बैठक चाहिँ बसाउने काम गरिएन, समस्या त्यहाँनिर भयो। अनि यहाँ चाहिँ दुईवटा बेग्ला बेग्लै चरित्रका कुरालाई ठ्यासमुस पारेर चाहिने यो भ्रम सिब्लोमा भएको हो। यसले चाहिँ समस्या समाधान गर्नुभन्दा पनि समस्यालाई जटिल पार्न सक्दछ, होसियार हुनुपर्छ, संवेदनशील विषयमा राम्रो तयारी गरेर प्रष्ट हुने गरी मात्रै बोल्नु पर्छ जस्तो लाग्छ। प्रधानमन्त्रीजीले छोटो दुई शब्दमा भन्दाखेरि यो चाहिँ यस्तो भएको हुनसक्छ, अलिकति लामो व्याख्या गर्नु हो भने प्रष्टिएर आउला भन्ने मलाई लाग्दछ।
6: लामो समयपछि संसदमा उपस्थित हुनुभयो, संसदमा प्रतिपक्षीहरूले उहाँको उपस्थिति खोज्नु पनि भएको थियो, आज संसदमा हेर्दै गर्दाखेरि पनि सभामुखलाई पनि जानकारी नभएको जस्तो हात उठाएर रोस्टरमा जाँदै गर्दाखेरि यी अभिव्यक्तिहरूले नेपालको सार्वभौमिकतामाथि, दुई देशको सम्बन्धहरूमाथि, अझ भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भ्रमणको पूर्व सन्ध्यामा दिइएको अभिव्यक्तिले निकै ठुलो असर गर्छ राष्ट्रियतामा भनेर यहाँ आलोचनाहरू पनि त भइरहेछन् नि।
7: जहाँसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमण छ, त्यो भारत भ्रमण हुनु राम्रो हो, किनभने यो चाहिँ उच्च राजनीतिक स्तरको नै भ्रमण यो हुनेछ। यसले दुई देशका बिचको चाहिने हार्दिकतालाई बलियो पार्न र हाम्रा चाहिने समस्याहरू भएकालाई चाहिने समाधानको बाटो खोज्न मद्दत पुर्याउनेछ भने, जहाँ जहाँ घनिष्ठ सहयोग भएछन् त्यसलाई अझ सुदृढ पार्न विस्तार गर्न मद्दत गर्नेछ, र सरकारी तहका भ्रमणको आदान प्रदानलाई पनि यसले चाहिने बाटो खोल्न मद्दत गर्नेछ भन्ने लाग्छ। त्यसैले यो
6: उहाँको भ्रमणलाई जोडेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले त्यस्तो असर नपार्ला आचार्यजी?
7: कुरा चर्चा त आइहाल्छ, तर त्यसले उहाँको भ्रमणलाई चाहिने असरै पारिहाल्छ भन्ने मलाई लाग्दैन।
6: अब यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भ्रमण तर प्रधानमन्त्रीलाई निम्तो छैन, प्रधानमन्त्रीको भ्रमण चाहिँ भएन, त्योभन्दा अगाडि पार्टीकै सभापतिको भ्रमणलाई चाहिँ कसरी हेर्न सकिन्छ?
7: मैले भनिहालेँ, यो भ्रमणलाई मैले सकारात्मक रूपमा लिएको छु, अनि सत्तामा रहेको त्यो पनि जाने बलियो बहुमत साथ सत्तामा रहेको पार्टीको सभापति को भ्रमण चाहिने त स्वाभाविक रूपले चाहिने महत्त्वपूर्ण भ्रमण हुन जान्छ।
6: भारत र नेपालको आजको सम्बन्ध अलिकति चिसिएको, चिडिएको, यो दुइटै नजिकको सरकार आइसके पछाडि पारस्परिक सम्बन्ध हुन नसकेको, कूटनीतिक हिसाबले पनि नेपालको प्रधानमन्त्रीले कस्तो खालको प्रोटोकल निभाउने हो वा अन्यलता रहेको जस्तो स्थिति थियो यो बिचमा?
7: किन भन्दाखेरि हामीले के अपेक्षा गरेका थियौँ भन्दाखेरि उच्च स्तरको त्यसमा पनि चाहिने भारतको विदेश सचिवको भ्रमण हुने भन्ने चाहिने तिथिमिति पनि चाहिने सञ्चार माध्यममा आइसकेको अवस्थामा त्यो भ्रमण स्थगित हुँदाखेरि के भयो, केही चाहिँ अलिकति किसिम गयो कि भन्ने चाहिने आभास परेको थियो। तर हामी दुई देशका बिचको सम्बन्ध चाहिने एक दुईवटा घटनाले पनि किसिम जाने असर पर्ने अलिकति चाहिने न्यानोपन कम होला पर्ने भन्ने मलाई लाग्दैन। अब अहिले चाहिने सभापति रवि लामिछानेको भ्रमणले केही चिसिन गएकोलाई पनि त्यसलाई चाहिने न्यानो पार्न मद्दत गर्ला।
6: यहाँ त लामो समयलाई थाहा छ, अब यो नेपाली बहस लाखौँ जनताले यतिखेर सुनिराख्नु भएको छ, नेपाल भारत नेपालबाट के चाहन्छ र नेपालको भारतसँगको उपस्थिति कस्तो रहनुपर्छ कूटनीतिक हिसाबले?
7: हामी दुईटा घनिष्ठ मित्र हौ, नेपालको सीमा चाहिने भारततिर चाहिने बढी खुलेको छ, बढी सहज छ, जनस्तरमा जति व्यापक सम्बन्ध भारतसँग हाम्रो छ त्यति कसैसित पनि रहेको छैन, र राज्य स्तरमा पनि हाम्रा सम्बन्धहरू एकदमै बहुआयामिक बहुपाटाका छन्। जीवनका हरेक क्षेत्रमा दुई देशका बिच चाहिने साझेदारी छ, सहकार्य छ, हाम्रो जलवायु पनि एकअर्कालाई असर पार्ने रहेको छ, अनि वर्षा आइरहेको छ, वर्षाले चाहिने एकातिर बाढी होला, अर्कोतिर हामीतिर डुबान चाहिने आउला, साझा समस्या छन्। रोग व्याधि आयो भनेपछि पनि एकातिर आयो भने अर्कोतिर चाहिने सर्वा रोगहरू सर्ने सम्भावना रहेका छन्। त्यसैले जलवायुले पनि हामीलाई जोडेको छ, संस्कृतिले पनि जोडेको छ, आर्थिक सम्बन्धले पनि जोडेको छ, इतिहासले पनि जोडेको छ, दुई देशका बिचको सम्बन्ध हाम्रो चाहिने धेरै क्षेत्रमा रहेको छ। तर केही समस्याहरू छन्, इतिहासले चाहिने हामीलाई दिएका समस्याहरू, थाँचिरहेका समस्या, त्यसलाई समाधान गर्न अल्छी गर्नु, अलमल गर्नु अलि राम्रो हुँदैन, किन भन्दाखेरि ती समस्याले पनि हाम्रो गाढा सम्बन्धमा चाहिने अलिकता नकारात्मक अलिकता चिसोपन ल्याइदिन सक्छन् जो देख्नुपर्छ।
6: लिपुले कालापानी र लिम्पियाजुराको विषयमा नेपालको स्ट्यान्ड जुन तरिकाले रहनुपर्ने थियो, अस्ति भर्खरै मात्र चीन र भारतले एकलौटी रूपमा सम्झौता गरेर कैलाश मानसरोवर जाने ट्र्याकहरूको बिचमा चाहिँ सहमति भयो, नेपालले कूटनीतिक नोट पठायो, यो आजको मात्रै समस्या होइन, यो लामो समयदेखिको समस्या हो। भारतले नेपालसँग कुरा गर्न किन चाहन्न, वान टु वान वार्ता गर्न किन चाहन्न, शक्तिशाली अर्को देश चीनले समेत यसमा किन नजरअन्दाज गर्दै बसेको छ, यसमा कसरी चाहिँ जान सकिन्छ? जानुहुँदै
7: हामीले कुराकानी गर्नुपर्छ, केही कुरा त राजनीतिक तहमा नखोल्दासम्म प्राविधिक तहमा अथवा अझ चाहिँ परराष्ट्र मन्त्री तहमा पनि खोल्दैनन्। त्यसैले केही कुरा त उच्च स्तरमा प्रधानमन्त्री स्तरमै चाहिँ खोल्नुपर्छ, वार्ताहरू होस्, यसमा हामी के गर्न सकिन्छ भन्ने चाहिने जिम्मेवारी दिनुपर्दछ जसलाई दिने हो। त्यसैले हाम्रा भ्रमणहरू भेटघाटहरू हुनुपर्छ, यताबाट उता जाने उताबाट यता आउने भन्नेको अर्थ चाहिने के भनेपछि ए भारतप्रति चाहिने नै जाने भयो, भारतसँग नै विशेष सम्बन्ध हो भन्ने होइन, जहाँ चाहिने आवश्यकता पर्छ त्यहाँ जाने हो। त्यसैले हाम्रा चाहिने यो घनिष्ठतालाई हेरेर थाकी भएका विषयहरूमा वार्ताद्वारा समाधान गर्नु हो, संवादद्वारा समाधान गर्नु हो। हामी त मित्र हौ, मित्रहरूका बिचका चाहिने समस्यालाई एक किसिमले समाधान गरिन्छन्, अमित्रहरूका बिचका समस्यालाई एक किसिमले हेरिन्छन्। त्यसैले हामीले चाहिने मित्रहरूका बिचको समस्यासँग समाधान गर्न जानुपर्छ।
6: हस्, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
7: धन्यवाद छ, नमस्कार।
0: उहाँ हुनुहुन्थ्यो भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य। आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ, खिम्बम बिदा चाहन्छु, नमस्कार।

0: खाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: रेडियो एनआरएन 99.1।

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड,
4: रेडियो NRN 99.1 MHz।

0: कामना सेवा विकास बैंक को विशिष्ट बचत खाता नेपाल को पहिलो डोर स्टेप बैंकिंग सुविधा।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।

नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: web surfer अब घर घर में fast internet।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। संघीय संसदको प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरू हुने भएको छ। संसद सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार आज सोमबार दिनको 1 बजे बस्ने सरो बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ। बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले वक्तव्य सहित आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेपछि उक्त वार्षिक अनुमानमाथि सदनमा सामान्य छलफल शुरू हुने संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ। भारतीय आयलको अपरेशनबाट नयाँ मूल्य सूची प्राप्त भए पनि निगमले उपभोक्ताका लागि मूल्यमा कुनै हेरफेर नगरेको जनाएको छ। निगमको संचालक समितिको जेठ 17 गतेको निर्णय अनुसार जेठ 18 गते सोमबार बिहान 1 बजेदेखि लागू हुने गरी साबिकै खुद्रा बिक्री मूल्य कायम राखिएको छ। निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धिका कारण पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकिएको जनाएको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढ़िरहेको र सोही कारण आयोसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पूर्ण रूपमा मूल्य समायोजन गर्न नसकिएको निगमको दावी छ। सरकारले स्वदेशी उत्पादनको प्रवर्धन र संरक्षणलाई लक्षित गर्दै विभिन्न आयातित वस्तुमा अतिरिक्त संरक्षण शुल्क लगाउने व्यवस्था गरेको छ। आगामी आर्थिक वर्षका लागि ल्याइएको आर्थिक विधेयक 2083 मार्फत यस्तो प्रबन्ध गरिएको हो। सरकारले नेपालमा उत्पादन हुने वस्तुसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने आयातित सामग्रीको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले 5-15% अतिरिक्त शुल्क निर्धारण गरेको जनाएको छ। यो शुल्क भन्सार मूल्याङ्कन पछिको मूल्यमा लागू हुने व्यवस्था गरिएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले बजेट प्रस्तुत गर्दै आन्तरिक उत्पादनलाई प्रतिस्पर्धी बनाउन तथा आयात निर्भरता घटाउन संरक्षणात्मक कर नीतिलाई अघि बढ़ाइएको बताउनु भएको थियो। सो व्यवस्थालाई कानूनी आधार दिन आर्थिक विधेयक मार्फत सम्बन्धित भन्सार दर समावेश गरिएको छ। विधेयक अनुसार 41 भन्सार शीर्षक अन्तर्गत पर्ने 256 उपशीर्षकका वस्तुमा 5-15% आन्तरिक उत्पादन प्रवर्धन तथा संरक्षण शुल्क लगाइनेछ। यसले स्वदेशमा उत्पादित वस्तुको मूल्यमा प्रत्यक्ष प्रभाव नपारे पनि आयातित सामान वस्तुको लागत बढ्ने अपेक्षा गरिएको छ। कृषि अनुदान वितरणमा हुने दुरूपयोग र झोले किसानको बिगबिगी रोक्न कोशी प्रदेश सरकारले ल्याएको ब्याज अनुदान कार्यक्रम कार्यान्वयनको प्रभाव कमजोर देखिएको छ। नगद अनुदानको सट्टा वास्तविक किसानको हातमा सरकारी सहुलियत पुगोस् भन्ने उद्देश्यले शुरू गरिएको ब्याज अनुदान कार्यक्रममा किसानको पहुँच कमजोर देखिएको र चालू आर्थिक वर्ष 2082-83 लक्ष्यको 25% भन्दा कम मात्र कर्जा प्रवाह भएको पाइएको छ। कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष 2081-82 नै उत्पादनका नगद अनुदान दिने परिपाटी अन्त्य गरी कृषि कर्जामा ब्याज अनुदान दिने नीति अवलम्बन गरेको थियो। अघिल्लो वर्ष 7 अर्ब 82 करोड़ रूपियाँ कर्जा बराबरको ब्याज अनुदान दिने लक्ष्य राखिएकामा सरकारले आवश्यक तयारी गर्न नसक्दा किसान सरकारी सुविधाबाट वञ्चित भएका थिए। गत वर्ष कार्यविधि निर्माण र बैंकसँग सम्झौता गर्न ढिलाइ हुँदा किसानले ब्याज अनुदान प्राप्त गर्न सकेका थिएनन्। चालू आर्थिक वर्ष 2082-83 पनि अवस्था खासै उत्साहजनक छैन। यस वर्ष बैंक वित्तीय संस्था र सहकारी मार्फत कुल 161.30 करोड़ रूपियाँ कृषि कर्जा प्रवाह गरी उत्पादन बढ़ाउने लक्ष्य राखिएको थियो। संघीय सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशका सड़क सिंचाई पर्यटन उद्योग तथा ऊर्जा क्षेत्रका महत्वपूर्ण आयोजनालाई प्राथमिकतामा राखेको छ। विशेष गरी लामो समयदेखि बहुप्रतीक्षित सिद्ध बाबा सुरुङ मार्ग चालू
आर्थिक वर्षभित्रै सम्पन्न गर्ने घोषणा भएपछि प्रदेशवासी उत्साहित बनेका छन्। पहिरोको उच्च जोखिमका कारण वर्षौंदेखि यात्रुले शास्ति खेप्दै आएको सिद्ध बाबा क्षेत्रमा सुरुङ मार्ग सञ्चालनमा आएपछि बुटवल पाल्पा पोखरा सड़क यात्रा सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ। बजेटमा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पोखरा खण्डलाई द्रुत मार्गका रूपमा विकास गर्ने प्रक्रिया अघि बढ़ाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। त्यसैगरी बुटवल नारायणगढ़ सड़क निर्माण चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने, बुटवल गोरूसिंगे सड़क निर्माणलाई तीव्रता दिने तथा दाङको धानखोला लमै सड़क स्तर उन्नति गर्ने घोषणा गरिएको छ। चन्द्रौटा धानखोला सड़क स्तर उन्नतिको अध्ययन समेत गरिने भएको छ। नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ। चेम्बर अफ कमर्सले आज विज्ञप्ति जारी गर्दै बजेट केही महत्वाकांक्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले गति लिने जनाएको हो। चेम्बरले आयकरमा छुट र उद्योगलाई प्रोत्साहन दिने नीति बजेटको सकारात्मक पक्ष भएको बताएको छ। व्यक्तिगत आयकर छुटको सीमा 10 लाख पुर्याइनु र अधिकतम दर 39% घटाएर 29% छारिनुलाई ठूलो उपलब्धिका रूपमा लिएको छ। 273 प्रकारका औद्योगिक कच्चा पदार्थमा तयारी वस्तुभन्दा कम भन्सार दर कायम गर्ने र 360 वस्तुको अन्तशुल्क खारेज गर्ने निर्णयले उत्पादनमूलक उद्योगलाई राहत पुग्ने चेम्बरले उल्लेख गरेको छ। बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिँदै सेवा निर्यातमा 50% कर छुट र नेपाललाई एआई युगमा प्रवेश गराउन एआई कम्प्युटिङ केन्द्र स्थापना गर्ने योजनालाई पनि सकारात्मक रूपमा हेरिएको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर 1 को खरिद दर 151.71 रुपियाँ र बिक्री दर 152.31 रुपियाँ निर्धारण गरिएको छ। त्यस्तै युरोपियन युरो 1 को खरिद दर 176.89 रुपियाँ र बिक्री दर 177.59 रुपियाँ। युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 204.21 रुपियाँ र बिक्री दर 205.02 रुपियाँ। स्विस फ्रांक 1 को खरिद दर 194.21 रुपियाँ र बिक्री दर 194.98 रुपियाँ कायम गरिएको छ। अस्ट्रेलियन डलर 1 को खरिद दर 108.98 रुपियाँ र बिक्री दर 109.41 रुपियाँ। क्यानेडियन डलर 1 को खरिद दर 109.97 रुपियाँ र बिक्री दर 110.40 रुपियाँ। सिंगापुर डलर 1 को खरिद दर 118.83 रुपियाँ र बिक्री दर 119.30 रुपियाँ तोकिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएफ
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
5: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बालश्रम उन्मूलन गर्न एकजुट हौ, बालश्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
9: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
10: हाम्रा विशेषताहरू:
9: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
10: अति विशिष्ट सघन उपचार कक्ष,
9: MRI, CT स्क्यान र डिजिटल सेवा,
10: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
9: भिडियो तथा इन्डोस्कोपी सेवा,
10: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
9: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
10: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
9: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
10: 24 घण्टा इमर्जेन्सी सेवा।
9: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
11: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
12: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
13: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ, कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
11: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: दमौलिया FM 94.2 समुदायको आवाज।
15: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी गैर सरकारी क्षेत्रबाट भए गरेका काम कारवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौ। आजको कार्यक्रम जीवन रक्षामा भने विशेषत वन वातावरण संरक्षणको सन्दर्भमा आगामी आर्थिक वर्षको बजेटमा सरकारले के कस्तो सम्बोधन गर्यो र वन वातावरण संरक्षणको क्षेत्रमा सामुदायिक वन उपभोक्ता महासंघले कसरी काम गरिरहेको छ, पछिल्लो प्रगति के छ र सुधार्नुपर्ने पाटोको पक्षहरू के छन् भन्ने बारेमा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्दैछौ। यहाँलाई हार्दिक स्वागत छ अध्यक्ष। सुरुमा त बजेटमा लागौं। बजेट वन क्षेत्रको लागि अथवा सामुदायिक वन उपभोक्ता समूहहरूले माग गरे अनुसारकै आयो अथवा त्यसमा केही फरक पर्यो?
0: समग्रमा अब बाहिर राष्ट्रिय हिसाबले गर्ने व्याख्याहरू आफ्ना होलान्, तर सामुदायिक वनको हिसाबले बजेटमा जे कुरा लेखियो, नीति कार्यक्रम बजेटमा जे कुरा लेखियो त्यो सकारात्मक छ।
15: के त्यस्तो
0: गरेर सामुदायिक वनलाई वन एन 2049 भन्दाखेरि सामुदायिक वन उपभोक्ता समूह एक अविच्छिन्न उत्तराधिकारवाला सुशासित संगठित संस्था हो भनेर व्याख्या गरेको थियो। अहिलेको बजेटमा ठ्याक्कै त्यही शब्द सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन बजारका लागि स्वायत्तता प्रदान गरिनेछ भनेर ल्याएको छ। त्यसले गर्दा त्यो अत्यन्तै महत्त्वपूर्ण सामुदायिक वनको, किन भन्दा स्वभावैले सामुदायिक वन उपभोक्ता समूहहरू स्वायत्त छन्। यद्यपि कानुनी रूपमा भन्दा पनि नीति र नियतको कुरा हुन्छ, तल केही नियतका कारण केही कानुनी हडलका कारण केही केही समस्याहरू सामुदायिक वनहरूले भोगिरहनु परेको छ। त्यसलाई अहिले चाहिँ कमसेकम शब्दमा सम्बोधन गरेको हुँदा हामीले पोजिटिभ ल्याएको छौँ।
15: यसमा जस्तो शब्द उल्लेख गर्दाखेरि यो अहिलेसम्मका सरकार मध्ये यसपालिको शब्द अझ राम्रो गहिरो मनपर्ने खालको हो कि विगतमा पनि यस्ता खालका बजेटहरूमा शब्द लेख्ने क्रम चाहिँ निरन्तर
0: पहिला पहिला पनि नआएको चाहिँ होइन,
15: नयाँ चाहिँ के आयो शब्द के कुरा हो?
0: त्यही त मैले भने आउन आउँथ्यो, तर अहिले अझै त्यसलाई चाहिँ अझै शब्द चाहिँ अझै समायोजन गर्ने काम सामुदायिक वनको पक्षमा भएको छ। किनभने कहिलेकाहीँका बजेटमा चाहिँ सामुदायिक वन उपभोक्ता समूह भनेर शब्द लेख्न पनि अल्मलिएको देखिन्थ्यो, कहिलेकाहीँ उपभोक्ता समूह वन उपभोक्ता समूह यस्ता शब्दहरू प्रयोग हुन्थे भने अहिले चाहिँ सामुदायिक वन उपभोक्ता समूह को उत्पादन होइन प्रशोधन बजार आदिमा चाहिँ स्वायत्तता प्रदान गरिनेछ भन्ने एउटा त्यो छ भने अरू पनि थुप्रै कुराहरू जस्तै कृषि वन पर्यटनको कुराहरू त्यसै गरी जलवायु परिवर्तन न्यूनीकरण कार्बनको पैसा तल जाने कुरा लगायतका थुप्रै विषयहरूलाई चाहिँ यसले चाहिँ सम्बोधन गर्ने प्रयास गरेको छ। त्यसले गर्दाखेरि अहिले हामीले हेर्ने भनेको त अस्तिको बजेट भाषणको दिन प्रस्तुत भएको विषय आफैमा राम्रो छ, त्यसलाई राम्रोलाई राम्रो भन्नुपर्छ। त्यसैले हामी सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले चाहिँ यसलाई चाहिँ सकारात्मक ढङ्गले लिएको छ। यो के मान्यमा हो भने फेरि अहिले समग्र बजेटको धेरै आलोचना आदि इत्यादि भएको म सुनिरहेको छु, म समग्रतामा गएको छैन, किनभने म मेरो भूमिका भनेको सामुदायिक वन उपभोक्ता समूह अहिले यो देशमा चाहिँ 23,000 भन्दा धेरै समूह छन् जसमा 32,00,000 भन्दा धेरै घरधुरी छन्, 1,62,00,000 उपभोक्ताहरू हुनुहुन्छ जसले चाहिँ 25,00,000 हेक्टर बराबर वन व्यवस्थापन गरेको छ। हो त्यो समुदायले व्यवस्थापन गरेको वनमा समुदायको अधिकार स्थापित हुन्छ कि हुँदैन? समुदायले वनको उत्पादन गर्न वनको प्रशोधन गर्न वनलाई बजारीकरण गर्न पाउँछ कि पाउँदैन? हाम्रो मुख्य चासोको विषय त्यो
15: हो। बजेटमा बजेटमा आएको यो एउटा यो जुन वाक्य छ अथवा अनुच्छेद छ म त्यो तपाईँलाई पढेर सुनाउँछु। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौ। दिगो काठ उत्पादन वनमा आधारित उद्योग जडीबुटी तथा गैर कास्ट वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका काममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौ। वन पैदावारको कटानी संकलन ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौ। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौ। वन वातावरण उद्योग ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा तीन बीचको असंगठित असंगति हटाउनेछौ र वन क्षेत्रको कार्बन स्टक इको सिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौ। यसले समग्रमा वनको विषय धेरै लेख्यो, सामुदायिक वनलाई थोकेर लेख्दाखेरि तपाईँहरू पुरुङ हुनुभयो।
0: एकदम होइन, समग्र वनको विषयमा पनि सकारात्मक लेख्यो, त्यसभित्र सामुदायिक वनलाई अझै प्रायोरिटी दिएर लेख्यो। त्यस कारण लेखेको कुरा र प्रस्तुत भएको विषयमा हाम्रो अत्यन्तै सकारात्मक हो, हामीले सरकारलाई धन्यवाद पनि दिएका छौँ। मात्रै के हो भन्दा कार्यान्वयनको अवस्था के हो भन्ने कुरामा हामी पर्खिरहेछौँ।
15: त्यो कार्यान्वयनको कुरा गर्नुभन्दा अगाडि यो जति लेख्यो नि सरकारले त्यो आफ्नै स्वविवेकले लेख्यो कि अथवा फेकोपन लगायतका अरू सरकारवालाले पनि केही
0: अरूले के गर्नुभयो आफ्नो ठाउँमा छ? सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको तर्फबाट हामी अब निरन्तर रूपमा सरकारसँग भेटघाट गर्ने, सरकारका सरकारवाला जुन साथीहरू हुनुहुन्छ उहाँहरूसँग भेटघाट गर्ने, माननीय कृषि वन वातावरण मन्त्रीज्यूसँग हामी भेट गऱ्यौँ, सचिवज्यूसँग लगायतसँग निरन्तर भेटघाटमा हामीले यी कुराहरू उठाइरहेका थियौँ। हामीले जे कुरा उठाएर उहाँहरूसँग छलफल गरिरहेका थियौँ त्यही कुरा बजेटमा आउँदाखेरि हामी चाहिँ उत्साहित भयो।
16: तर जस्तो अब जति लेखियो त्यो लेखिएको कुरा पनि अहिलेसम्मको बजेटमा यो अलिकति फरक र सकारात्मक हो कि यस्तो सामान्यतया बजेटको बेलामा यस्ता लेख्ने कुराहरू चाहिँ निरन्तर नै भइराखेका छन्, यसलाई तपाईँहरूले अस्वाभाविक रूपमा लिनुभएको छ?
0: तुलनात्मक रूपमा अलिक फरक हो, यति यति गहिरिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा यो यति गहिरिएर आएको थिएन, अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ। यसो मतलब विगतमा नआएको भन्ने होइन, आएको तर विगतमा आएका कुराहरूलाई थप सुधार गरेर भाषा संयोजन आदि इत्यादि गरेर चाहिँ समुदायको पक्षमा वनको व्यवस्थापन, जस्तै वनबाट चाहिँ उत्पादकत्व वृद्धि गर्ने हामीले संरक्षणमा सफलता प्राप्त गर्यौँ। अब वनलाई त्यसैले हामीले वन ऐन 2076 बनाउँदा, वन नीति 2075 बनाउँदा हामीले के भन्यौँ भन्दा अब वनलाई चाहिँ अलिकति उत्पादनमा लानुपर्छ भनेर, जबकि त्यति बेलासम्म कृषि वन भन्न वन मन्त्रालय अन्तर्गतको संरचना चाहँदैनथ्यो। हामीले वन ऐन 2076 कृषि वनको परिभाषित कुरासहित हामीले उल्लेख गर्यौँ। पर्यटन त अवैध थियो 2076 सालसम्म, हामीले 2076 सालमा वन ऐन बनाउँदाखेरि त्यसलाई चाहिँ वैध बनायौँ। त्यसपछि उद्यम विकास वनले कहिले पनि स्वीकार्दैन थियो, यद्यपि अहिले उद्यमको कुरामा चाहिँ उद्योग ऐनले समस्या पारेको छ, नभए वन ऐनमा उद्यम गर्ने भनेर लेख्यौँ। वन्यजन्तु व्यवस्थापनका कुरा, यी चारवटा अत्यन्तै महत्त्वपूर्ण कुरा, म त्यति बेलाको सरकारलाई त्यति बेलाका माननीय मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु, जुन कुरा हामीले वन संरक्षण मात्रै हो भन्ने कुरालाई चाहिँ हामीले 2076 सालमा परिवर्तन गरेर वन अब संरक्षण सँगसँगै उपयोग हो, यसले चाहिँ अब समृद्धिमा जोड दिनुपर्छ भनेर हामीले त्यतातिर एउटा चाहिँ मार्ग प्रशस्त गरेका थियौँ। अहिलेको बजेटले चाहिँ त्यसलाई चाहिँ थप पुष्टि गरेको छ।
16: अहिलेको बजेटमा अर्को आएको विषयवस्तु भनेको मानव वन्यजन्तु द्वन्द कम गर्नको लागि कार्यक्रमहरू चलाउने भनेर बजेटमा त्यसले उल्लेख पनि गरेको छ। अब जति उल्लेख गरियो त्यो उल्लेख गरिएको विषयवस्तुहरू भोलि कार्यान्वयन नहुनेमा तपाईँहरू कतिको चिन्तित हुनुहुन्छ, अथवा जति लेख्यो बजेटमा सरकारले त्यो कार्यान्वयन गर्ला भन्ने तपाईँहरूको भरोसा?
0: कार्यान्वयन गर्ने कुरामा हामी साह्रै चिन्तित छौँ। अब सरकारसँग हामीले सुरु गरेका छौँ संवाद, बजेट आयो धन्यवाद छ, तर तपाईँ आज म एक एक उदाहरण दिन चाहन्छु। काठ, स्वदेशी काठको प्रयोगको कुरा आयो, तर आज कुनै पनि सरकारी भवन बनाउँदा स्वदेशी काठ प्रयोग गर्ने इस्टिमेट गरिएको छैन, त्यो गर्न उहाँहरू तयार हुनुहुन्न र आज फलाम र विदेशी काठको मात्रै त्यहाँ प्रयोग गरिएको छ। हामीले अहिले सरकारले एउटा चाहिँ स्वदेशी काठ प्रयोगको मार्गदर्शन बनाउने भनेर अगाडि बढिरहेको छ, हामीले भनेका छौँ ए बाबा स्वदेशी काठ प्रयोग गराउनलाई पनि छुट्टै कानुन बनाउनु पर्छ, भवन बनाउँदाखेरि त्यसको इस्टिमेट गर्दाखेरि नेपालको काठ प्रयोग गर्ने भनेर लेखे त सकियो नि त, किन मार्गदर्शन बनाउनु पर्यो भनेर हामीले कुरा उठाइरहेको छौँ। यसका निम्ति सरकारलाई म अनुरोध गर्न चाहन्छु, अहिलेको नीति कार्यक्रममा बजेटमा आएका कुराले स्वदेशी काठ प्रयोग हुने अवस्था छैन, एक। दुई, एउटा सामुदायिक वनले 1200-1500 बेचेको प्रति क्यु फिट काठ काठमाडौँ अथवा कुनै सहरमा आउँदाखेरि 1500-1500-6000-7000 पुग्छ, त्यो के कारणले भन्दा म काठ व्यवसायी साथीहरूसँग हामी निरन्तर अहिले संवादमा छौँ र काठ व्यवसायी साथीहरू पनि चिन्तित हुनुहुन्छ, उहाँहरू अन्यायमा पर्नु भएको छ। बाहिरबाट देख्दाखेरि काठ व्यवसायी साथीहरूले कतै एकदमै पैसा कमाउनु भयो कि जस्तो देखिन्छ, तर उहाँहरू पीडित हुनुहुन्छ। के मानेमा भने आज 1500-1500 टेन्डर गरेको काठ उहाँहरूले काठमाडौँ ल्याउँदाखेरि 6000 बेच्दा उहाँहरूलाई घाटा छ, किन भन्दा बीचबीचमा हुने जुन समस्या छ नि, किन पैसा तोकिएको छैन, 1500-1500 ऊ हुन्छ, त्यसपछि गएर टाँचा लाउने के अरे त्यो ट्रकमा लोड गर्ने बेलामा चाहिँ सिलबन्दी गर्ने बेलामा चाहिँ त्यहाँ एउटा समस्या निर्माण गरिन्छ, त्यहाँ प्रति क्यु फिट कति हो त्यहाँ बुझाउनु पर्छ, त्यसपछि ट्रक हिँडाल्यो बाटोमा चाहिँ विभिन्न खालका चेकिङ, सुरक्षाका चेकिङ, त्यसपछि वनका चेकिङले चाहिँ यो काठमा मलाई शङ्का लाग्यो भनेपछि कि उहाँहरूको चित्त बुझाउनु पर्छ कि काठ भुइँमा झारेर फेरि नाप्नु पर्छ, एकपटक भुइँमा झारेर ट्रकमा राख्दाखेरि 4-5 लाख खर्च हुन्छ, चित्त बुझाउने भनेको त अब बुझ्नु पर्छ अब के भन्ने र अलिकति साइडबाट उहाँहरूलाई चित्त नबुझाउने हो ठिकै छ भन्ने नपार्ने हो भने मुखले भनेर मात्रै ती काठहरू सरासर काट्नु आउँदैनन्, हातले भन्नु पर्छ,
16: सरकारको बेलामा जुन खालको झन्झट छ नि, अहिले कर पनि त्यो ठ्याक्कै सामुदायिक वन क्षेत्रमा लागिराखेको दोहोरो तेह्रो करको बारेमा त प्रश्न बोलेको छैन, तर अरू करहरूलाई व्यवस्थित गर्ने र दोहोरो रूपमा छ भने त्यसलाई समायोजन भन्ने कुरा गर्दाखेरि यहाँनिर सम्बोधन हुन्छ कि हुँदैन?
0: यसमा के छ भन्दा तेह्रो कर भनेको अहिले सङ्घले लिने कर, प्रदेशले लिने कर र स्थानीय सरकारले लिने कर हो। अहिले स्थानीय सरकारले 10% कर लिन्छ, त्यो भनेको सङ्घीय सरकारले स्थानीय सरकार सञ्चालन ऐनको दफा 62 उसले स्थानीय सरकारलाई अरू कुनै अधिकार दिएन, उसले के भन्यो भन्दा सङ्घीय सरकारले तिमीले कर उठाऊ भनेर 10% लगाइदियो। त्यो स्थानीय सरकारले लिएको कर होइन। स्थानीय सरकारले आज पनि भन्नुहुन्छ हामी त सामुदायिक वनसँग छलफल गरेर हामीले त त्यहाँ सेवा दिने हो, कर लिने होइन भनेर उहाँहरू कर लिन तयार हुनुहुन्न, तर सङ्घीय सरकारले ऐन लेखिदिएको हुँदा उहाँ उठाउन बाध्य हुनुहुन्छ,
16: बेरुजी
0: निकालिदिन्छ, हरेक पालिकाको बेरुजी निकालिदिएको छ। अर्को भनेको समस्या प्रदेश सरकारहरू हुन्, प्रदेश सरकार यस्तो हुनुभएको छ कि उहाँहरू त प्रदेश चलाउने, लुम्बिनी सरकारले त भन्नुभयो यो प्रदेश अब वनबाट चलाउने हो भनेर भन्नुभयो, त्यो तहसम्म उहाँहरूले चाहिँ करको 20-30-40% कर लिनु भएको छ, त्यो कर सङ्घीय सरकारले हटाएर हट्दैन, त्यो चाहिँ स्थानीय के अरे प्रदेश सरकारले आफैले त्यसलाई चाहिँ महसुस गर्नुपर्छ। अहिले सामुदायिक वनको पक्षमा त्यति धेरै प्रदेश सरकारहरू भएको देखिन्न,
16: त्यसको बजेटले केही सम्बोधन गरेको छ?
0: त्यसलाई बजेटले छोएको छ, त्यसले त अहिलेकोले त के हो भन्दा सङ्घीय कुरालाई सम्बोधन गरे, जस्तै 5 लिने ठुलो समस्या थियो त्यसलाई चाहिँ उसले के भनिदियो भन्दा अब 3-4 वर्षको पुरानो हिसाब किताब गरेर कर तिरेर ल्याऊ, अहिले चाहिँ अहिलेसम्म चाहिँ दर्ता भएदेखिको दिन थियो लिने थियो, योभन्दा 3 अगाडि योभन्दा अघिल्लो सरकारले 2 कर तिरेर 5 लिनु भनेर हामीले पनि त्यति बेला लबिङ गऱ्यौँ उहाँहरूले, अहिले पनि हामीले 1 गराउनुहोस् भनेर भनेका थियौँ, यद्यपि उहाँले 4 गराउनु भयो, यो ढङ्गले नभए उहाँहरूले दर्ता भएदेखिकै कर तिर्नु पर्थ्यो, यो खालको अवस्था छ। 1-2 तपाईँको चाहिँ हामीले कृषि वन जडीबुटीको कुरा गरेका छौँ, अहिले बजेटमा आएको छ, तर अब वनमा व्यापक रूपमा जडीबुटी कृषि लगाउने अभियान थाल्न पर्यो नि, अहिले पनि त्यो कुरामा चाहिँ थुप्रै समस्याहरू त्यहाँ तल्लो तहमा जुन जहाँबाट नियमन डाइरेक्ट नियमन हुने हो, जहाँबाट समन्वय हुने हो, उहाँबाट त्यो खालको समन्वय छैन। सामुदायिक वनको कार्ययोजनाको समय सकिएको छ, जबसम्म सामुदायिक वनको कार्ययोजना परिमार्जन हुँदैन तपाईँको चाहिँ सामुदायिक वनमा केही पनि गर्न पाइँदैन, यहाँ नीति कार्यक्रममा ल्याएर त भएन। अब सामुदायिक वनको कार्ययोजना बनाउनलाई यति झन्झटिलो छ कि 5 लाख, 10 लाख, 15 लाख, 20 लाखसम्म लिने गरिन्छ, त्यो के का निम्ति लिइन्छ थाहा छैन। एउटा डिओफ साहबले चाहिँ एकजना कन्सल्टेन्ट हायर गरिदिनुहुन्छ, ल तिम्रो सामुदायिक वनमा त 15 लाग्ने भयो भन्नुहुन्छ, उहाँहरू डाइरेक्ट पैसा लिनुहुन्न, डिओफ कार्यालयमा भएको 2-4 पैसा त्यो समूहको खातामा हालिदिनुहुन्छ, त्यसपछि गएर यदि 15 छ भने 10 तिमीले हाल्न पर्छ है भनेर 10 भार सामुदायिक वनलाई बोकाएर यता 5 मैले उदाहरण दिएको 5 बराबरको उहाँहरूले खातामा राख्नुहुन्छ र त्यो पैसा उहाँ सामुदायिक वन उपभोक्ता समूहले चलाउन पाउनुहुन्न, त्यो पैसा भनेको सिधै फेरि उहाँहरूले हायर गरेको जुन उसलाई कन्सल्टेन्टलाई दिनुपर्छ। यो खालको समस्या नहटाउँदासम्म अहिलेको नीति कार्यक्रम बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छैनौँ। त्यसैले हामीले भन्यौँ कि भन्दा आएको चिज राम्रो छ, यदि हुन् त यो सरकार अरूभन्दा अब नयाँ ढङ्गले उत्साहित ढङ्गले आएको छ गर्ला हामी त्यो विश्वासमा छौँ, तर नीति कार्यक्रममा ल्यायौँ भन्दैमा तलका साथीहरू कार्यान्वयन गर्ने पक्षमा हुनुहुन्न, उहाँहरूले त अनेक झन्झट देखाइदिनुहुन्छ। एकजना डिएफओ साहब कहाँ गएर यो काम गर्न पर्यो ऐनमा लेखेको छ भन्ने भने तपाईँहरूले गर्न पर्यो भनेर भयो र हाम्रो घाँटीमा त अख्तियारको घन्टी छ भन्नुहुन्छ, अब त्यो अख्तियारको घन्टी कस्तो हुन् त? अहिले अब यो घन्टीको कुरा गर्दा अन्य अर्थ नलागोस्, डिएफ साहबहरूले भन्ने त्यही हो, यो सामुदायिक मलाई अलिक सहज ढङ्गले काठ बिक्री वितरण ओसार पसार घाट गद्दी सङ्कलन गर्न दिनुहोस् न भन्यो, यो कहाँ सजिलो छ र? हामीलाई त अख्तियारको घन्टी झुन्डियो छ, तपाईँहरूले भनेर हुनुहुन्छ हुन्छ भोलि पर्यो भने त बेहोर्नुपर्छ भनेर धेरै कुराहरू त्यहाँ अल्मल्याउने परिपाटी छ। यदि यसलाई उहाँहरूले चाहिँ व्यवस्थापन गर्न सक्यो यो सरकारले भने यो नीति तथा कार्यक्रम सही ढङ्गले कार्यान्वयन हुन्छ भने बजेट हामीलाई विश्वास छ।
16: जुन यो बजेटमा उल्लेख भएको विषयवस्तुलाई भोलि कार्यान्वयन गर्दाखेरि पनि फेकोपन लगायत सरकारवालाले त्यसको सहजीकरण अथवा खबरदारी चाहिँ निरन्तर गर्छन् कि कस्तो हो?
0: त्यो त हाम्रो ड्युटी नै त्यही हो। हामी आज सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल चाहिँ 31 यात्रामा अगाडि बढिरहेको सन्दर्भमा हामीले आफ्नो स्थापनादेखि नै अहिलेसम्म सरकारलाई चाहिँ सकारात्मक सुझाव दिने सल्लाह दिने कहीँ कतै कमी कमजोरी देखियो भने हामीले चाहिँ खबरदारी गर्ने काम भएको छ र अहिले पनि यो बजेटमा पनि ल्याएको कुरालाई हामीले एकदम धन्यवाद दिएका छौँ, सम्मान गरेका छौँ। यसलाई कार्यान्वयन गरेर सरकारले चाहिँ अत्यन्तै एउटा चाहिँ महत्त्वपूर्ण काम गरोस् वन क्षेत्रमा र देशको समृद्धिमा चाहिँ यसले ठुलो योगदान पुर्याउँछ। अहिले भने नि काठ मात्रै प्रयोग गर्ने र बाहिरबाट काठ नल्याउने हो भने काठ मात्रै होइन, तपाईँको बाहिरबाट आउने काठभन्दा धेरै फलामा आएको छ। किन भन्दा हाम्रा जति पनि भवनहरू बनेका छन् अल्मुनियमबाट बनेका छन्, काठ त थोरै हो। हेर्नुहोस् अहिले जुन काठ बाहिरबाट आएको काठको हल्ला गरिन्छ नि त्योभन्दा 10 गुणा बेसी फलामको प्रयोग भएको छ झ्याल ढोकामा। हामीले स्वदेशी काठ हाम्रो कुहिएको छ, हाम्रो अब बर्खालाई अहिले त आग लागि कम भयो, नभए कि आगोले जलेर गएको छ कि अब बाढी पहिरोले त्यसलाई बगाएर लाने हो। त्यो काठ मात्रै बजारमा ल्याउने हो भने हामीले अरबौँको हामीले चाहिँ देशमा चाहिँ एउटा चाहिँ आर्थिक व्यवस्थापन गर्न सक्छौँ। त्यस कारण चाहिँ सरकार पक्कै पनि अब ल्याएको विषयलाई कार्यान्वयन गर्छ, त्यसमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल सरकारसँग निरन्तर सँगै रहन्छ।
16: अब फेकु वनको यो स्थापना दिवसको कुरा गरौँ, 31 स्थापना दिवस तपाईँहरू मनाउँदै हुनुहुन्छ र तपाईँ अध्यक्ष भएर काम गरेको 3 वर्ष पुरा भयो, अब 1 वर्ष कार्यकाल अझै बाँकी छ। तपाईँ आइसकेपछि फेकु वनलाई मैले यो स्थानबाट यो स्थानमा पुर्याएँ भन्ने खालको त्यो कुरा के हो?
0: एउटा चाहिँ के हुन्छ भने निरन्तरता हो। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल स्थापना 2052 साल जेठ 18 गते भयो, हामी भोलि हामीले स्थापना 31 स्थापना दिवस मनाउँदैछौँ
16: सोमबारको दिन।
0: हजुर, यसमा के छ भने हामीले सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल यति अग्रगामी ढङ्गले स्थापना भयो कि हिजो प्रजातन्त्र आउँदा गणतन्त्रको अभ्यास गर्यौँ, गणतन्त्र आउँदाखेरि हामीले चाहिँ अहिले जेएनजी आन्दोलनले ल्याएका कुरा भन्दा हामी एक स्टेप अगाडि रहेर काम
16: गर्छौँ।
0: हामीले 2052 सालमा 50% महिलाको सहभागिता भन्यौँ, त्यति मात्रै भनेनौँ, महिला मात्रै होइन आदिवासी जनजाति दलित विपन्न मधेसी मुस्लिम अपाङ्गता भएका व्यक्ति सबैको कोटा तोकेर हामीले युवा अहिले हामीले गत वर्षदेखि युवाको समेत व्यवस्थापन गरेर हामीले सबै क्षेत्रलाई समावेशीको रूपमा लग्यौँ। नम्बर 1, नम्बर 2 सामुदायिक वन उपभोक्ता समूहले आमदानी गरेको तपाईँको 25% वन व्यवस्थापनमा खर्च गरिसकेपछि बाँकी रहेको रकम समुदायको गरिब दलित विपन्न वर्ग अथवा त्यहाँको सामाजिक कामहरूमा लगाउने काम सामुदायिक वनले गर्यो, त्यो एउटा उदाहरणीय काम थियो। त्यसले गर्दाखेरि सामुदायिक वनले गरेका हरेक गतिविधि, चाहे त्यो पारदर्शिताको कुरामा होस्, चाहे नेतृत्व विकासको कुरामा होस्, हिजो तपाईँको चाहिँ 20 वर्षसम्म स्थानीय सरकार जुन गाविस नभएर निर्वाचन नभइरहेको अवस्थामा सामुदायिक वनहरू गाउँमा चाहिँ निर्णायक ढङ्गले चाहिँ त्यहाँको समस्या समाधानका एउटा चाहिँ सम्भाग बनेर अगाडि बढ्नुभयो जस्तो सुकै द्वन्द्वको अवस्थामा। म त्यहाँ आउँदैछु, त्यस कारण त्यसलाई निरन्तरता दिने क्रममा म अध्यक्ष भइसकेपछि मैले 556 वटा पालिकालाई सक्रिय ढङ्गले अगाडि बढाउने काममा मेरो भूमिका रह्यो। अहिले हाम्रो 556 वटा पालिकामा स्थानीय महासङ्घ छ, जहाँ सामुदायिक वनहरू छन् त्यहाँ सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल छ। 77 जिल्ला अहिले क्रियाशील रूपमा अगाडि बढेको छ, 7 प्रदेश सबै ठाउँमा चाहिँ संगठन क्रियाशील छ। सामुदायिक वनहरूलाई हामीले चाहिँ सुशासनको पाटोमा सामुदायिक वनहरूलाई चाहिँ त्यहाँको विधान त्यहाँको कार्ययोजना अनुसार अगाडि बढ्नका निम्ति हामीले अधिकतम रूपमा व्यापक रूपमा छलफल गर्ने उहाँहरूसँग संवाद गर्ने गरेका छौँ। कुनै समस्या आइलायो भने हामीले त्यसलाई समाधान गर्नका निम्ति हरेक सामुदायिक वन उपभोक्ता समूहसम्म पुग्ने, त्यसपछि गएर हामीले चाहिँ त्यहाँ चाहिँ सामुदायिक वनसँग छलफल गर्ने, स्थानीय महासङ्घ मार्फत होस् जिल्ला महासङ्घ प्रदेश महासङ्घ मार्फत गर्ने काम हामी गरेका छौँ भने समृद्धिको यात्रामा हामीले चाहिँ जुन वन ऐनमा आएका विषयहरू छन् कृषि वन कार्यक्रमहरू तलसम्म पुर्याउने काममा हामीले अहिले सहजीकरण गरिरहेका छौँ। पर्यटनमा व्यापक रूपमा चाहिँ पर्यटन कस्तो छ भन्दा अहिले हस्तक्षेप भइरहेको छ। पर्यटनको नाममा सामुदायिक वनमा पर्यटन देखिन्छ तर कुनै ठाउँ कुनै कम्पनी प्रवेश गरेको छ, कुनै ठाउँ स्थानीय सरकारले हस्तक्षेप गरेको छ, कुनै ठाउँ प्रदेश सरकारले हस्तक्षेप गरेको छ। हामीले सामुदायिक वनलाई चाहिँ सामुदायिक वन हाम्रो हो, पर्यटन सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गर्नुपर्छ भनेर त्यसमा हामीले सहजीकरण गरेका छौँ। हामीले उद्यम विकासमा अहिले हामीले चाहिँ उद्यममा चाहिँ उद्योग ऐनसँग सुधार्नका निम्ति सरकारसँग निरन्तर छलफल गरिरहेका छौँ। सामुदायिक वनलाई चाहिँ अब एक सामुदायिक वन एक उद्यमको नारा हामीले धेरै पहिला ल्याएका थियौँ, अहिले हामीले त्यसलाई चाहिँ कार्यान्वयन गर्नका निम्ति विभिन्न खालका चाहे हस्तकला उद्योग होस् चाहे दुनाटपरी उद्योग होस् चाहे लगायतका हजारौं उद्यमहरू अहिले सामुदायिक वनमा अगाडि बढिरहेका छन्।
16: तपाईँले सहजीकरण भन्दा बढी भन्नुभयो नि, अनि 753 सम्म पुग्न चाहिँ अथवा त्यो समूहसम्म पुग्नको
0: सम्भव छैन,
16: सक्रिय बनाउनको
0: सम्भव छैन, 753 पुग्न सम्भव छैन, किन भन्दा वनै छैन, वन क्षेत्रै नभएका कारण, त्यहाँ सामुदायिक वन बन्ने अवस्था नभएका कारण नपुगेको निजी क्षेत्र छ सबै, तराई खास गरेर तराईको दक्षिण बेल्टमा चाहिँ त्यहाँ चाहिँ वन क्षेत्र नै छैन। यदि त्यहाँ वन क्षेत्र भयो, त्यहाँ सामुदायिक वन भयो भने हामी पुग्छौँ, तर त्यो सम्भावना ज्यादै न्यून छ। त्यसका निम्ति हामीले सरकारसँग यसलाई कसरी वन क्षेत्र जस्तै खोलाको छेउमा हुनसक्छ, त्यसपछि गएर नहरको छेउमा हुनसक्छ, त्यसलाई हामीले कसरी गर्न सक्छौँ, बाटोको छेउमा हुनसक्छ, छलफल भइरहेको छ।
16: जस्तो जलवायु परिवर्तनको असर कम गर्ने बारेमा चाहिँ तपाईँको कार्य,
0: यसमा हामीले व्यापक रूपमा हामीले निरन्तर, मैले भने निरन्तर रूपमा हामीले वृक्षारोपणका कार्यक्रमहरू गर्ने, अनुकूलनका कार्यक्रमहरू, न्यूनीकरणका कार्यक्रमहरूलाई हामीले समुदायसम्म पुर्याउने, छलफल चलाउने, र अहिले पछिल्लो चरणमा अत्यन्तै महत्त्वपूर्ण के भन्दा धेरै पहिलादेखि हामीले अभ्यास गरेको नेपालमा चाहिँ पाइलट प्रोग्रामको रूपमा हामीले यो कार्बन को सन्दर्भमा चाहिँ हामीले सुरुमा चाहिँ दोलखा, चितवन र गोर्खामा हामीले नेपालमा पहिलोपटक पाइलट प्रोग्राम सुरु गऱ्यौँ। अहिले तराईका 13 जिल्लामा हामीले यो वर्ष चाहिँ कार्बनको केही पैसा, त्यो आफैमा फेरि पर्याप्त

0: हामी गण्डकी बागमती र लुम्बिनीमा अब केही समय पछाडि एक दुई वर्षको बीचमा हामी यो प्रक्रिया अगाडि बढाउँछ भने देशव्यापी रूपमा चाहिँ अब त्यस पछाडि
1: क्षेत्रमा आदिवासी जनजाति जनजाति समुदायको त्यो पहुँचको लागि चाहिँ केही भयो कि भएन तपाईँ?
0: एकदमै अहिले हामीले वन क्षेत्र भनेकै समुदायका आदिवासी जनजाति विपन्न महिला गरिब दलितको वन क्षेत्र भनेको जति काम भएको छ पहिलो प्राथमिकता आदिवासी जनजाति महिला दलित गरिब विपन्न वर्गको पक्षमा भएको छ। सामुदायिक मनमा चाहिँ वर्ग विश्लेषण हुन्छ, क वर्ग ख वर्ग ग वर्ग घ वर्ग हुन्छ। त्यो जुन हामीले सामुदायिक मनको काम गर्दाखेरि त्यो घ वर्गबाट सुरु गर्छौँ। किन भन्दा पहिलो अधिकार गरिबको विपन्नको, त्यहाँ आदिवासी जनजाति, त्यहाँ महिला, त्यहाँ गरिब, त्यहाँ दलित जो छ उसको अधिकार हो। त्यस कारण त्यो खालको कार्ययोजना बनाएर सामुदायिक वनले काम गरिरहनु भएको छ। त्यसमा हामीले सहजीकरण गरिरहेका छौँ भने सामुदायिक वनलाई परेका चाहे त्यो कानुनी अप्ठ्याराका कुराहरू हुन् ती सबै कुरामा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सहयोग गरेको छ। म आइसकेपछि पनि यसलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने काममा चाहिँ मैले भूमिका खेलिरहेको छु।
1: जस्तो यो बीचमा सरकारले सुकुम्बासी अव्यवस्थित बसोबासी र भूमिहीनहरूको व्यवस्थापनको लागि काठमाडौँबाट यसको अभियान सुरुवात गर्यो र अहिले देशका विभिन्न ठाउँमा पुगिरहेका छ। वन क्षेत्रमा भइराखेको अतिक्रमण हटाउनको लागि अहिलेको यो अभियानमा तपाईँहरूको थप केही अनुरोध अथवा हामी पनि वन क्षेत्र यदि त्यस्तो अतिक्रमण भएको छ भने हटाउनको लागि व्यवस्थित गर्नको लागि केही सरकारले सहयोग गर्नुपर्छ कि पर्दैन अथवा फेरको पनि यसमा राखेको विचार के हो?
0: हामीले प्रश्न भनेका छौँ अतिक्रमण भएको ठाउँलाई चाहिँ एकदमै त्यसलाई अतिक्रमण गर्न दिनु हुँदैन। तर जहाँ सुकुम्बासी हुनुहुन्छ सुकुम्बासीलाई सरकारले व्यवस्थित गर्नुपर्छ। त्यो भनेको सामुदायिक वनमा हस्तक्षेप गरेर
1: होइन,
0: यो सामुदायिक वन हस्तान्तरण नहुँदै अतिक्रमण भएका क्षेत्रहरू छन्। सामुदायिक वन हस्तान्तरण भइसकेपछि अतिक्रमण भएको छैन कुनै पनि सामुदायिक वनमा। विशेष गरेर हेर्ने हो भने सामुदायिक वन हस्तान्तरण हुनुभन्दा पहिला अतिक्रमण भएको क्षेत्र, सामुदायिक वन हस्तान्तरण गर्ने बेला त्यसलाई छुट्याएर बाहिर राख्नु पर्नेमा चाहिँ त्यो सामुदायिक वनभित्र पारेको हुँदा अहिले सामुदायिक अतिक्रमण जस्तो देखिन्छ। जुन दिनदेखि सामुदायिक वन हस्तान्तरण भयो त्यहाँ यता सामुदायिक वनमा अतिक्रमण भएको ज्यादै न्यून घटना छन्। त्यसले गर्दाखेरि हामीले के भनेका छौँ भन्दा अतिक्रमण गर्नु हुँदैन, अतिक्रमण गर्ने कुरा बेठिको। तर यदि साँच्चै सुकुम्बासी छन् भने सामुदायिक वनमा हस्तक्षेप गरेर होइन कि सरकारले जग्गा किनेर हुन्छ कि अलि सुव्यवस्थित ठाउँमा राम्रो ठाउँमा उही कबिलेती वन हैसियत बिग्रेको वन हैसियत बिग्रेका जनतालाई दिने भनेर जुन सुरुमा कार्यक्रम ल्याइयो हामीले भन्यौँ हैसियत बिग्रेको वन हैसियत बिग्रेका जनतालाई कबिलेतीमा दिने होइन। त्यो त राम्रो अलिकति उत्पादन हुने जस्तो राम्रो वन ती हैसियत बिग्रेका मान्छेलाई दियो भने जीवन सुधार हुन्छ भन्थ्यौँ हामीले कबिलेती वन दिँदा। त्यस्तै हामीले अहिले भनेको के भन्दा सामुदायिक वनमा हस्तक्षेप गरेर होइन सरकारले जग्गा किनेर घर बनाएर त्यो उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ। सामुदायिक वनमा हस्तक्षेप गर्नु हुँदैन, सामुदायिक वन अतिक्रमण गर्नु हुँदैन भनेर हामी योभन्दा विगतका आयोगहरूसँग पनि सरकारहरूसँग पनि छलफल गऱ्यौँ र अहिले पनि हामी सरकारलाई यही भनिरहेछौँ।
1: अब अहिले विशेष त वन क्षेत्रसँग नागरिकको पहुँच बढाउने र जीविकोपार्जनमा नागरिकलाई सहभागी गराउँदै संरक्षण पनि रहने र जीविकोपार्जनका कार्यक्रम विभिन्न तरिकाले फेको फल्ने पनि चलाइरहेका छ, आफ्नै पनि हुनसक्छ र कतिपय धात्री निकायको सहयोगमा र समन्वयमा। यदि त्यो कार्यक्रम निश्चित परियोजना सम्पन्न भइसकेपछि पनि त्यस्तो खालको कार्यक्रम निरन्तर रहोस् भन्नको लागि तपाईँको कार्यकालमा फेकोपनले गरिराखेको नयाँ योजना बनाएका योजना अथवा अप्नाइएको नीति रणनीति के छ?
0: यस सामुदायिक वन उपभोक्ता महासंघ नेपालले कुनै कार्यक्रम चलाएर चलायो भने त्यसको समाप्त हुँदैन। किन भन्दा त्यो समुदाय पनि रहिरहन्छ, फेकोपन पनि रहिरहन्छ। त्यसकारण चाहिँ चाहे त्यो कसैको सहयोगमा होस् चाहे जसरी होस् त्यो निरन्तर हुन्छ। त्यसका निम्ति अहिले हामीले पछिल्लो चरणमा समृद्धिसँग जोड्नका निम्ति हामीले चाहिँ मैले अघि भने कृषि वन पर्यटन उद्यम विकासमा चाहिँ हामीले व्यापक रूपमा छलफल चलाइरहेछौँ र त्यसलाई निरन्तरता दिनका निम्ति तल समुदायसम्म चाहिँ त्यसको एउटा चाहिँ योजना बनाएर योजनाबद्ध ढङ्गले अगाडि बढ्ने कुराहरूलाई हामीले व्यवस्थित गरिरहेछौँ। अहिले चाहिँ प्रभावकारी रूपमा त्यो चाहिँ दिगो रूपमा अगाडि बढोस् र त्यो चाहिँ एकदमै समुदायका गरिब दलित विपन्नसम्म पुगोस्, उहाँहरूको सहभागिता होस् भनेर हामीले त्यो उठाइरहेछौँ भने अर्को भनेको अहिले जुन खालको हस्तक्षेप छ सामुदायिक वनमा अहिले पनि थुप्रै खालका हस्तक्षेपहरू छन्। जस्तै कर्पोरेट हाउसहरूले चाहे त्यो केबुल कार बनाउने कुरा होस्, चाहे त्यो हाइड्रो पावर बनाउने कुरा होस्, चाहे होटल रिसोर्ट बनाउने कुरा होस्, चाहे विकास आयोजनाका नाममा गरिने हस्तक्षेपहरू हुन् ती कुराहरूलाई चाहिँ न्यूनीकरण गर्ने र त्यो समुदाय मैत्री समुदायको पक्षमा बनाउने कुरामा चाहिँ हामीले अहिले पैरवी गरिरहेका छौँ।
1: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद छ।
0: एकदम सामुदायिक वनको यो स्थापना दिवसको अवसरमा जुन खालको वातावरण बनाउनु भयो, सिआइएनले निरन्तर समुदायका आवाजहरूलाई सार्वजनिक गरिरहनु भयो। भएको छ, उठाइरहनु भएको छ, यसका निम्ति

0: सीआईएन परिवार सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: अहिले यो स्थापना दिवसको अवसरमा देशभरमा रहेका सामुदायिक वन उपभोक्ता अथवा उपभोक्ता समूहका सदस्यहरू समितिहरूलाई तपाईँको भन्नुपर्ने अनुरोध केही छ कि सन्देश?
0: मुख्य गरेर सामुदायिक वन उपभोक्ता समूहमा अहिले विभिन्न खालका प्रहारहरू भइरहेका छन्। सामुदायिक वनलाई कमजोर गराउनका निम्ति साना साना समूहहरू मर्ज गर्ने भनेर एकतरी मान्छेले आएका छन्। सामुदायिक वन मर्ज गर्ने कुरामा जाँदो हुँदैन। सामुदायिक वनले चाहिँ समुदायका गरिब दलित विपन्न वर्गलाई छुट्याइएको रकम कार्यान्वयन गर्नुभएको छ, त्यसलाई चाहिँ अभिलेखीकरण राम्रो गर्न अनुरोध गर्छु। नियमित बैठक, नियमित साधारण सभा गरेर सामुदायिक वनको उचाइलाई विश्व सामु चिनाउन जुन खालको उपभोक्ताले गरेको प्रयास छ, यसलाई अझै अगाडि बढाउनको निम्ति म देशभरिका सामुदायिक वन उपभोक्ता समूहहरू, महासंघका सबै संरचनाहरू, सरकारवालाहरू, मिडियाहरू, सरकार सबैलाई म धन्यवाद दिन चाहन्छु।
1: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्यौं। विशेषतः सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट र बजेटमा वन वातावरण संरक्षणको विषयमा राखिएका विषयवस्तु र आगामी दिनमा सुधार्नुपर्ने पक्ष अनि सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनको स्थापना दिवसको सन्दर्भमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर फेरि उपस्थित हुनेछौ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: दमौलिया FM 94.2 समुदायको आवाज।
3: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
4: होइन, के को गन्थन हो सानी?
3: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ। हजुर भने कुरै बुझ्नुहुन्न।
4: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
3: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
4: कहाँ छ बाराई सुनचाँदी पसल?
3: दमौलीको न्यु रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
4: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
3: सम्पर्क 9846141633, 9817150898, 9864603385।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसी क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस्?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए, गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुन

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि। विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 63 98563 69 17 र 98563 68 67।
3: दमौलिया FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपराइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: मरेको के हो?
1: हेर त रगत त्यही रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला खै?
9: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
10: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
9: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
11: दमौलिया FM 94.2, समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: ऊ र फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059509080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
11: कले देला घर, मलाई कले देला घर।
1: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स ब्यास दुई डाङ्री खोल्सी दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 9805000700
3: 9846040304।

0: मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841000061, 9066673344।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो। बाप रे अब चाहिँ के हुने हो?
1: खै खै के आयो त्यस्तो? ह्या यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
6: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास्तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
5: ए हो र, सेवा राम्रो हुन्छ त?
6: हो एकदम।

0: स्टेज सजावट, फूल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्
1: 9827848448, 9846554595 र 9460611818।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
8: फर्निचर उद्योग
7: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9916664683,
9: 9856243।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 9856363, 9856607 र 9856608।
7: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
11: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न, त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9856253780, 9914852518 र 9065153।

0: FM 94.2 समुदाय को आवाज।
1: मेरो देश नेपाल।

0: 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 25।
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
5: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
1: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2 गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91, 97 074 042 34।
6: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
6: ए,
7: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए,
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97-59-49-80 र 98-29-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
6: नमस्कार स्वयंसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
8: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
8: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहुँ। सम्पर्क नम्बर 9841000061, 9066373344।
10: अब सुन्नुहोस् पुरा समाचार।
11: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
10: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
11: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
10: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
11: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
10: मद्यपान र धुम्रपान सेवन नगरौं,
11: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: फुलको आँखामा फुलै संसार काडा।
13: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
13: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
13: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
1: ब्यास 3 प्रशासन चोक दमौली।
0: दमौली FM 94.2 समुदायको आ

मानिसको जोबन पिपलको पाता जस्तो फिलिलिली झरी जाने रहेछ, सुन चाँदी भन्नु मात्रै माया ठुलो रहेछ। हो सन्दर्भको कुरा, बेला र मौका

0: FM 94.2 समुदायको आवाज
1: हैन सन्देश के भयो तिमीलाई बडो चिन्तामा देखिन्छौ त के सोचिराछौ
2: लौरी हुने सपना थियो भर्तुन जाउँ भनेको दाँत भनी केलहार सत्यनाश पारो
1: ए यति कुरामा नि केको टेन्सन लिएर होला ढोरबराई डेन्टल केयरमा जाउ न तिम्रो समस्याको समाधान त्यही हुन्छ
2: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस् विश्वास तपाईँको सेवा हाम्रो हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने
1: नमिलेको दाँतहरू मिलाउने
2: दाँत सफा गर्ने र टल्काउने मुख गनाउने रोगको उपचार मुखमा पुरै दाँत राख्ने
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने दाँतको एक्सरे सेवा आदि सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर भोलेटार चोक दमौली फोन नम्बर 98465162 98464780 पुनश शनिबार सेवा बन्द रहनेछ
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
4: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
6: मगर इलेक्ट्रोनिक्स ब्यास दुई डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
5: 98058007000
6: 98460404

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो। के खाजा खानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0385।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा

0: निरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 1438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
4: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
2: 98563 34 234।
3: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
5: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
3: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 98560-25380, 98148-5218 र 98065-15332।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059509080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
6: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै
7: प्रधानमन्त्री शाहले सीमाबारे दिएको अभिव्यक्तिको सर्वत्र आलोचना, राष्ट्र खाति अभिव्यक्तिको संज्ञा, तत्काल क्षमायाचनादेखि राजीनामा दिनुपर्ने सम्मका माग, साझा धारणा बनाउन छलफलमा जोड्दै विपक्षी दल। राष्ट्रपा सभापति रविको भारत भ्रमण स्वीकृत, दिउँसो 1 बजे नयाँ दिल्ली जाने। हुम्ला र बाजुराको सीमा विवादबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित समितिको टोली बाजुरामा, काङ्ग्रेसद्वारा संसदीय दलको कार्य समिति गठन। पूर्व सभामुख महरा विरूद्धको भ्रष्टाचार मुद्दामा थुन्चेक बहस हुँदै सुन तस्करसँग करोडौं लाभ लिएर अर्बौं राजस्व चुहावट गरेको आरोप। वीरगंज हुँदै 4 अर्ब 2 करोड मूल्यका विद्युतीय सवारी साधन आयात। युद्ध विराम बीच अमेरिका इरान बीच फेरि सैन्य आक्रमण, क्षेत्रीय तनाव कायमै। म्यानमारमा भएको ठूलो विस्फोटमा 55 जनाको मृत्यु। र साफ महिला च्याम्पियनसिप फुटबलको सेमी फाइनलमा नेपाल र बंगलादेश खेल्ने। फिफा विश्वकपमा गति कायम नराख्ने प्रवृत्ति रोक्न विशेष निर्देशन। समय गुजार्ने खेलाड़ीलाई रातो कार्ड दिने व्यवस्था।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। बजेटमाथि आज हुने छलफल सम्बन्धी खबरबाट प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष 2083-84 बजेटमाथि आजबाट छलफल शुरू हुँदैछ। यही जेठ 15 गते अर्थमन्त्री डाक्टर सलिम वाग्लेले संघीय संसदमा 21.24 अर्ब 34 करोड़ रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। आज दिउँसो 1 बजे बस्ने प्रतिनिधि सभा बैठकमा मन्त्री वाग्लेले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यसपछि सांसदहरूले छलफलमा भाग लिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री बालिन्द्र शाहले नेपाल भारत सीमा विवादका सम्बन्धमा प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति राजनीतिक दल र सीमाविदहरूले तीव्र असन्तुष्टि जनाउँदै चौतर्फी आलोचना र विरोध गरेका छन्। आइतबार संसदमा सांसदहरूले सोधेका प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री शाहले भारतले नेपालको जग्गा मिचेको मात्र होइन नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ भनी दिएको बयान कूटनीतिक र राष्ट्रिय हित विपरीत भएको ठहर विपक्षी दलहरूले गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरू छलफलमा जुट्ने भएका छन्। प्रमुख प्रतिपक्षी दलका नेता विष्णुराज आङदिम्बेले आज मध्याह विपक्षी दलहरूको बैठक आह्वान गर्नुभएको छ। आज दिउँसो 1 बजे प्रतिनिधि सभा बैठक पनि बस्दैछ। उक्त बैठक अघि विपक्षीहरूले छलफल गर्न लागेका हुन्। छलफल कांग्रेस संसदीय दल कार्यालय सिंहदरबारमा बस्नेछ। प्रधानमन्त्री बालेन शाहले रोस्टोबाट दिएको अभिव्यक्तिका सन्दर्भमा विपक्षी दलहरूले छलफल गरी सामूहिक धारणा बनाउन लागेका छन्। त्यस्तै पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहले नेपालले समेत भारतको जग्गा मिचेको भनेर दिएको अभिव्यक्ति गलत र राष्ट्रिय विरोधी भएको बताउनु भएको छ। सो अभिव्यक्तिलाई खतरनाक भन्दै खनालले बालेनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने टिप्पणी समेत गर्नुभएको छ। त्यस्तै पूर्व राजदूत निलाम्बर आचार्यले पनि सीमावर्ती क्षेत्रका नेपाली नागरिकले भारतको भूमि अतिक्रमण नगरेको स्पष्ट पार्नु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुरा गर्दै पूर्व राजदूत आचार्यले नेपाल भारत खुला सिमानाका कारण सिर्जित परिस्थितिलाई राज्य स्तरको अतिक्रमण भन्न नमिल्ने बताउनुभयो। खुला सिमानाका कारण 10 गजा क्षेत्र आसपास दुवै देशका स्थानीय नागरिकले एकअर्काको जग्गा व्यावहारिक रूपमा उपयोग गरिरहेको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने भारत भ्रमण जान स्वीकृत भएको छ। बिहिबार बिहान बसेको भर्चुअल बैठकले लामिछानेको भारत भ्रमण स्वीकृत गरेको हो। बैठकमा लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले पहिल्यै भ्रमणको निम्ति दिएको जानकारी गराउनु भएको थियो। लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलमा सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरा, श्रीमती निकिता पौडेल र प्रदीप आचार्य समावेश हुनुहुनेछ। बैठक महाधिवेशन केन्द्रित रहेको अन्य विषयमा कुनै छलफल नभएको कोषाध्यक्ष लीमा अधिकारीले जानकारी दिनुभएको छ। त्यस्तै प्रतिनिधि मण्डल दिउँसो 1 बजे नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ। 5 दिने भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक र कूटनीतिक बैठकहरूमा भाग लिने जनाइएको छ। राष्ट्रपतिले आफ्नो प्रथम महाधिवेशनको व्यवस्थापनका लागि 18 उपसमिति गठन गरेको छ। सोमबार बसेको पार्टीको सचिवालय बैठकले उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो। उपसमितिहरूमा कार्यक्रम सञ्चालन, गुनासो व्यवस्थापन, प्रतिवेदन मस्यौदा, आर्थिक व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, कानूनी समन्वय, प्रचार प्रसार, सुरक्षा सूचना प्रविधि, आवास, अतिथि सत्कार, हल व्यवस्थापन, स्वास्थ्य सांस्कृतिक कार्यक्रम, यातायात, स्थानीय समन्वय, अभिलेखीकरण र अनुशासन जस्ता विषयहरू समावेश छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको कार्यसमिति गठन गरेको छ। कार्यसमितिको प्रमुखमा संसदीय दलका नेता विष्णुराज आङदिम्बे, उपप्रमुखमा अभिषेक प्रताप शाह, कोषाध्यक्षमा डाक्टर शाहजान खातुन र सदस्य सचिवमा मदन कृष्ण श्रेष्ठ मनोनित भएका छन्। 12 सदस्य कार्यसमितिमा 6 जना सदस्य मनोनित भएका छन् र 2 सदस्य मनोनित बाँकी छ। त्यस्तै कांग्रेसले संसदीय दलको कार्य समिति गठन गरेको छ। उपप्रमुखमा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह तोकिएका छन्। कोषाध्यक्षमा डाक्टर शाहजान खातुन, कार्य समितिको सदस्य सचिवमा मदन कृष्ण श्रेष्ठ मनोनित भएका छन्। 12 सदस्य कार्य समितिमा 6 सदस्य मनोनित भएका छन्। नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा ठूलो चुनौती रहेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै पाण्डेले बिना स्रोत र आधार बजेट ल्याइएको दावी गर्नुभएको हो। 21 अर्ब 24 अर्बको बजेट स्रोतबाट पूरा हुने अवस्था नदेखिएको भन्दै उहाँले मध्यावधि समीक्षा मार्फत बजेटको आकार घटाउनु पर्ने अवस्था आउने दावी गर्नुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। पूर्व सभामुख कृष्ण बहादुर मोहरा विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा थुन्चेक बहस हुँदैछ। मोहराले उपस्थित हुने दिएको निवेदन सुनवाईका लागि आज विशेष अदालतले पेशीमा राखेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासमा मोहरा विरूद्धको भ्रष्टाचार मुद्दामा थुन्चेक बहस हुँदैछ। विद्युतीय सिगरेट भेपभित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व सभामुख कृष्ण बहादुर मोहरा र भन्सारका उच्च अधिकारीहरू सहितका व्यक्तिहरू विरूद्ध 7,78,00,000 रुपियाँ भन्दा बढ़ीको भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सुन तस्करहरूसँग करोड़ौं लाभ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका पदाधिकारी र कर्मचारीले अरबौं राजस्व चुभावट गरेको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान गर्दा यो तथ्य बाहिर आएको थियो। हुम्ला र बाजुराको सीमा क्षेत्र लामपाटामा भएको विवाद तथा दोहोरो छडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली त्यहाँ पुगेको छ। एसएसपी विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट आइपुगेको जिल्ला प्रहरी कार्यालयका डीएसपी शंकर खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार दुई जिल्लाबीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न टोली आएको हो। घटना भएको क्षेत्र लामपाटा च्याच्यौर क्षेत्र पुगेर टोली सिमकोट आइपुगेको छ। टोलीले सिमकोट बसाईका क्रममा सीमा क्षेत्रका नागरिक घटनामा संलग्न व्यक्ति र सीमा जोगिएका क्षेत्रका जनप्रतिनिधि राजनीतिक दलका नेता र नागरिक अगुवासँग छलफल गर्ने कार्यक्रम छ। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज हुँदै रु 4,02,00,000,000 मूल्यभन्दा बढ़ीका विद्युतीय सवारी साधन आयात भएका छन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षमा मूल्यको आधारमा विद्युतीय सवारी साधनको आयात रु 2,37,00,000,000 अर्थात 143.60% वृद्धि भएको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंज नाका हुँदै चालू आर्थिक वर्षमा 15,271 विभिन्न थरीका विद्युतीय सवारी साधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको बताएका छन्। 10 महिनामा वीरगंज हुँदै रु 4,02,00,000,000 मूल्यभन्दा बढ़ीका विद्युतीय सवारी साधन आयात भएका छन्। गत आर्थिक वर्षको 10 महिनामा यो नाका हुँदै रु 1,65,00,000,000 मूल्य पर्ने 9,042 विभिन्न विद्युतीय सवारी साधन आयात गरिएका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1,00,00,000 खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: पठाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौँ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। अमेरिका र इरान बीच जारी वार्ता र युद्ध विरामका बावजुद दुवै पक्षले एकअर्का विरूद्ध पुनः सैन्य कार्यवाही गरेका छन्। अमेरिकाले गत सप्ताहमा इरानी सैन्य स्थलहरूमा आक्रमण गरेको जनाएको छ भने इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले सोमबार त्यसको प्रत्युत्तर स्वरूप अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको दावी गरेको छ। अमेरिकी केन्द्रीय कमाण्डले सामाजिक सञ्जाल एक्स मार्फत जारी वक्तव्यमा अन्तर्राष्ट्रिय चलचित्रमाथि उड़िरहेको अमेरिकी MQ-1 ड्रोनलाई इरानले खसालेपछि जवाब स्वरूप इरानको खाड़ी तटीय क्षेत्रमा रहेका सैन्य संरचनामाथि आक्रमण गरिएको जनाएको छ। त्यस्तै म्यानमारमा भएको ठूलो विस्फोटमा 55 जनाको मृत्यु भएको छ भने दर्शनौ घाइते भएका छन्। यो विद्रोही नियन्त्रित क्षेत्रमा भएको थियो। ज्यान गुमाउनेमा 25 महिला र 30 पुरूषको मृत्यु भएको बीबीसीले जनाएको छ। क्षेत्र नियन्त्रण गर्ने र सेना विरूद्ध लड़िरहेको समूह ताङ राष्ट्रिय मुक्ति सेनाले उत्खनन र ढुङ्गा फुटाउन प्रयोग गरिने विस्फोटक पदार्थ विस्फोट हुँदा दुर्घटना भएको बताएको छ। विस्फोटले धेरै गाउँलेहरूको मृत्यु भएको र मानिसहरू घाइते भएको तथा उनीहरूको घरमा क्षति पुगेको जनाइएको छ। एएफपीका अनुसार देशका धेरै विद्रोही समूहहरू आफ्नो सञ्चालनको लागि बहुमूल्य खनिज खानीहरूमा भर पर्छन्। ढिलो सुरक्षा उपायहरूले खानी भत्किने र यस्तै दुर्घटनाहरू हुने गरेको जनाइएको छ। अब खेल खबर। 7 महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समूह एको विजेता बनेको छ भने बंगलादेश समूह बीको उपविजेता बनेको छ। समूह एबाट यसअघि नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेको छ। समूह बीबाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताको रूपमा सेमी फाइनल पुगेका छन्। सेमी फाइनलका खेलहरू पर्सि बुधबार हुनेछन्। 8 संस्करणको 7 महिला च्याम्पियनशीपको फाइनल खेल यही जेठ 23 गते हुनेछ। त्यस्तै फिफाले आगामी फिफा विश्वकप 2026मा खेलको गति कायम राख्न र समय खेर फाल्ने प्रवृत्ति रोक्न रेफ्रीहरूलाई विशेष निर्देशन दिएको छ। फिफाका रेफ्री प्रमुख पियर लुइसी कोलिनाले खेल अनावश्यक रूपमा रोक्ने वा ढिलाइ गर्ने गतिविधिलाई न्यूनतम बनाउने लक्ष्य रहेको बताएका छन्। नयाँ व्यवस्था अनुसार गोलकिक वा थ्रो इन लिन ढिलाइ गरे रेफ्रीले 5 सेकेण्डको दृश्यात्मक गणना शुरू गर्न सक्नेछन्। समयभित्र गोलकिक नलिए विपक्षी टोलीले कर्नर पाउनेछ भने थ्रो इन नलिए बल विपक्षी टोलीलाई दिइनेछ। त्यस्तै परिवर्तन गरिएका खेलाड़ीले 10 सेकेण्डभित्र मैदान छाड्नुपर्नेछ। चोट वा सुरक्षा सम्बन्धी विशेष अवस्था बाहेक ढिलाइ गर्न पाइने छैन। फिफाले मुख छोपेर आक्रामक वा विवादास्पद ढंगले विपक्षी खेलाड़ी वा रेफ्रीसँग कुरा गर्ने खेलाड़ीलाई रातो कार्ड देखाउन सकिने जनाएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री शाहले सीमाबारे दिएको अभिव्यक्तिको सर्वत्र आलोचना। राष्ट्रघाती अभिव्यक्तिको संज्ञा तत्काल क्षमा याचनादेखि राजीनामा दिनुपर्ने सम्मका माग साझा धारणा बनाउन छलफलमा जोड्दै विपक्षी दल। राष्ट्रपा सभापति लामिछानेको भारत भ्रमण स्वीकृत। आज दिउँसो 1 बजे नयाँ दिल्ली जाने। हुम्ला र बाजुराको सीमा विवादबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित समितिको टोली बाजुरामा। कांग्रेसद्वारा संसदीय दलको कार्य समिति गठन। पूर्व सभामुख महरा विरूद्धको भ्रष्टाचार मुद्दामा थुन्चेक बहस हुँदै सुन तस्करसँग करोड़ौं लाभ लिएर अरबौं राजस्व चुहावट गरेको आरोप। वीरगंज हुँदै 4 अर्ब 2 करोड़ मूल्यका विद्युतीय सवारी साधन आयात। युद्ध विराम बीच अमेरिका इरान बीच फेरि सैन्य आक्रमण। क्षेत्रीय तनाव कायमै। म्यानमारमा भएको ठूलो विस्फोटमा 55 जनाको मृत्यु। र 7 महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपाल र बंगलादेश खेल्ने। फिफा विश्वकपमा गति कायम नराख्ने प्रवृत्ति रोक्न विशेष निर्देशन। समय कुचार्ने खेलाड़ीलाई रातो कार्ड दिने व्यवस्था। स्वस्थ काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। एक बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

किसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273119।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565464595, मोबाइल नम्बर 98460268603। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840001, 9066373444।
6: भर्ना खुल्यो पराशर कलेज।

0: यातायातको व्यवस्था नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला व्यवस्थित चमेना गृह भलिबल र बास्केटबल कोर्टको व्यवस्था हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस् थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ फोन नम्बर 98563363 98560917 र 98560608 67।
1: दमोलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
2: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865717350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865717350।
5: सूचना।
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
4: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 9828280, 9815104549।
4: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2, न्यू रोड, अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665367115 र 9841127040।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 65 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 780।

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058000700,
4: 98460 40 344।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल,

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास्तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
6: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
7: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
6: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
7: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
6: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9805141437।
7: ब्यास 3 प्रशासन चोक, दमौली।
8: दमौली FM 94.2, समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465 43780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
4: 98560 43 234।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा, नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98560 63 363, 98560 69 17 र 98560 60 867।
6: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको

0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।
1: दमौलिया FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42 9742-82-0000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-49-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला खै?
4: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
6: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
4: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826-60-09-91, 9774-04-34-34।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816613 26, 9843006605, 9819113627, 65565025।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
7: दाजुभाइको के को गफगाफ हुँदैछ?
5: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
7: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
5: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
7: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846379031।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567719।
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाच हानी होला खै?
5: जान न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260991, 97074, 042,

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066, 73344।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह।

0: 363 9855 60 9 17 र 9855 60 8 67।
1: तपाईलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290 9811551760।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
5: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059495080 र 98295013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94 छ।
2: सभामुखले केही बेरका लागि बैठक स्थगित गर्नुभएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू छलफलमा छन्, यसकारण प्रतिनिधि सभाको आजको बैठक पनि ढिला शुरू भएको हो। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताउनु भएको थियो र त्यस क्रममा उहाँले भन्नुभएको थियो, तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको रहेछ। यस्तो अभिव्यक्तिका साथ उहाँले अब दुईवटै देशले अध्ययन गरेर छलफलमा बसेर एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको बताउनु भएको थियो। यसको विरोध गर्दै विपक्षी दलले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र सीमा बारेको प्रधानमन्त्री बालेनको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग हिजो प्रधानमन्त्री बोलिसकेपछि राखेका हुन्। यता नेपाली कांग्रेसका प्रमुख सचेतक निष्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग नेपालले भारतको जग्गा मिचिएको विषय हिसाब दिन माग गर्नु भएको छ। प्रतिनिधि सभा बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै प्रमुख सचेतक राईले यस्तो बताउनु भएको हो। यता जसमा गर्वका साथ सत्तापक्षका सांसदले ताली पड्काएको पनि उहाँको भनाइ छ। उहाँहरूलाई मेरो प्रश्न छ, अलिकति आत्मग्लानी यहाँहरूलाई पनि हुनुपर्छ। सार्वभौम संसदमा उभिएर उहाँले दिएको अभिव्यक्तिको हाम्रो नोट अफ डिसेन्ट छ, उहाँको भनाइ छ। यता नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले अभिव्यक्ति सच्याएर माफी माग्न चेतावनी दिनुभएको छ। यस्तै राष्ट्रिय सभा सदस्यले आज एक स्वरले प्रधानमन्त्री बालेन शाहको सीमा विवाद बारेको अभिव्यक्तिमा आपत्ति प्रकट गरेका छन्। सोमबार बैठक शुरू भए लगत्तै सबै दलका सांसद उठे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले आकस्मिक समयमा बोल्न दिनुभयो। त्यसपछि बोल्ने सबैले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि आज भारतको नयाँ दिल्ली जानुभएको छ। भारतको सत्ताधारी दल भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको औपचारिक निमन्त्रणमा उहाँ त्यसतर्फ जानुभएको हो। भ्रमण टोलीमा पार्टी सभापति लामिछानेसहित उहाँकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य रहनु भएको छ। भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनैतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रासपा सचिवालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको हालैको सीमा सम्बन्धी अभिव्यक्तिले राजनैतिक वृत्त तातिरहेको अवस्थामा हुन लागेको रासपा सभापतिको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिपछि पश्चिम नवलप्रासीको सुस्ता क्षेत्रमा तनाव शुरू भएको छ। नेपाली भूमिमा निर्माणाधीन तटबन्ध रोक्न भारतीय सशस्त्र सीमा बल एसएसबीका दर्जनौ सुरक्षाकर्मी नेपाली भूभागमा प्रवेश गरेपछि सीमा क्षेत्रमा त्रास र अन्योल बढ़ेको हो। सुस्ता गाउँपालिका 5 स्थित नारायणी नदी किनारामा बस्ती संरक्षण र कटान नियन्त्रणका लागि तटबन्ध निर्माण भइरहेको थियो, तर एकाएक भारतीय सशस्त्र सीमा बल एसएसबीका 40-50 जनाको टोली नेपाली भूमिमा प्रवेश गरेर काम दबाव दिएका छन्। गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार एसएसबीले आकस्मिक रूपमा पुगेर धम्कीपूर्ण शैलीमा दबाव दिएपछि अहिले तटबन्ध निर्माणको काम पूर्ण रूपमा प्रभावित भएको छ। पूर्व गृहमन्त्री सुदन गुरूङमाथि लागेका आरोपबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले आज सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदैछ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा गठित 3 सदस्यीय समितिले पूर्व गृहमन्त्री गुरूङसँग बयान लिने र सम्पत्ति विवरणको अध्ययन गर्ने लगायतका सम्पूर्ण काम पूरा गरी आज प्रतिवेदन बुझाउन लागेको हो। प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गुरूङ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको थुनामा रहेका व्यापारी दीपक भट्टसँगको व्यापारिक साझेदारी र स्टार माइक्रो इन्सुरेन्सको शेयर खरिद प्रकरणमा मुछिनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद दीपक राज बोहरा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध सर्वोच्च अदालत पुग्नु भएको छ। जेएनजी आन्दोलन भड़काउन सहयोग गरेको भन्दै आयोगले आफूमाथि अनुसन्धान गर्न गरेको सिफारिश काल्पनिक रहेको दावी सहित सांसद बोहराले सर्वोच्चमा रिट दायर गर्नुभएको हो। आयोगले बोहरा सहित रासपाका 17 सांसदमाथि अनुसन्धान गर्न सिफारिश गरेको छ। दाङको तुलसीपुरमा आज भएको सवारी दुर्घटनामा परि बाबु र छोराको मृत्यु भएको छ। तुलसीपुरको गुल्मचोकमा राख 2192 नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको रा 4P3390 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लम्भई नगरपालिका 5 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मिनराज नेपालीको मृत्यु भएको हो। सोही मोटरसाइकलमा सवार मृतक मनोजकी 34 वर्षीय श्रीमती अमृता नेपालीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। देशका 6 स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न 113 चिकित्सक तथा विज्ञले प्रतिस्पर्धा गर्ने भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट संकलित आवेदनमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सबैभन्दा बढ़ी र कर्णालीका लागि सबैभन्दा कम आकर्षण देखिएको छ। नेपाल प्रहरीले शान्ति भंग गर्न खोज्ने 25 युवालाई 21 स्थान मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ। सप्तरीको बलाहन बिहुल गाउँपालिकाका 12 सिराहा जिल्लाका विभिन्न स्थानका 13 गरी 25 पक्राउ गरेको हो। उनीहरूले टिकटक फेसबुक सामाजिक सञ्जालमा विभिन्न ग्रुप र ग्याङको नाममा गाली गलौज र धम्कीयुक्त सामग्री पोस्ट गर्दै सार्वजनिक शान्ति भंग गर्ने ट्राफिक नियम उल्लंघन गर्ने एवं राजमार्गमा हो हल्ला गरी आतंक सिर्जना गरेको प्रहरीले जनाएको छ। यता गत भदौमा भएको जेएनजी प्रदर्शनको मौका छोपेर सुन्धारा कारागारबाट फरार भएका एक थुनुवा पुनः पक्राउ परेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। म्यानमारमा विद्रोही समूहले भण्डारण गरेर राखेको विस्फोटक पदार्थ विस्फोट हुँदा 55 मृत्यु भएको छ। म्यानमारको काउङ गाउँमा भएको उक्त शक्तिशाली विस्फोटमा पनि अन्य दर्जनौं मानिस घाइते भएका छन्। यता इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहोले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह विरूद्ध लेबनानभित्र सैन्य कार्यवाही अझ सशक्त बनाउन सेनालाई आदेश दिएका छन्। फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। प्रतियोगिताका दुवै सेमी फाइनल खेलहरू आउँदो बुधबार हुनेछन्। समूह एक विजेता बनेको नेपालले फाइनल प्रवेशका लागि बुधबार साबिक विजेता बंगलादेशको सामना गर्नेछ। बुधबार नै हुने अर्को सेमी फाइनल खेलमा समूह बीको विजेता भारत र समूह एक उपविजेता भूटान बीच प्रतिस्पर्धा हुनेछ। यता फिफा विश्वकप 2026 लागि उरुग्वे र अल्जेरियाले आफ्नो टोली घोषणा गरेका छन्। उरुग्वेका मुख्य प्रशिक्षक मार्सिलोले 26 गर्नेछ। बुधबार नै हुने अर्को सेमी फाइनल खेलमा समूह बीको विजेता भारत र समूह एक उपविजेता भूटान बीच प्रतिस्पर्धा हुनेछ। यता फिफा विश्वकप 2026 का लागि उरुग्वे र अल्जेरियाले आफ्नो टोली घोषणा गरेका छन्। उरुग्वेका मुख्य प्रशिक्षक मार्सिलोले 26 सदस्यीय टोली घोषणा गरेका हुन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। प्रश्न अभिव्यक्ति सच्याएर माफी माग नमाग, अभिव्यक्ति आपत्तिजनक भएको भन्दै राष्ट्रिय सभामा पनि सांसदहरूको एकै स्वर। पश्चिम नवलप्रासीको सुस्ता क्षेत्रमा तनाव शुरू। मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध राष्ट्रपा सांसद बोहरा सर्वोच्चमा भोलि सुनवाई हुने। दाङमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु। सप्तरी र सिराहामा शान्ति भंग गर्न खोज्ने 25 जना युवा पक्राउ। 6 स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न 113 जना प्रतिस्पर्धामा। म्यानमारमा शक्तिशाली विस्फोट, 55 जनाको मृत्यु। इजरायल र हिजबुल्ला बीचको संघर्ष उत्कर्षमा सैन्य कार्यवाही अझ सशक्त बनाउन आदेश। र साफ महिला च्याम्पियनशीपको सेमी फाइनल बुधबार, नेपालले बंगलादेशको सामना गर्ने। फिफा विश्वकपका लागि उरुग्वे र अल्जेरियाको टोली घोषणा। अवस्थ यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्।

0: स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली रेडियो नेटवर्क, रेडियो NRN 99.1 मा यो हो मज्जाको म्युजिक।

0: बन्दीपुरे कान्छाको मासु पसल ब्यास दुई गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीवशास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
3: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
5: दाजुभाइको के को गफ गफ हुँदैछ?
3: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
5: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
3: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
5: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोपाइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर, फोन 0656531336, 0656540459, मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: कहाँ पाउनु इन्टरनेट, फाटेको मन सकिन सिउन लागेको सफलता पछि उद्धव कार्कीको अहिलेको माया पीरतीको विषय वस्तु र सन्देशमूलक गीत
1: भएको अब बदनाम नगर।

0: DFM 94.2 समुदायको आवाज
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह हरियो वन स्वच्छ हावा जीवनदायी पानी यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन् तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ नदी खोल्सी मुहानहरू सुकेर पानीको अभाव बढ्छ हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ सचेत बनौ जिम्मेवार नागरिक बनौ जंगलमा आगो नबालौ निभाएर मात्र छोडौ सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो हातेमालो गरौ हरियाली बचाऊ जीव जोगाऊ पानीको स्रोत संरक्षण गरौ नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62803, दमौली कलेज, व्यास नगरपालिका, वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00700,
6: 98460-40-304।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल,
0: मोबाइल नम्बर 9916664683,
7: 9856043234।
8: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
9: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
10: दाजु भाइको के को गफ गफ हुँदैछ?
8: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
10: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
8: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
10: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक।
11: तपाईँले हामीलाई 96.4 मेगाहर्जबाट लुम्बिनी प्रदेश र आसपासका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने जलजला प्रेस.com, नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला लगायत विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट हामी अडियो लाइभमा छौँ, त्यहाँबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। विभिन्न साझेदार रेडियो एफएम स्टेसनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। ठाउँ ठाउँका रेडियोहरूबाट हामी एकैसाथ प्रसारणमा छौँ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछौँ। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज बिङ्गरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजबार प्युठानबाट यमुना धामी, रेडियो पहाडिनी 79.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 मेगाहर्ज, रेडियो निरसिम्हा 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक, सामुदायिक रेडियो मुक्ति 95.5 मेगाहर्ज बुटवलबाट सरु मरासनी, रेडियो मोती 88.4 मेगाहर्ज छापस्याङ्जाबाट कृष्ण बस्याल, रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट हामीलाई गुडिया भरले साथ दिइरहनु भएको छ, सामुदायिक रेडियो देवघाट 102.6 MHz, देवघाट तनहुँबाट मिना गुरुङ, दमौली एफएम 94.2 MHz, दमौली तनहुँबाट सन्देश चडाई रेडियो फेमस एफएम 94.3 MHz, कोहालपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउडा 90.8 MHz, लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz, नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz, पोखराबाट प्रतिमा गुरुङ, रेडियो क्रान्ति 90.4 MHz, काभ्रे प्लाञ्चोको सिपारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम रुकुम पश्चिममा 90.4 MHz, चौरजहरी रुकुम पश्चिमबाट यति बेला मनिषा डागीले साथ दिइरहनु भएको छ, रेडियो आफ्नो एफएम 104.8 MHz ओखलढुङ्गाबाट भने बिनुमाया राईले साथ दिइरहनु भएको छ, रेडियो मौराखारा 107.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो लालीगुरा 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट आकाश खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ भने हामीलाई रेडियो झन्कार 97.5 MHz रामेछापबाट यति बेला अनिता रसाइली अनुले साथ दिइरहनु भएको छ, यसै क्रममा रेडियो मेन्छेआम एफएम 103.4 MHz तेह्रथुमबाट शारदा बास्कोटाले साथ दिइरहनु भएको छ, रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिजा श्रेष्ठले साथ दिइरहनु भएको छ, रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट जम्बर पुलामी, रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट साथ मिलिराखेको छ आरजे राज छेत्रीको भने, रेडियो मन सरोवर 92.5 MHz, रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ, रेडियो भरोसा 104.9 MHz दाङघुराईबाट अजम नवीना सुनारले साथ दिइरहनु भएको छ, रेडियो मुटकी चुला 93.5 MHz डोल्पाबाट मङ्गला कुमारी बुढा, रेडियो मध्य पहाड 88.2 MHz सल्यानबाट गोरख जागीले साथ दिइरहनु भएको छ, यसै क्रममा विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ, कार्यक्रम लोकसारथीको आज हामी सोमबारीय बसाइमा छौँ, सोमबारीय बसाइमा रहेर के गर्छौँ कसो गर्छौँ तपाईँलाई जानकारी नै छ होला, यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु, आजको बसाई अन्ताक्षरीको बसाई हो, आजको बसाइमा हामी अन्ताक्षरी खेल्नेछौँ, यो क्रम म तपाईँलाई जानकारी गराए, तपाईँले आजको कार्यक्रममा फोन डायल गरिसकेपछि पहिलो साथीले जुनसुकै अक्षरबाट लोकगीत गाउन पाउनुहुन्छ भने त्यसपछिका साथीहरूले अन्तिम अन्तिम अक्षरबाट गीत गाउँदै जानुपर्नेछ, यो कुरा म तपाईँलाई जानकारी गराए, जसका लागि फोन गर्नुपर्ने हुन्छ 98 68 39 40 फोन डायल गर्नुहोला 98 68 39 40। आजको कार्यक्रममा गीत गाउँदै गर्दाखेरि तपाईँले टुक्काबाट सुरु नगर्नुहोला है, थेगोबाट सुरु गरेर एक टुक्का पुरा गाउनुहोला, हामीले दिएको अक्षर अर्थात् साथीले छोड्नु भएको अन्तिम अक्षर थेगोमा पर्नुपर्छ, टुक्काबाट गाउन पाइँदैन, यो कुरा म तपाईँलाई जानकारी गराए, आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोकभाका राख्छौँ, लोकभाकापछि फेरि आउँछौँ, यो लोकभाका तपाईँको लागि

0: सिन्दूर तिम्रो यस्तै यस्तै गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। खेमसेन छोरी र देवी घरतीको आवाजलाई यहाँबाट स्थान दिएका हौँ। र यति बेला साथी हुनुहुन्छ पहिलो साथी 9868 60 39 40 मा आजको कार्यक्रममा आइसकेपछि तपाईँले थेगोबाट सुरु गरेर एक टुक्का पुरा गाउनुहोला। पहिलो साथीले जुनसुकै अक्षरबाट पनि गीत गाउन पाउनुहुन्छ भने त्यसपछिका साथीहरूले अन्तिम अन्तिम अक्षरबाट गीत गाउनुहोला। लोकदोहोरी गीत मात्रै गाउन पाइन्छ है। यति बेला साथी नमस्कार हजुर।
1: नमस्कार
0: हजुर, को बोल्नुभयो कहाँबाट? सुनसरी धाराङबाट। दिवस कुलुङ पृथक होइन? अनि कुन माध्यमबाट सुन्नुभयो हामीलाई तपाईँले? रेडियो जलझला हाम्रो पात्रोबाट यति बेला सुन्दै हुनुहुन्छ होइन? के छ, कतिको गर्मी छ सुनसरी सुनसरी धरानतिर?
1: सुनसरीको धरानतिर हजुर एकदमै एकदमै गर्मी छ हजुर। दुई तिन दिन भयो अलि बढी नै गर्मी भएको महसुस भइरहेको छ
0: हजुर। अलि नै बढी नै गर्मी भयो होइन?
1: हजुर।
0: कार्यक्रममा आउनु भएको छ, आज कार्यक्रममा के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन? हजुर
1: एकदम एकदम म सुन्दैछु हजुर। अब म यसो एउटा लुकी गाउँछु है, साथीलाई छोडिदिन्छु, अब कुनै अप्ठ्यारो हुन्छ है।
0: ल हुन्छ, नियम अनुसार गाउनु होला, सुरु गर्नुहोस्।
1: सिम्पानी रसी काठौँ न थाइली, खोला न बिरको खोला, सिम्पानी र
0: मैले लोकदोहोरी भनेको छु है। यो तपाईँले गाउनु भएको लोकदोहोरी अन्तर्गत पर्दैन। अन्जु पन्थ र साथीहरूले गाउनु भएको गीत लोकदोहोरी अन्तर्गत पर्दैन है। लोकदोहोरी मात्रै गाउनु होला म तपाईँलाई आग्रह गर्छु। 9868 60 39 40 को नम्बर। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। होइन लोकदोहोरी पर्दैन नि, यो खोला न खोला यो अन्जु पन्थको गीत हो, यो लोकदोहोरी अन्तर्गत पर्दैन है। यो लोकदोहोरी अन्तर्गत पर्दैन नि, होइन लोकदोहोरी गाउनुपर्छ, विशुद्ध लोकदोहोरी गाउनुपर्छ है। गाउनुहोस्। मैले थेगोबाट सुरु गर्नुहोस् भनिरहेको छु, उहाँले टुक्काबाट सुरु गरिरहनु भएको छ, नियम पालना गर्नु भएन है। थेगोबाट सुरु गरेर एक टुक्का पुरा गाउनुहोस् भनिरहेको छु मैले, उहाँले टुक्काबाट गाउनुहोस् भनेको सुन्नु भएछ होइन, त्यो मिलेन साथीहरू। नियमलाई पालना गर्नुहोला, नियमलाई कसैले पनि नियम विपरीत नगर्नु होला। यति बेला साथी नमस्कार हजुर। नमस्कार, को बोल्नुभयो कहाँबाट? तेराथुमको कुन ठाउँबाट भन्नुभयो? नाम के होला?
2: सुमन।
0: सुमन सुमन के हो?
2: लावर।
0: लावर, यो लावर भनेको लिम्बुमा पर्छ हो? अनि के छ, रेडियो मेन्स्याम एफएमबाट सुन्दै हुनुहुन्छ? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन? ल आज कुन गीत गाउनुहुन्छ? गाउनुहोस्, थेगोबाट सुरु गर्नुहोला, एक टुक्का पुरा गाउनुहोला, सुरु गर्नुहोस्। आउनु भएको थियो, उहाँले पनि मिलाउनु भएन। यादै यादमा त न मन जल्छ भन्नेबाट सुरु गर्ने बेलामा आत्मादेखि कसरी छुटुमा भन्ने गाइदिनुहुन्छ नि, कहाँबाट हुन्छ? मैले भनिराखेको छु थेगोबाट सुरु गर्नुहोस्, एक टुक्का पुरा गाउनुहोस्। आज टुक्काबाट सुरु गर्न पाउनुहुने छैन है, यो अन्ताक्षरीको बसाई हो, अन्ताक्षरीको बसाईमा नियम अनुसार गीत गाउनु होला, म तपाईँलाई आग्रह गर्छु। 9868 60 39 40 मा अर्को साथी नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? ल धनकुटाबाट रूपा राई, के छ तपाईँको हालखबर? एकदम एकदम ठिक छ। ल कार्यक्रममा आउनु भएको छ, कुन गीत गाउनुहुन्छ? ल गाउनुहोस्।
3: हुन्छ।

0: यति नै दाइ
1: छ अक्षर छोड्नु भयो आउने साथीको लागि होइन हुन्छ फेरि फेरि आउनुहोला बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी उहाँको नाम हो रूपा राई उहाँले छ अक्षर छोड्नु भएको छ अब आउने साथीको लागि छ अक्षरबाट गीत गाउनका लागि आउनुहोला 9868309940 फोन गर्नुहोला र छ अक्षरबाट लुकदोहोरी गीत गाउनका लागि आउनुहोला तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई फोन गर्नुहोला छ अक्षरबाट लोक गीत गाउनुको लागि साथी आउनु भएको छ नमस्कार हजुर
2: हेलो हजुर साङ्गीतिक लोक साङ्गीतिक अभिवादन है वीरेन्द्र छ
1: नमस्कार अभिवादन लोक साङ्गीतिक अभिवादन को बोल्नु भयो कहाँबाट
2: यही त हो नि मिडियालाई माया गर्ने मान्छे पाँच थरको हिलियाङ साथ घर भएर हाल डब्लुचकबाट सुदिन चार डब्लुचकबाट शुक्रराज रसाइली निर्दोष
1: शुक्रराज रसाइली निर्दोष कुन माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ रेडियो रेडियो रेडियो मेनश्यामबाट कार्यक्रम सुन्न पाउँदा कतिको खुसी महसुस भइराखेको छ किनभने रोल्पाको रेडियो जलजलाबाट प्रसारित कार्यक्रम लोकसारथी रेडियो मेनश्याम सुन्न पाउँदा कतिको खुसी महसुस
2: हजुर हजुर एकदमै मजाले खुसी भइराखेको छ भन्नुपर्छ है सर सभाभरि सभा अरू बेला चाहिँ भनेको रेडियो रोल्पाबाट अब लाइभ
1: रेडियो जलजला
2: रेडियो लोक सारथीद्वारा लाइभ मार्फत कि त नत्र हाम्रो पात्रद्वारा सुन्नु पर्थ्यो अहिले एनफेन एफएमद्वारा सुन्दाखेरि चाहिँ घरैमा रेडियो बजाएर घरैमा आफैले खोले बजाएर चलाए जस्तै भएको छ
1: भन्नुभयो ल ठिक छ कार्यक्रममा आउनु भएको छ आजको विषयवस्तु आजको बसाइको बारेमा तपाईँलाई जानकारी छ कि छैन शुक्रराजजी
2: हजुर हल्का हल्का चाहिँ सुन्दै थिएँ म चाहिँ यसो अहिलेको समयमा चाहिँ बारीतिर यसो मकै गोड्दैछु कि सर अनि हतार हतार आएर अनि दुई तिनजना साथीहरूले बिचबाट टुक्काहरूतिरबाट गीत गाउँदै हुनुहुन्थ्यो अनि म चाहिँ कोसिस गरेको थिएँ भएन अनि अस्ति साथीले लगाउनु भयो अनि त्यस पछाडि मात्रै लाग्न सफल भयो भन्नुपर्छ है त
1: अब छ अक्षर तपाईँलाई परेको छ क्यारे छ अक्षरबाट गीत गाउनु पर्यो होइन
2: छबाट है
1: हजुर छबाट गाउनुहोस् थेगोबाट सुरु गर्नुहोला एक टुक्का थेगो गाइसकेपछि हजुर होइन अब धनकुटाको साथीले छ अक्षर नै छोड्नु भएको छ अब तपाईँलाई छ अक्षर नै परेको छ त ल थेगो पनि गाउनुहोस् थेगोबाट सुरु गर्नुहोस् एक टुक्का पुरा गाउनुहोस् है नियम अनुसार गाउनुहोस् ल सुरु गर्नुहोस् हजुर
2: आकार इचार लाग्दा पनि हुन्छ नि
1: बुझेन
2: होइन
1: छ छ छि छि छु छु होइन जेबाट गाइने हुन्छ तर छ अक्षर चाहिँ हुनु पर्यो मजाले पाइन्छ नि किन नपाइनु पाइन्छ
2: लगाउनुहोस्
1: ल छम छम नाचिदेऊ निउरेर र अब र अक्षर पार्नु भएको छ अब आउने साथीको लागि हुन्छ अहिलेको लागि बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा शुक्रराज रसाइली आउनु भएको थियो पास्तर फिदिमबाट भन्दै हुनुहुन्थ्यो उहाँले गीत गाएर गइसक्नु भएको छ ब्याकग्राउन्ड टुन अलिक कम गर्नु ल ब्याकग्राउन्ड टुन अलिक कम गर्नु हुन्छ आउनुहोला 9868309940 र अक्षरबाट परेको छ। अब यति बेला अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? भोजपुरबाट। राज के भन्नुभयो? राज बिरही बिक, होइन? अलि टाठो आवाजमा बोल्नु भयो, खुलेर बोल्नु पऱ्यो कि अल्छी गरे जस्तै बोल्नु भएन। लाजानी रेडियो भोजपुर एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, होइन? आज कुन अक्षर परेको छ थाहा छ तपाईँलाई? राजजी हजुर, छबाट त गाइसक्नु भएको छ तपाईँको, र नामको अगाडि कुन अक्षर आउँछ? रबाट। ल, रबाट गीत गाउनुहोस्।
3: रमाइलो लखनी शोभने मेला, रमाइलो लखनी शोभने मेला, केतिलो सुहिलो सुतन बेला, केतिलो सुहिलो सुतन बेला,
1: उहाँले उकाली ओह्राली, यसको थेगो उकाली ओह्राली पर्दो रहेछ, उहाँले टुक्काबाट गाउनुभयो। पूर्वेली गीतमा अलिकति टुक्का हो कि थेगो हो भन्ने कुरा छुटाउन अलिकति गाह्रो पर्छ, र मैले यतिका बेरसम्म गाउन दिएँ। सुन्दै जाँदाखेरि त उकाली ओह्राली थेगो रहेछ, त्यो अगाडि गाउनु भएको टुक्का रहेछ है। कृपया थेगोबाट सुरु गर्नुहोला, एक टुक्का पुरा गाउनुहोला, म तपाईँलाई आग्रह गर्छु। चिट चोर्ने काम चाहिँ अनि त्यसपछि झुक्याउने काम चाहिँ नगर्नु होला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर,
4: नमस्ते,
1: को बोल्नुभयो, कहाँबाट?
4: म धनकुटादेखि हो, सदीक्षा तामाङ।
1: सदीक्षा जी, लाउड स्पिकर, लाउड स्पिकर बन्द गर्नु ल।
4: लाउड स्पिकर छैन।
1: ठिक छ, कार्यक्रममा आउनु भएको छ, कुन अक्षर परेको छ जानकारी छ तपाईँलाई?
4: रबाट होइन
1: र? ल, रबाट गाउनुहोस्।

0: సాను దుయి సరమైనాలై సైనా జాగీర ఖాలీ హాత్ బేగరీ ఖాలీ హాత్ బేగరీ తిల్లై సోఖా కాటా బేగరీ రూమల్ కీనోలై దౌమైనాలై ఐలే నేరా బేగరణి సురసైనా పరహ సాను దుయి సరమైనాలై ఐలే నేరా బేగరణి సురసైనా పరహ సాను దుయి సరమైనాలై
1: ఐలే మేరో బేగర్ని సుర చైన పర్ఖ సాను దుయి చార్ దిన్ లై హైన
2: హజర్
1: ल सदीक्षाजीको बिहा गर्ने मुड छैन अहिले कि गरिसक्नु भएको
2: अब गीतले त्यस्तै भन्छ हैन
1: अनि तपाईलाई चाहिँ छ कि छैन नि
2: अब मेरो बिहे भइसकेको भन्नुपर्छ है
1: ए बिहे भइसकेर पनि दिन जुराएर पनि सकिसक्यो हैन
2: एकदमै सकिसक्यो तर गीतको शब्दले त्यस्तै भन्यो हैन
1: ल अब अ आ इ ई लगायतका अक्षरबाट पार्नु भयो ई अक्षर हो क्यारे हैन ल हुन्छ अहिलेको लागि विदा गर्छौँ नमस्ते सदीक्षाले ई अक्षर छोड्नु भएको छ तर तपाईँले अ आ इ ई बाट गाउन पाउनुहुन्छ किनभने क कबाट पऱ्यो भने क का केबाट गाउन पाए जस्तै अ ईबाट परेको छ अ आ इ ईबाट गाउन पाउनुहुन्छ ब्याकग्राउन्ड टोन अलिक कम गर्नु न हो बन्दै चाहिँ नगर्नु अलिक कम गर्नु कि बन्दै चाहिँ नगर्नु यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
3: हजुर नमस्ते
1: को बोल्नुभयो कहाँबाट
3: जीवन
1: साङ्गीतिक मगर के छ हालखबर एकदम हामी पनि सन्चै छौँ यति बेला के गर्दै हुनुहुन्छ ल आज कार्यक्रममा आउनु भएको छ कुन अक्षर परेको छ थाहा छ
3: हजुर
1: अबाट अनि अ आ इ ई ईबाट परेको हो अब तपाईँले अबाट पनि गाउन पाउनुभयो
3: हजुर
1: कुन गीत गाउनुहुन्छ
3: आउनु होला तुलसी पुरु दाङमा तिमी सिङ्गा मरुल काली बाङमा तिमी सिङ्गा मरुल काली बाङमा तिमी उता मायी चारु ने सोचे दसैँ भेट कहिले नहुने आउनु होला तुलसी फुल दाङमा तिमी सिङ्गा मरुल पाली बाङमा तिमी सिङ्गा मरुल पाली बाङमा एकछिन मनपर्छ है
1: तिमी साङ्झा मरुल पाली बाङमा होइन
3: हजुर
1: मा अक्षर पार्नु भएको छ अब आउने साथीको लागि हुन्छ अहिलेको लागि बिदा गर्छौँ नमस्ते
3: नमस्ते
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो जीवन साङ्गीतिक मगर उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868-6040 फोन डायल गर्नुहोला यति बेला के छ साथी हुनुहुन्छ नमस्कार हजुर
4: नमस्कार
1: नमस्कार को बोल्नुभयो कहाँबाट
4: सन्दीप विष्ट महालक्ष्मी नगरपालिका वडा नम्बर 9 धनकुटाबाट बोलेको
1: सन्दीप विष्ट कुन नगरपालिका भन्नुभयो
4: महालक्ष्मी नगरपालिका
1: महालक्ष्मी नगरपालिका 9 अनि सन्दीपजी कुन रेडियोबाट सुन्नुभयो हामीलाई
4: कुन
1: अक्षर परेको छ थाहा छ तपाईलाई ईबाट होइन मबाट हो म अहिले भर्खरै जीवन साङ्गीतिक मगरले मबाट पाएर जानु भएको छ है
4: मबाट भनेर जानु भएको
1: छ हजुर मबाट गाउनु पर्यो गीत
4: ल म सुरु
1: गर्छु है त
4: ल
1: आउनु भएको थियो मैले लोकदोहोरी भनिरहेको छु पढ्यो पढ्यो पाठ हजुर 16 दिन 8 भन्ने गीत खोज्नुहोस् त यो यो गीत हाम्रो साथीहरूको लागि सुहाउने गीत पर्यो क्या अब पशुपति शर्मा र मन्जु महतको गीत बजाउनै पर्ने देखेँ मैले यो गीत खोज्नुहोस् अनि यो गीत बजाऊँ त्यसपछि अर्को साथीहरूको कल लिँदै गरौँला मबाट गीत गाउनको लागि आउँदै गर्नुहोला हामी भने यो गीत राख्छौँ तपाईँको लागि विशेष ती श्रोताहरूको लागि जसले बुझेर पनि नबुझे जस्तै गर्नुहुन्छ उहाँहरूको लागि है त।

0: पढ्यो पढ्यो पाठ हजुर सुरदुनाथ होइन तपाईँ पनि त्यस्तो नगर्नु होला जोस् बुझेर अनि नियमको बारेमा थाहा पाएर मात्रै आइदिनु होला म तपाईँलाई आग्रह गर्छु म अक्षर परेको छ क्यारे मबाट गीत गाउनको लागि आउनुहोला 9868609340 फोन डायल गर्नुहोला मैले लोकदोहोरी कार्यक्रमको नाम छ लोकसारथी होइन अनि लोकदोहोरीको कार्यक्रम हो विशुद्ध लोकगीत सङ्गीतको कार्यक्रम हो र माछीले खाने यो ल्याऊ ला ला ला ला ला ला ला ला भन्दा अन्य विधाको गीत गाउन त पाइएन नि होइन लोकदोहोरीको कार्यक्रममा त लोकदोहोरीकै गीत गाउनु पऱ्यो क्या सगरमाथा कहाँ पर्छ नेपालमा भन्छ तर चाइनाले चाइनामा पर्छ भनिरहेछ भन्ने जस्तो कुरा त गर्नु भएन नि होइन यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
1: नमस्ते दाई
0: को बोल्नुभयो को बोल्नुभयो कहाँबाट निमबहादुर मगर बोल्दै हुनुहुन्छ ओखलढुङ्गाबाट होइन
1: हजुर दाई
0: के छ ओखलढुङ्गातिरको हाल खबर
1: दाई पानी परिरहेछ अहिले त एकदमै ठुलो पानी परिरहेछ पानी
0: बसिरहेछु यता उता पानी परिरहेछ यता घाम लागिरहेछ
1: हजुर हजुर खै त्यस्तै छ यतातिर मौसम
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ कि छैन हजुर मबाट परेको छ थिगोबाट सुरु गर्नुहोला एक टुक्का पुरा गाउनुहोला ल सुरु गर्नुहोस्
1: हस् हुन्छ महानी सिन्दो गोलीमा कुर्ता सुरुवाल यस्तै छौ कति हौली गुन्यौ चोलीमा हिँडीमा सोझै चल्छ केलाए नि सुहाउने जुडल छ वहानी तिम्रो गोलीमा कुर्ता सुरुवाल लाउँदा त यस्तै छौ
0: कुर्ता सुरुवाल लाउँदै त यस्तै छौ कस्ती हौली गुन्यु चोलीमा होइन कुर्ता सुरुवाल लगाइरहने मान्छेले अब गुन्यु चोलीमा हेर्ने रहर भयो तपाईँलाई ठिक छ कार्यक्रममा आउनुभयो तपाईँले पनि म अक्षर नै कुर्ता सुरुवाल लाउँदै त यस्तै छौ कस्ती हौली गुन्यु चोलीमा होइन कुर्ता सुरुवाल लगाइरहने मान्छेले अब गुन्यु चोलीमा हेर्ने रहर भयो
1: तपाईँलाई
0: ठिक छ कार्यक्रममा आउनुभयो तपाईँले पनि म अक्षर नै पार्नुभयो अब आउने साथीको लागि होइन त हुन्छ विदा गर्छौँ नमस्ते निमबहादुर आउनु भएको थियो ओखलढुङ्गाबाट उहाँले म अक्षर पार्नु भएको छ उहाँले पनि म अक्षर नै पार्नुभयो अर्को साथी आउनु होला 9868609340 के छ साथी हुनुहुन्छ नमस्कार हजुर
2: आकाश

0: माँबाटै तपाईँलाई पनि गाउने अवसर पर्यो। यसले गर्दा के हुन्छ भने माँबाट कतिवटा गीत रहेछ भन्ने कुरा पनि उजागर हुन्छ कि होइन, एउटै अक्षरबाट धेरै गीत हुन्छ भन्ने सन्देश यहाँबाट पनि प्रवाह हुन्छ। तसर्थ फोन गर्नुहोला, माँबाट गीत गाउनको लागि आउनुहोला। माँबाट थुप्रै गीतहरू छन्, म मा मी मी मु मु लगायतका अक्षरहरूबाट गीत गाउन पाउनुहुन्छ है। म तपाईँलाई आग्रह गर्छु। यति बेला साथी नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? लमजुङबाट। नाम सुन्न पाइन्छ कि पाइन्न? नाम यो कल हामी लिन सक्दैनौँ, उहाँको ध्यान हामीतिर छैन भन्ने कुरा। उहाँ मैले गाउने गीत भबाट पर्यो भन्ने बित्तिकै मैले थाहा पाइहालेँ। आइसकेपछि रेडियोभन्दा टेलिफोनभन्दा भनौँ न रेडियोभन्दा टेलिफोनतिर ध्यान केन्द्रित गर्नुहोला, अनि कार्यक्रमलाई बुझेर मात्रै फोन डायल गर्नुहोला। यति बेला साथी नमस्कार हजुर,
1: नमस्कार भाइ,
0: को बोल्नुभयो, कहाँबाट? अञ्जना सुनार, के छ अञ्जना? के गर्दै? ए मेरो पनि ठिक छ, के गर्दै हुनुहुन्छ? बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ? ल मबाट गीत गाउनुहोस्।
2: भागौ भन्थे आफैले मानेनौ, मैलो रिबाना ए तिम्रो मेरो दुबैको एकानु बिग्रियो जीवना आफैले मानेनौ, भागौ भन्थे आफैले माने मैलो रिबाना ए तिम्रो मेरो दुबैको एसानु
0: ला न अक्षर पार्नु भयो आउने साथीको लागि होइन त? हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा अञ्जना सुनारले न अक्षर पार्नु भएको छ, अब आउने साथीको लागि न अक्षरबाट गीत गाउनको लागि आउनुहोला। 9868309040 के छ साथी हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? नाम के हो तपाईँको? रामचन्द्र बिका। अनि कार्यक्रम सुन्नु भएको छ कि छैन? ल आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ? तपाईँले कार्यक्रम सुनेर फोन गर्नुभएको छ कि नसुनिकन नबुझिकन फोन गर्नुभयो भन्नुहोस् त? आउनु भएको थियो साथी है, कार्यक्रम सुनेको छु बुझिया छु भन्नुभयो, कुन अक्षर परेको छ भने भबाट परेको छ। अरे अब यसो त अन्त काम नगर्नु न हो, कार्यक्रमको बारेमा बुझेर आउनुहोस् क्या। यति बेला साथी नमस्कार हजुर,
3: हजुर नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
3: म यता रुकुम पश्चिमबाट रिता बाठामगर।
0: रिता बाठामगर, के छ रिताजी खबर तपाईँको?
3: एकदम ठिकै छ।
0: के गर्दै हुनुहुन्छ
3: अहिले? प्रोग्राम सुनेर बसिराखेको छु।
0: कुन रेडियोबाट सुन्नुभयो?
3: फेसबुक
0: लाइभबाट सुन्नुहुन्छ होइन? कुन अक्षर परेको छ थाहा छ?
3: म न
0: अक्षरबाट गाउनुहोस् ल।
3: हजुर,

0: आफ्नै छायाले पनि साथ दिन्न भन्छन् अधेरीमा, हैन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरिका बसाइमा आउनु होला, बिदा गर्छौ। नमस्ते।
1: नमस्ते।
0: अब आउने साथीले म अक्षरबाट गीत गाउने गरी हाम्रो रिता बाठा आउनु भएको थियो। रुकुम पश्चिमबाट गीत गाएर गइसक्नु भएको छ, न अक्षरबाट गीत गाउनुभयो, म अक्षर छोडेर जानु भएको छ अब आउने साथीको लागि। तसर्थ फोन गर्नुहोला। अर्को साथी हुनुहुन्छ, म स्वागत गरी। नमस्कार हजुर। नमस्कार हजुर।
2: नमस्कार।
0: लाउड स्पिकर बन्द गर्नु है।
2: हजुर,
0: लाउड स्पिकर बन्द गर्नु भनेको। कार्यक्रममा आउनु भएको छ, कुन अक्षर कहाँदेखि को बोल्नु भयो? नाम के होला? हजुर,
2: कुशल पौडेल।
0: कुशल पौडेल भन्नुभयो, स्याङ्जाबाट। आज कुन गीत गाउनुहुन्छ? आउनु भएको थियो, उहाँको ब्यालेन्स सकियो, उहाँले एनसेलबाट फोन गर्नुभएको थियो, ब्यालेन्स सकेर टिट टिट गरिरहेको थियो, होइन, बोल्दा बोल्दै ब्यालेन्स सकियो। उहाँको ब्यालेन्स पर्याप्त छ कि छैन त्यो पनि चेक गर्नु होला है, फोन गर्नुभन्दा अगाडि म तपाईँलाई आग्रह गर्छु। 9868-6039-40 म अक्षरबाट गीत गाउनका लागि हामीलाई फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि साथी हुनुहुन्छ। नमस्कार हजुर।
3: नमस्ते।
0: नमस्ते, को बोल्नुभयो कहाँबाट? अमृत तुलाचन। ला, कुन अक्षर परेको छ तपाईँलाई? कुन अक्षर परेको थाहा छ? ल, माबाट गाउनुहोस्। गाउनुहोस् मबाट।
3: हेलो, छोरो बिमार यही बेला भइदियो, यही बेला भइदियो, लैन भैँसिनी राउले लैदियो, मन थिएन जो जीवनलाई,
0: हुन्छ। अब यीबाट अर्को साथीले गाउनुहुनेछ। अमृतजी, बिदा गर्छौँ। नमस्ते। टेलिफोन सम्पर्कमा अमृत तुलाचन आउनु भएको थियो। अब हामी एउटा गीत राख्नुपर्छ भन्ने कुरा आएको छ। अब गीतपछि तपाईँको माझमा फेरि आउनेछौँ यो गीत तपाईँको लागि।

फुल जस्तै पयालाई माया यस्तै रमाइलो यस्तै यस्तै गीत तपाईँको लागि हामी राखिसकेका छौँ। खेम सेन्चुरी लगायतका कलाकार साथीहरूले आवाज दिनुभएको गीत फुल जस्तै पयालाई यो गीत तपाईँको लागि राखिसकेका छौँ। अब यीबाट अआइईबाट गीत गाउन पाइन्छ है, म तपाईँलाई आग्रह गर्छु 9868309940मा फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि खुला गरेका छौँ। आज अन्ताक्षरीको बसाई हो, सोमबारीय बसाई हो। गीत टुक्काबाट होइन थेगोबाट सुरु गर्नुपर्छ अनि एक टुक्का पुरा गाउनुपर्छ। गीतको सुरुवात हामीले दिएको अक्षर थेगोबाट पार्दै गीतको सुरुवात गर्नुपर्छ र अनि बल्ल टुक्का गाएर थेगो गाएर गीतलाई बिट मार्नुपर्छ अर्थात् समापन गर्नुपर्छ। म तपाईँलाई आग्रह गर्छु आउनुहोला 9868309940को नम्बरमा फटाफट फोन डायल गर्नुहोला। तपाईँ भर्खर मात्र रेडियो खोल्दै हुनुहुन्छ र के होला कुन कार्यक्रम होला भनेर सुनि बस्नु भएको छ भने विभिन्न साझेदार रेडियोहरूबाट पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म प्रसारण भइराखेको कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। लोकगीत सङ्गीतसँग सम्बन्धित कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। रेडियो जलजला लिबाङ रोल्पाको स्टुडियोबाट हामी प्रसारणमा छौँ भने तपाईँले विभिन्न साझेदार रेडियोहरूको माध्यमबाट देशैभरि एकै साथ सुनिरहनु भएको छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। के छ साथी हुनुहुन्छ? साथी हुनुहुन्न भन्ने कुरा आएको छ। फटाफट फोन डायल गर्नुहोला 9868309940को नम्बरमा आउनुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ र 50 मिनट गइसकेको छ है। अब अन्तिम अक्षर बाचा हामीले यताबाट गीत पनि बजाउनु पर्नेछ होइन, तसर्थ फोन डायल गर्नुहोला 9868309940को नम्बर। यति बेला साथी भन्दै थिए मिस कल चाहिँ नगर्नुहोला साथीहरू, मिस कल गर्ने काम चाहिँ पटक्कै नगर्नुहोला। म तपाईँलाई आग्रह गरेँ सकिन्छ फोन गर्नुहोला, सकिँदैन मिस कल पनि नगरिदिनु होला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? तपाईँको आवाज अलिक बुझिएन हजुर। शर्मिला विश्वकर्मा, आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ? ल आज कुन अक्षरबाट गीत गाउनुहुन्छ? लगाउनुहोस् गीत तपाईँको टेलिफोन सम्पर्कमा आउनु भएको थियो, यी अक्षरबाट परेको छ भन्नुभयो, गाउनुहोस् भनेको त फोनै काटेर भाग्नुभयो। यस्तो त नगरौँ न हो। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर। यो मिस कल गर्ने साथीहरूको नम्बर मेरो म्यासेन्जरमा पठाउनुहोस्, अब म वाचन गर्छु। अति गर्नु अत्याचार नगर्नु भन्छन् होइन। यति बेला अर्को साथी हुनुहुन्छ, हेरौँ कुराकानी हुन्छ कि हुन्न। नमस्कार हजुर, फेरि पनि मिस कल आएको छ। मैले मिस कल नगर्नु भनेको छु साथीहरूलाई, ब्याकग्राउन्ड टुन अलिक कम गर्नु न। आउनु सक्नुहुन्छ 9868309940मा। कार्यक्रमको अन्तिम अन्तिमतिर छौँ, साथी हुनुहुन्छ, नमस्कार हजुर। ल साथीहरू आउनु भएको छैन, अन्तिम अन्तिमतिर आएर साथीहरूले धोका दिनुभयो, ठिक छ, कहिलेकाहीँ धोका पनि खानुपर्छ होइन। तर मिस कल गर्ने साथीहरूलाई चाहिँ म मिस कल नगर्नुहोस् भन्छु होइन, अरू त के नै गर्न सकिन्छ। र यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि आउनुहोला, बिदा गर्छौँ, नमस्ते। अब छबाट यताबाट हामीले गीत बजाउँछौँ, छिपछिपी पानीमा ल्याऊ भन्ने गीत खोज्नु होला प्राविधिक मित्रलाई आग्रह गरी। र अब यतिन्जेल यो कुन गीत हो?
छ बाटै थेगोमा छ बाटै पर्नु पर्यो है ल ठिक छ अब अब आजको लागि कार्यक्रमबाट बिदा भएर जानुपर्ने हुन्छ यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौँ हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिय मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौँ र अन्तिममा जाँदा जाँदै कार्यक्रम लोकसारथी तपाईँलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला तपाईँ कहाँ कहाँबाट सुन्नुहुन्छ त्यो पनि जानकारी गराइदिनुहोला है 98-644-17-298 फोन गर्नुहोला 9-8-6-4-4-1-7-2-9-8 फोन गर्नुहोला फोन गर्न मन लाग्दैन भने म्यासेज गर्नुहोला है फोनै गर्नुपर्छ भन्ने छैन म्यासेजबाट पनि जानकारी गराउन सक्नुहुन्छ कुन कुन ठाउँबाट सुन्नुहुन्छ कहिलेदेखि सुन्न थाल्नुभयो कतिको मनपर्छ कार्यक्रम कमी कमजोरी के छ भन्ने कुरा जानकारी गराउनुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार रेडियो सुन्ने बानीको विकास गरौँ रेडियो कार्यक्रमलाई माया गरौँ।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: त्यसमा लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको जानकारी गराउनु भएको हो। आज बसेको पहिलो बैठक प्रतिपक्षी दलको अवरोधका कारण 15 मिनटका लागि स्थगित भएको थियो। 1.5 घण्टापछि पुनः बसेको बैठकमा पनि विपक्षी दलहरूले अवरोध जारी राखेपछि भोलिसम्मका लागि स्थगित गरिएको हो। नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्री पालेन्द्र शाहको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै विपक्षीले विरोध गरेका हुन्। राष्ट्रिय सभाको बैठक पनि भोलिसम्मलाई स्थगित भएको छ। प्रधानमन्त्री शाहले सार्वभौम संसदबाट राष्ट्रहित र राष्ट्रिय स्वाधीनता विपरीत अभिव्यक्ति दिएको भन्दै सडकदेखि सदनसम्म दबाव बढाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामेछाने भारत पुग्नु भएको छ। 5 दिने भ्रमणका लागि उहाँ आज दिउँसो भारतको नयाँ दिल्ली पुग्नु भएको हो। उहाँलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाईवालाले स्वागत गरेका छन्। लामेछाने भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा दिल्ली पुग्नु भएको हो। उहाँ यही जेठ 22 गते स्वदेश फर्कने रासोपाले जनाएको छ। लामेछाने नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाटमा व्यस्त रहने कार्यसूची रहेको जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति विरुद्ध नेपाली कम्युनिष्ट पार्टी नेकपाका जनवर्गीय संगठन समन्वय मोर्चाले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आज बसेको मोर्चाको बैठकले संघर्षका कार्यक्रम घोषणा गरेको मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि चौतर्फे आलोचना भइरहेको बेला मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। मोर्चाले उक्त अभिव्यक्तिको घोर निन्दा र घोषणा गर्दै जनतासँग माफी माग्नुपर्ने बताएको छ। आन्दोलनका कार्यक्रम अन्तर्गत सबै संगठनहरूले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्ने, विरोध पत्र बुझाउने, विद्यार्थीहरूको संयुक्त पहलमा विरोध प्रदर्शन गर्ने, मशाल जुलुस निकाल्ने लगायतका 21 गतेसम्मका लागि संघर्षका कार्यक्रम घोषणा गरिएको मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा 74 खर्ब 58 अर्बको कुल गार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले 5 वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै आगामी वर्ष करिब 16 खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताउनुभयो। उहाँले कुल गार्हस्थ्य उत्पादन 74 खर्बका आधारमा 7% आर्थिक वृद्धि कायम गर्न सकिने बताउनुभयो। कुल गार्हस्थ्य उत्पादनका तुलनामा ऋण 43% बढी धेरै नहुने बताउँदै अर्थमन्त्री वाग्लेले आगामी वर्षको बजेटमा पुराना कार्यक्रम रहेको दायित्वलाई सरकारले निरन्तरता दिने जानकारी दिनुभएको छ। अर्थमन्त्री वाग्लेले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याटबाट सरकार पछि नहट्ने बताउँदै अन्तिम उपभोक्तालाई मारमा नपार्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो। र झापाको शिवसताक्षी नगरपालिका 4 फुलचोक स्थित झापा इनर्जी प्लान्टमा आगलागी भएको छ। आगलागी हुँदा करिब 6 करोड रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र बहादुर खड्काका अनुसार आज दिउँसो प्लान्टमा सल्किएको आगोका कारण त्यहाँ रहेका विभिन्न मेसिनरी सामानहरू जलेर नष्ट भएका छन्। सो इनर्जी प्लान्ट शिवसताक्षी नगरपालिका 9 दुधे बस्ने 50 वर्षीय लाल प्रसाद
1: रोल्पा नगरपालिका वार्ड नम्बर 8 वडा कार्यालयको वर्षे फलफुलको बिरुवा माग सम्बन्धी अत्यन्त जरुरी सूचना।
4: यस वडाको आर्थिक वर्ष 2082-83 सालको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 75% अनुदानमा वितरण गरिने वर्षे फलफुलका बिरुवाहरू आँप, लिची, अलैची, टिमुर, कागती, सुन्तलाका बिरुवाहरू लगाउन चाहने 8 नम्बर वडावासी किसानहरूले यही मिति 2083 जेठ 25 गतेसम्म वडा कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध गरिन्छ। अनुरोधक रोल्पा नगरपालिका 8 नम्बर वडा कार्यालय जङ्कोट रोल्पा।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
5: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
7: दाजु भाइको के को गफ गफ हुँदैछ?
5: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
7: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
5: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
7: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846739031।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0385।
3: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98560-27-319।

सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: FM 94.2 समुदायको आवाज
1: ए नानी कता हिँड्यौ छाता उडेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लागिसक्यो। के खाजा खानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91 97 074 04 34

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै उषा किरणको नमस्कार।
1: प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदन अवरूद्ध, बजेटमाथिको छलफल प्रभावित, सदनमा अमर्यादित गतिविधि गर्ने सांसदमाथि जाँचबुझ गर्न समिति गठन,
0: भारत भ्रमणमा रहेका राष्ट्रपा सभापति लामिछाने र प्रधानमन्त्री मोदी बीच बुधबार सम्वाद हुने, अमेरिकी उपविदेश मन्त्री साराको परराष्ट्र मन्त्री खनालसँग भेटवार्ता, लगानी र व्यापार बढ़ाउने विषयमा छलफल, नेपालको स्वास्थ्य क्षेत्रमा प्राविधिक सहयोग गर्न चीन तयार,
1: दैलेखमा जीव दुर्घटना हुँदा कालीकोटका तीनजनाको मृत्यु, पोखराको सेती नदीमा निर्माणाधीन पुलको काम छिटो सक्न ताकेता, कमला नदीको पुननिर्माणको माग गर्दै मधेस प्रदेश सभा भवन घेराउ, काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बढ़ीको उजुरी, झण्डे पाउने 5 अर्ब बचत रकम फिर्ता गर्न माग,
0: रूसद्वारा आगामी नोभेम्बर 30 सम्म हवाई इन्धन निर्यातमा पूर्ण प्रतिबन्ध, मध्य एसियाली मुलुकहरू प्रभावित, रूसी तेल बोकेको प्रतिबन्धित ट्याङ्कर फ्रान्सेली नौसेनाको नियन्त्रणमा, कक्रोच जनता पार्टी भारतमा आन्दोलनमा, दिल्लीमा प्रदर्शन गर्दै,
1: र दायित्व उल्लंघन गरेपछि क्यानेडा क्रिकेटमाथि आईसीसीको कार्यवाही, तत्कालका लागि निलम्बन, फिफा विश्वकपमा नयाँ नियम लागू गरिँदै अनुशासनमा थप कडाई, मुख छोपेर विवाद गरे वा मैदान छाडे सिधै रातो कार्ड।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्रीको अभिव्यक्तिले चौतर्फी विरोध सम्बन्धी खबरबाट, प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि छिमेकी मुलुक भारतको सीमा मिचेको भन्दै संसदमा दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएको छ। हिजो प्रतिनिधि सभा बैठकमा आकस्मिक रूपमा प्रश्नोत्तरका लागि रुस्तममा पुगेका प्रधानमन्त्री शाहले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्नुभएको थियो। उहाँको यही अभिव्यक्ति अहिले सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई भारी परेको छ। प्रधानमन्त्रीको सो विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले कड़ा विरोध जनाएका छन्। यसै विषयमा साझा धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले आज बिहान विपक्षी दलहरूको बैठक बोलाएको थियो। बैठकले प्रधानमन्त्रीले नै देशको सीमामाथि धावा बोलेकाले प्रष्टीकरण दिनुपर्ने माग गरेको छ। सोही बैठकको निर्णय अनुसार नै आज सदनमा विपक्षी दलहरूले पटक पटक अवरोध गरेका छन्। उनीहरूको पटक पटकको अवरोधका बीच प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक भोलिसम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको हो। यसअघि सोमबार बसेको बैठक विपक्षी दलहरूको विरोधका कारण आजको बैठक विपक्षी दलहरूको विरोधका बीच पन्ध्र मिनटका लागि स्थगित भएको थियो, तर पुनः शुरू भएको बैठकमा पनि विपक्षी दलहरूले अवरोध जारी राखेपछि संसदको काम कार्यवाही अघि बढ़न नसकेको हो।
0: प्रतिनिधि सभामा आइतबारको बैठकमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको छ। आइतबारको बैठकमा केही सांसदले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक हानि नोक्सानी एवं क्षति पुर्याउने कार्य गरेको भन्दै घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको सभामुख डोलप्रसाद आर्यले जानकारी दिनुभयो। संसद बैठकमा भएको भौतिक हानि नोक्सानी एवं क्षतिको मुसुल्का तयार भएकाले यस विषयमा जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन तयार पार्नका लागि प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिको सदस्यमा संघीय संसद सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहनु भएको छ। सभामुख कार्यालयले समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 को नियम 33 को उपनियम 4 बमोजिम घटनामा संलग्नलाई आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने बताउनुभयो।
1: नेपाल भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभामा सांसदहरूले अवरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकको आकस्मिक समय सकिए लगतै सांसदहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी र अवरोध गरे। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संसदको नियमित कार्यसूची अगाडि बढ़ाउन पटक पटक गर्नुभएको आग्रहलाई अस्वीकार गर्दै सांसदहरूले निरन्तर विरोध जारी राखेपछि बैठक भोलि दिउँसो 1:15 बजेसम्म का लागि स्थगित गरिएको हो। प्रधानमन्त्री शाहको भनाईलाई लिएर विरोधमा अहिले सड़कदेखि सदनसम्म प्रदर्शन भइरहेको छ। हाल राष्ट्रिय सभामा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको एक सीट पनि प्रतिनिधित्व छैन। यता प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दल नेकपा एमाले र नेपाली कंग्रेस निकट नेपाल विद्यार्थी संघ नेभी संघले काठमाण्डुमा विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री शाहको अभिव्यक्तिले देश र जनताको शिर निहोरिएको भन्दै उक्त अभिव्यक्ति सच्याउन माग गरेर नेकपा एमालेको काठमाण्डु जिल्ला कमिटिले आज काठमाण्डुको माइती घर मण्डलामा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको राजीनामा समेत माग गरेको छ। यो अभिव्यक्ति नसचिआएसम्म आन्दोलन जारी रहने उनीहरूको चेतावनी छ। यसैगरी प्रधानमन्त्री शाहको सीमा सम्बन्धी भनाईप्रति विरोध जनाउँदै नेभी संघले पनि आजै सिंहदरबारको दक्षिणी गेट अगाडि प्रदर्शन गरेको छ।
0: जनता पार्टी भाजपाको निमन्त्रणामा 5 दिने औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली पुग्नु भएको छ। दिल्ली स्थित विमानस्थलमा उहाँलाई भाजपाका महासचिव अरूण सिंह र विदेश विभाग प्रमुख विजय चौधरीवालेले स्वागत गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले भोलि भाजपा मुख्यालयमा भाजपाका अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यसैगरी सभापति लामी छानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पर्सि बुधबार उच्च स्तरीय भेटवार्ता गर्ने तय भएको छ। यसका साथै उहाँले विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।
1: अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले परराष्ट्र मन्त्री सुशीर खनालसँग आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ़ बनाउने तथा विशेष गरी लगानी व्यापार संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। दक्षिण तथा मध्य एसियाली भ्रमणका क्रममा नेपाल आउनुभएकी उपविदेश मन्त्री रोजर्सले नेपाल बसाईका क्रममा विभिन्न सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि चीनका नवनियुक्त राजदूत चाङ माउ मिङबीच आज शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा नेपाल चीन स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप सुदृढ़ बनाउने विषयमा छलफल भएको छ। सो अवसरमा चिनिया राजदूत चाङले चीन सरकार नेपालको परम्परागत चिकित्सा प्रणाली जनस्वास्थ्य स्वास्थ्य पूर्वाधार तथा खाद्य स्वच्छताका क्षेत्रमा प्राविधिक सहयोग विस्तार गर्न तयार रहेको बताउनु भएको छ।
0: दैलेखको भैरवी गाउँपालिका साथ कालगौडामा बलेरो जीव दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य 5 जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परि कालीकोटको शुभ कालिका गाउँपालिकाका 36 वर्षीय चालक कलबहादुर रोकाया, 39 वर्षीय मित्र सुनार र 60 वर्षीय पुल्ती सरा बिकको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनाका घाइते मध्ये सुमत बिक र नयना सुनवारको अवस्था जटिल रहेकाले उनीहरूलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ भने बाँकी घाइतेको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ। आज दिउँसो सुर्खेतबाट कालीकोटका लागि छुटेको 8 जना यात्रु सवार SU-P-001-004964 नम्बरको जीवको ब्रेक फेल भई सड़कबाट करिब 400 मिटर तल खसेको प्रहरीले जनाएको छ।

0: यसमा ब्याङ्किङ।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो। आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
1: गजब रहेछ। अब म पनि पैसा असुल गर्छु।
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको पृथ्वी चोक स्थित सेती नदीमा निर्माणाधीन पुलको स्थलगत अवलोकन गर्नु भएको छ। पोखरा मोगलिन
3: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको पृथ्वी चोक स्थित सेती नदीमा निर्माणाधीन पुलको स्थलगत अवलोकन गर्नु भएको छ। पोखरा मोगलिन राजमार्ग सुधार आयोजना अन्तर्गत बनिरहेको उक्त पुलको भौतिक प्रगति बुझ्न मन्त्री लम्साल आज पर्यटन मन्त्री सहित निर्माण स्थल पुग्नु भएको हो। अवलोकन पछि मन्त्री लम्सालले आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताउँदै आवश्यक सहयोग गरेर काम छिटो सम्पन्न गर्न ताकेदा गर्नुभएको छ। 2079 सालमा सम्झौता भएको यो पुल चिनिया सामग्री आपूर्तिमा ढिलाइ र स्थानीय जग्गा व्यवस्थापनको विवादका कारण दुई पटक म्याथ भइसकेको छ।
5: हुलाकी राजमार्ग अन्तर्गत निर्माण नसकिँदै भत्किएको कमला नदीको पुल पुनः निर्माणमा प्रदेश सरकारले चासो नदेखाएको भन्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति सिराहा र धनुषाले आज जनकपुर धाम स्थित मधेस प्रदेशमा सभा भवन घेराउ गरेका छन्। प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको बेलामा आन्दोलनकारीहरूले मुख्य गेटमा प्रदर्शन र नाराबाजी गरेका हुन्। संघीय सरकारको उपेक्षामा गरेको कमला पुललाई प्रदेश सरकारले समेत प्राथमिकतामा नराखेको भन्दै पीड़ित जनता आक्रोशित बनेका छन्।
4: संघीय सरकारले देशभरका 11 वटा कृषि उपज थोक बजारमा भएको अतिक्रमण हटाउन परिपत्र गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले सुनसरीको धरानतिर स्थित कृषि उपज बजार व्यवस्थापन समिति सहित देशभरका 11 वटा समितिलाई परिपत्र जारी गर्दै अतिक्रमण हटाउन भनेको हो। विभागले बजार क्षेत्रभित्र अतिक्रमणको अवस्था अध्ययन गरी जग्गा खाली गराउन अटेर गरे स्थानीय तह र प्रशासनसँग समन्वय गरेर कानूनी प्रक्रिया अगाडि बढ़ाउन भनेको छ। यता धरानुपा महानगरपालिकाले भने सुकुम्बासी परिवारलाई बलपूर्वक हटाउने पक्षमा नरहेको स्पष्ट पारेको छ। कार्यवाहक नगर प्रमुख आयन्द्र विक्रम बेघाले आफ्नो कार्यकालमा कसैलाई पनि घरबारविहीन नबनाउने प्रतिबद्धता जनाउनु भएको छ।
5: काठमाडौँ महानगरपालिकाको शहरी विभागमा 4,77,00,000 रूपियाँ भन्दा बढ़ी बचत रकम फिर्ता गराई पाउन 6,300 भन्दा बढ़ी बचतकर्ताले उजुरी दिएका छन्। विभागका अनुसार गत वैशाख 17 गतेदेखि हालसम्म परेका निवेदनका आधारमा यति ठूलो परिमाणमा माग दावी आएको हो। रकम फिर्ताको माग गर्नेमा दैनिक 500 देखि 1,000 रूपियाँसम्म बचत गर्ने साना बचतकर्ता धेरै रहेका छन्। उजुरी दिने मध्ये 1,00,000देखि 5,00,000 रूपियाँसम्म बचत गर्ने साना बचतकर्ताको संख्या 78% रहेको महानगर सहकारी विभाग का प्रमुख ध्रुवराज काफ्लेले जानकारी दिनुभयो। महानगर 6 मा संचालित बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट सहकारीले 34 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ भने आगामी 1 महिनाभित्र 5,00,000सम्म बचत गर्नेको रकम फिर्ता दिने योजना बनाएको छ। महानगरले ठूला बचतकर्ताको हकमा

0: संस्थाका संचालक र ऋणीहरूलाई ताकेता गर्दै छलफल र मेलमिलाप मार्फत बचत फिर्ता गराउने प्रक्रिया अगाडि बढ़ाएको छ।
1: नेपाल चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी जून 4 तारीकदेखि काठमाडौँ र चीनको सेन्जन शहरबीच सीधा उडान शुरू गर्ने भएको छ। चीनको सिलिकन भ्याली मानिने सेन्जेनसँग सीधा उडान जोड्दै कम्पनीले आफ्नो क्षेत्रीय सञ्जाल विस्तार गर्न लागेको हो। कम्पनीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सेन्जेन स्थित बाओवान अन्तर्राष्ट्रिय विमानस्थलबीच हप्तामा दुईवटा उडानहरू सञ्चालन हुनेछन्। काठमाडौँबाट प्रत्येक मंगलबार र बिहिबार राति पाउने 10 बजे र सेन्जेनबाट प्रत्येक बुधबार र शुक्रबार बिहान पाउने 6 बजे उडान हुने तालिका सार्वजनिक गरिएको छ।
0: पोखराबाट मुस्ताङसम्म पुग्ने सड़क यात्रा सहज बनेपछि पर्यटकीय र धार्मिक क्षेत्र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको भीड़ लागेको छ। सड़क पहुँच विस्तार र यातायात सुविधा सहज भएसँगै विश्व प्रसिद्ध मुक्तिनाथ मन्दिर र कागबेनी धाममा दर्शनार्थीको उल्लेखनीय घुइँचो लागेको हो। मुक्तिनाथ मन्दिर परिसरमा पुग्ने श्रद्धालुहरू 108 धारामा स्नान गर्ने र दर्शन गर्ने कार्यमा व्यस्त देखिन्छन्। यस्तै पितृ उद्धारको विश्वाससहित कालीगण्डकी नदी किनाराको कागबेनी धाममा श्राद्ध तथा तर्पण गर्ने भक्तजनको आकर्षण बढ़ेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षमा करिब 16 खर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले आज आयोजना गरेको बजेट पछिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले 5 वर्षको अवधिलाई हेरेर बजेट ल्याइएको र यसले 7% आर्थिक वृद्धि कायम गर्ने दावी गर्नुभएको छ। विद्युतमा लगाइएको मूल्य अभिवृद्धि करबाट सरकार पछाडि नहट्ने प्रश्न पार्दै मन्त्री वाग्लेले अन्तिम उपभोक्तालाई मार नपार्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभएको छ।
2: रकम फिर्ता नपाएपछि कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताले आज नेपालगंज स्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडि धरना दिएका छन्। बैंकको केन्द्रीय कार्यालयबाट विरोध र्याली शुरू गरेर आक्रोशित बचतकर्ताले राष्ट्र बैंकको कार्यालय घेराउ तथा नाराबाजी र धरना गरेका हुन्। बाँके बर्दिया र दाङका 19 शाखाका पीड़ित ग्राहकहरू तत्काल आफ्नो निक्षेप फिर्ताको माग राख्दै आन्दोलनमा छन्।
1: आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आज शेयर बजार नकारात्मक देखिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ 15 संसदमा प्रस्तुत गर्नुभएको बजेटप्रति लगानीकर्ताहरू असन्तुष्ट रहँदा नेप्से परिसूचक 26.72 घटेर 2755.37 बिन्दुमा झरेको छ। बजार घटे पनि आज कारोबार रकम भने सन्तोषजनक रहँदै 5,61,43,00,000 रूपियाँ भन्दा बढ़ीको शेयर किनबेच भएको छ। आज दिनभर भएका कारोबारमध्ये 233 कम्पनीको शेयर मूल्य घट्दा जम्मा 35 कम्पनीको मात्र मूल्य बढ़ेको छ।
2: अब विदेशका खबर। युक्रेनी आक्रमणका कारण ऊर्जा पूर्वाधारमा क्षति पुगेपछि रूसले आगामी नोभेम्बर 30 लागि हवाई इन्धन निर्यातमा प्रतिबन्ध लगाएको छ। रूसी सरकारले आज वक्तव्य जारी गर्दै घरेलु बजारमा इन्धनको मूल्य र आपूर्ति स्थिर राख्न निर्यातमा प्रतिबन्ध लगाएको जनाएको छ, जसका कारण मध्य एसियाली मुलुकहरू प्रभावित हुने भएका छन्। यता एन्टलान्टिक महासागरको अन्तर्राष्ट्रिय जल क्षेत्रबाट रूसी तेल बोकेको प्रतिबन्धित ट्याङ्कर टागोरलाई फ्रान्सेली नौसेनाले नियन्त्रणमा लिएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल मैक्रोनले रूसले युद्धका लागि आर्थिक स्रोत जुटाउन प्रतिबन्ध छलेर यस्ता जहाज चलाएको आरोप लगाएका छन्।
1: भारतमा सामाजिक सञ्जाल मार्फत उदाएको कक्रोच जनता पार्टी सुजेपीले आन्दोलनको घोषणा गरेको छ। हालै सार्वजनिक भएको एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै पार्टीले आगामी शनिबारदेखि नयाँ दिल्लीमा धरना कार्यक्रम शुरू गर्न लागेको हो। पार्टीका संस्थापक अभिजित दीपकले अमेरिकाबाट भारत फर्किए लगत्तै आन्दोलन शुरू गर्ने तयारी छ। बेरोजगारी, भ्रष्टाचार र परीक्षा प्रणालीको कमजोरी विरूद्ध केन्द्रित यस दलले अवकाशप्राप्त प्रधान न्यायाधीशलाई राज्यसभामा नियुक्ति नगर्ने र संसद तथा मन्त्री परिषदमा 50% महिला प्रतिनिधित्व हुनुपर्ने लगायतका 5 सूत्रीय माग अघि सारेको छ। आन्दोलनको घोषणासँगै भारतभर सुरक्षा सतर्कता बढ़ाइएको छ।
2: अब खेलकुद। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सदस्यीय दायित्वको गम्भीर उल्लंघन गरेको भन्दै क्यानाडा क्रिकेट बोर्डलाई तत्काल प्रभाव रहने गरी निलम्बन गरेको छ। क्यानाडा क्रिकेटमा देखिएको प्रशासनिक तथा सुशासन सम्बन्धी समस्याका कारण आईसीसीले यो कदम चालेको हो। निलम्बन गरिए पनि खेलाड़ीको हितलाई ध्यानमा राख्दै क्यानाडाका राष्ट्रिय टोलीहरू आईसीसीका प्रतियोगितामा सहभागी हुन पाउनेछन्।
1: आगामी 2026 फिफा विश्वकप फुटबल प्रतियोगितालाई अझ छिटो, निष्पक्ष र रोमाञ्चक बनाउन फिफाले 11 नयाँ नियमहरू लागू गर्ने भएको छ। खेलमा समय खेर फाल्ने प्रवृत्ति घटाउन थ्रो इन र गोल किकमा 5 सेकेण्ड, गोलकिपरका लागि 8 सेकेण्ड र खेलाड़ी प्रतिस्थापनका लागि 10 सेकेण्डको समय सीमा तोकिएको छ। नयाँ नियम अनुसार गोलकिपर घाइते हुँदा अन्य खेलाड़ीहरू रणनीतिका निर्देशन लिन प्रशिक्षक कहाँ जान पाउने छैनन्। त्यस्तै भिडियो सहायक रेफ्रीको अधिकार क्षेत्र विस्तार गरी दोस्रो पहेलो कार्ड र गलत कर्नरको समेत समीक्षा गरिने भएको छ। अनुशासनमा थप कडाई गर्दै मुख छोपेर विवाद गरेमा वा रेफ्रीको विरोधमा मैदान छोडेमा खेलाड़ीलाई सिधै रातो कार्ड देखाइने फिफाले जनाएको छ। जादा जादै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदन अवरूद्ध, बजेटमाथिको छलफल प्रभावित, सदनमा अमर्यादित गतिविधि गर्ने सांसदमाथि जाँचबुझ गर्न समिति गठन।
1: भारत भ्रमणमा रहेका राष्ट्रपा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच बुधबार संवाद हुने। अमेरिकी उपविदेश मन्त्री साराको परराष्ट्र मन्त्री खनालसँग भेटवार्ता, लगानी र व्यापार बढ़ाउने विषयमा छलफल। नेपालको स्वास्थ्य क्षेत्रमा प्राविधिक सहयोग गर्न चीन तयार।
2: निर्माणाधीन पुलको काम छिटो सक्न ताकेता कमला नदीको पुल पुनः निर्माणको माग गर्दै मधेस प्रदेश सभा भवन घेराउ काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बढ़ीको उजुरी झण्डै 4.5 अर्ब बचत रकम फिर्ता गर्न माग
1: रूसद्वारा आगामी नोभेम्बर 30 सम्म हवाई इन्धन निर्यातमा पूर्ण प्रतिबन्ध मध्य एसियाली मुलुकहरू प्रभावित रूसी तेल बोकेको प्रतिबन्धित ट्याङ्कर फ्रान्सेली नौसेनाको नियन्त्रणमा भारतमा कक्रोच जनता पार्टी आन्दोलित दिल्लीमा प्रदर्शन गर्दै
2: र क्यानाडा क्रिकेटमाथि आरसीसीको कार्यवाही तत्कालका लागि निलम्बन फिफा विश्वकपमा नयाँ नियम लागू गरिँदै अनुशासनमा थप कडाई मुख छोपेर विवाद गरे वा मैदान छाडे सिधै रातो कार्ड
1: हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ बिदा दिनुहोस् नमस्कार।

0: रेडियो एन आर्यन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: World Inco Festivity Offer. अब Pound House 1 वर्ष को 200 Mbps Internet TV साथ में Dual Band Router, Nokia Beacon 1.1 Mesh Router और Net TV Set Top Box मात्र रूप 1200 प्रति महीना में सर्थहरू लागू होने चाहिए। छिटो बने गई World Link।
1: आज तो तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
7: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्टिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
6: ए हो र, सेवा राम्रो हुन्छ त?
7: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
6: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
7: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
8: 9827848448, 9846554495 र 9846011818।
9: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
10: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
9: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
10: ए कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
9: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
10: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
9: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
7: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
9: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9799509080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
0: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूहमा जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दि आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 63 363, 98560 69 17 र 98560 68 67।

अब समाचार विस्तारमा। तनहुँ दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दुध बिक्रीबाट मात्रै मासिक करिब 2 करोड रुपियाँ आमदानी गर्ने गरेका छन्। 26 विश्व दुग्ध दिवसको सन्दर्भमा संस्थाले दिएको जानकारी अनुसार यहाँका किसानहरूले गत 1 वर्षको अवधिमा 23 करोड रुपियाँ बराबरको दुध बिक्री गरेका छन्। संस्थाका व्यवस्थापक राजु भुजेलका अनुसार सहकारी मार्फत दैनिक 8,000 लिटरभन्दा बढी दुग्ध सङ्कलन र बिक्री हुँदै आएको छ। यहाँ सङ्कलन हुने अधिकांश दुग्ध सुजल डेरी मार्फत पोखरा निर्यात हुने गरेको व्यवस्थापक भुजेलले जानकारी दिनुभयो। सहकारीले गत वर्ष मात्रै 19 लाख लिटर दुध बिक्री गरी 23 करोड रुपियाँ आमदानी गर्न सफल भएको थियो। संस्थाका अध्यक्ष तुलसीराम सापकोटाका अनुसार यस जिल्ला स्तरीय सहकारी संस्थासँग जिल्लाका अन्य 18 दुग्ध उत्पादक सहकारी संस्थाहरू आबद्ध रहेका छन्। यस सञ्जालमा हाल 1,500 जना व्यावसायिक किसानहरू प्रत्यक्ष रूपमा जोडिएर व्यावसायिक दुध उत्पादनमा लागेका छन्। गाउँ गाउँमा गठन भएका सहकारीहरू मार्फत सङ्कलित दुग्ध सहजै बजार गइरहेकोले किसानहरू पशुपालनतर्फ थप उत्साहित भएका छन्। दुध बिक्रीबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै किसानहरूको आर्थिक जीवन स्तरमा समेत ठूलो परिवर्तन आएको अध्यक्ष सापकोटाले बताउनुभयो। दानाको मूल्य बढ्ने तथा समयमा किसानले भुक्तानी नपाउने जस्ता समस्या रहेकोले सो समस्या समाधानका लागि सरकारले पहल कदमी गर्नुपर्ने सापकोटा बताउनुहुन्छ। तनहुँको भानु नगरपालिकाले स्वास्थ्य क्षेत्रमा प्रविधिको आधुनिक प्रयोग मार्फत नगरवासीको स्वास्थ्य परीक्षण सुरु गरेको छ। नगरपालिकाले स्वास्थ्य क्षेत्रमा भित्रिएको नयाँ प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गरी छाती सम्बन्धी रोगको खोज पड़ताल गर्ने अभियान अन्तर्गत सञ्चालन गरेको शिविरबाट 23 जना क्षयरोगी पहिचान भएका छन्। भानु नगरपालिका 3 खहरे स्थित स्वास्थ्य चौकीमा सञ्चालन गरिएको एआई कृत्रिम बुद्धिमत्ता प्रविधिमा आधारित छातीको एक्सरे परीक्षण शिविरमा कुल 394 जनाको छाती परीक्षण गरिएको थियो। परीक्षणका क्रममा 23 जनामा क्षयरोगसँग मिल्दोजुल्दो लक्षण तथा सङ्केत देखिएपछि उनीहरूलाई थप पुष्टि तथा आवश्यक प्रयोगशाला परीक्षणका लागि प्रादेशिक अस्पताल दमौलीमा रिफर गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्य चन्द्र भट्टराईले जानकारी दिनुभयो। भानु नगरपालिकाले प्रदेश जनस्वास्थ्य कार्यालय दमौलीको सहकार्य तथा जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा आइतबार विशेष अभियान र स्वास्थ्य शिविरको सुरुवात गरेको थियो। विशेष गरी क्षयरोग, टिबी र छाती सम्बन्धी अन्य जटिल रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्ने उद्देश्यले यो कदम चालिएको नगरपालिकाले जनाएको छ। स्वास्थ्य शाखा प्रमुख भट्टराईका अनुसार कार्यक्रममा प्रयोग गरिएको एआई प्रविधिले एक्सरे रिपोर्टको प्रारम्भिक विश्लेषण गरी क्षयरोगको जोखिम भएका व्यक्तिहरूलाई छिटो पहिचान गर्न ठूलो सहयोग पुर्याएको छ। यस आधुनिक प्रविधिको प्रयोगले समुदाय स्तरमै रोगको प्रारम्भिक स्क्रिनिङका लागि प्रभावकारी छिटो र सहज बनाएको उहाँले बताउनुभयो। भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले परम्परागत प्रविधिभन्दा एआई प्रविधिको प्रयोग बढी प्रभावकारी र भरपर्दो हुने भएकाले परीक्षण गरिएको बताउनुभयो। क्षयरोग लागेका बिरामी र हाल उपचाररत बिरामीका परिवारका सदस्यहरूका साथै इँटाभट्टा लगायतका जोखिमपूर्ण क्षेत्रमा काम गर्ने मजदुरलाई शिविरमा प्राथमिकता दिएको थियो। त्यस्तै अत्यधिक धुम्रपान र मद्यपान गर्ने व्यक्ति, दीर्घरोगी जस्तै दम, मधुमेह, उक्त रक्तचाप, एचआइभी एड्स र निरन्तर खोकी लाग्ने समस्या झेलिरहेका नागरिकहरूले स्वास्थ्य चौकीमा आएर निशुल्क सेवा लिएका थिए। तनहुँका सबै स्थानीय तहमा क्रमशः मगर भाषाको पठन पाठन विस्तार गरिने भएको छ। मगर भाषा, लिपि, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण तथा शिक्षक प्रशिक्षण प्रदान गरेर विद्यालय स्तरमा पठन पाठन विस्तार गर्ने तयारी थालिएको हो। नेपाल मगर सङ्घ तनहुँको आयोजनामा तथा शुक्ल गण्डकी नगरपालिकाको सहयोग आइतबार शुक्ल गण्डकीमा आयोजित मगर भाषा संस्कृति पाठशाला विषय कार्यशाला गोष्ठी 2083 उक्त जानकारी दिएको हो। नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष हर्कबहादुर थापा मगरले जिल्लाका 10 पालिकाको सहभागितामा जिल्ला स्तरीय प्राज्ञिक परिषद गठन गरी मगर भाषाको स्थानीय पाठ्यक्रम तयार गरिएको बताउनुभयो। उहाँका अनुसार पाठ्यक्रम कार्यान्वयनका लागि आवश्यक शिक्षकहरूलाई
प्रशिक्षण समेत प्रदान गरिसकेकाले आगामी दिनमा पालिकाहरूसँग समन्वय गरेर विद्यालयमा मगर भाषाको पठन पाठन विस्तार गरिनेछ। उहाँले मातृभाषा शिक्षाले समुदायको भाषा, संस्कृति, इतिहास र मौलिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै स्थानीय सरकारको सहयोगमा जिल्लाभर अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। कार्यक्रमका प्रमुख अतिथि शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले भाषा, धर्म, संस्कृति र साहित्यको संरक्षण तथा विकासका लागि स्थानीय तहले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय ज्ञान, सिप, सभ्यता र संस्कृतिको संरक्षणबाट समाजलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। कार्यशालाका प्रमुख प्रशिक्षक भाषा र संस्कृति विज्ञ डाक्टर विष्णु कुमार सिन्जाली मगरले मगर सभ्यता सहितको समृद्ध समाज निर्माणका लागि शिक्षा र सचेतना, आर्थिक उद्यमशीलता, सामाजिक तथा सांस्कृतिक विकास र राजनीतिक सशक्तिकरणलाई सँगसँगै अघि बढाउनु पर्ने बताउनुभयो। कार्यक्रममा मगर भाषाको संरक्षण, पाठ्यक्रम कार्यान्वयन, शिक्षक व्यवस्थापन तथा विद्यालय स्तरमा मातृभाषा शिक्षाको आवश्यकता सम्बन्धमा छलफल गरिएको थियो। सहभागीहरूले मातृभाषामा आधारित शिक्षाले बालबालिकाको सिकाइ उपलब्धि सुधार गर्नुका साथै भाषा र संस्कृतिको पुस्तान्तरणमा समेत योगदान पुर्याउने धारणा राखेका थिए। कार्यक्रममा नेपाल मगर सङ्घको भाषिक उपाध्यक्ष हर्क आले भाषा बाँचे मात्र जातिको अस्तित्व रहने भएकाले विद्यालय तहदेखि नै यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो। गण्डकी प्रदेश सचिव नन्दु थापा मगरले मातृभाषा शिक्षाका लागि प्रदेश स्तरबाट पनि आवश्यक नीतिगत पैरवी भइरहेको उल्लेख गर्नुभयो। त्यसै गरी नेपाल मगर सङ्घ तनहुका पूर्व अध्यक्ष खड्ग सिंह थापाले विगत लामो समयदेखिको प्रयासले अहिले सार्थकता पाउन थालेको भन्दै खुसी व्यक्त गर्नुभयो भने मगर भाषा र संस्कृतिका विज्ञ एम बहादुर आले भाषिक शुद्धता र मौलिक लिपिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो। ब्यास नगरपालिका 14 स्थित केशवटार माध्यमिक विद्यालयमा 2 वर्ष अघि कक्षा 1 सुरु गरिएको मगर भाषाको पठन पाठन हाल कक्षा 3 विस्तार भइसकेको छ। उक्त अभ्यासलाई जिल्लाका अन्य विद्यालयमा समेत विस्तार गर्ने लक्ष्यका साथ पाठ्यक्रम निर्माण र शिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको सङ्घले जनाएको छ। राष्ट्रिय जनगणना 2078 अनुसार तनहुमा मगर समुदायको जनसङ्ख्या 83,613 रहेको छ। नेपाल मगर सङ्घ तनहुका अनुसार जिल्लामा मगर समुदायको वास्तविक सङ्ख्या 1,07,000 रहेको अनुमान गरिएको छ। कार्यक्रममा विभिन्न पालिकाका प्रतिनिधि, मगर प्रागिक परिषदका पदाधिकारी तथा नेपाल मगर सङ्घका जिल्ला र स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अब विदेशको खबर। मलेसियाले 16 वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ। सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियमअनुसार 16 वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्। नयाँ व्यवस्था अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। साथै 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न नदिने तथा त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुनेछ। यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब लगायत लाखौँ प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागू हुनेछ। नियमको पालना नगर्ने कम्पनीहरूलाई 1 करोड मलेसियन रिङ्गिटसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ। मलेसिया सरकारले बालबालिकालाई अनलाइन माध्यमबाट फैलिने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाव तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगाउने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ। सरकारका अनुसार पछिल्ला वर्षहरूमा बालबालिकामाथि डिजिटल माध्यमबाट हुने विभिन्न जोखिम बढ्दै गएकाले कडा नियमन आवश्यक भएको हो। यद्यपि बालबालिकाले विभिन्न उपाय अपनाएर नियम छल्दै खाता खोलेको अवस्थामा अभिभावकलाई कुनै कानुनी कारवाही गरिने छैन। सरकारको ध्यान मुख्य रूपमा सामाजिक सञ्जाल कम्पनीहरूलाई उत्तरदायी बनाउनेतर्फ केन्द्रित रहेको बताइएको छ। मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगले यो नीति बालबालिकालाई इन्टरनेटबाट टाढा राख्ने उद्देश्यले नभई उनीहरूका लागि सुरक्षित र उमेर अनुकूल डिजिटल वातावरण निर्माण गर्न ल्याइएको स्पष्ट पारेको छ। मलेसिया यस्तो कदम चाल्ने विश्वका केही देशहरूमध्ये एक बनेको छ।
यसअघि अस्ट्रेलिया ब्राजिल र इन्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरिया लगायतका देशहरूले पनि यस्तै नीति निर्माणको प्रक्रिया अगाडि बढाइरहेको छन्। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। दूध बिक्रीबाट मासिक 2 करोड रुपियाँ आमदानी। एआई एक्सरे परीक्षणबाट 30 जनामा क्षयरोग पहिचान। तनहुँका सबै पालिकामा मगर भाषाको पठन पाठन विस्तार गरिने। र मलेसियामा 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
5: ओइ सुहाना, सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
6: हो र, होइन होला त्यस्तो त।
7: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ मिस।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
11: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
12: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज
1: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नु हुन्न आज त म आफै गएर किनेर ल्याउँछु
2: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नु हुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
1: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास्तिन सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9856253880 9814852518 र 9805315332
3: यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
4: तिन दिन भयो
3: तिमीलाई थाहा छ रिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
4: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
3: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
4: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
5: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन्ने हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
3: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
6: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गरौँ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
9: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
9: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
8: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
9: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
9: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9560 63444 9855606056

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
6: हाम्रा विशेषताहरू:
7: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
6: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
5: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
6: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
5: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
6: उचित छात्रवृत्तिको व्यवस्था।
7: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
6: स्वस्थ चमेना गृहको व्यवस्था।
7: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
6: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803। दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
8: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
9: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
10: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
11: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
13: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास 2 मा पाइन्छ नि दिदी।
12: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
13: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
12: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
14: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
13: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73-344।
15: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
16: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
15: अनि त्यो कहाँ पाइन्छ त?
16: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
17: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
18: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
19: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
18: फर्निचर उद्योग
20: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल,
19: मोबाइल नम्बर 9916664683,
21: 9856343।
22: तपाईलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
23: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ। हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
3: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबै जाने यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
11: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556-25380, 9814-5518 र 9065-15332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 98-41-12-07-40।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदाय को आवाज।
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, व्यास 2 न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065317350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, व्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था। वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दि आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, व्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560-68667।
11: सूचना।
12: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
11: हाम्रा सेवाहरू:
12: सत्यवती निर्मल बाल मन्दिर पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
11: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौँ।
3: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
2: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका, वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
5: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
10: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
9: अनि त्यो कहाँ पाइन्छ त?
10: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
11: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98 464 14 438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
11: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग
11: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 98 16 64 66 83,
10: 98 560 43 234।
13: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
14: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
15: दाजु भाइको के को गफ गफ हुँदैछ?
13: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
15: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
13: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
15: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9846739131
16: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
17: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
16: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
17: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
16: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0656536715 र 9841120740
0: दमौली FM 94.2 समुदायको आवाज

ए पानी छोड़ला दुनियाले मलाई छोड़ला तर मैले तिमीलाई छोड्ने छैन लाएको माया तोड्ने छैन खाएको कसम तोड्ने छैन सीआरबीटी 01300131209 पीआरबीटी 6042 7111

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यास चार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास चार, मेन रोड, दमौली, तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006505, 9819113627, 0665650025।
3: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
4: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
4: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रेखुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन। वर्ष पुरानो पसल डाङ्ग्रेखुल्सी लाइन ग्रिन सानो पसल डाङ्ग्रेखुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 9058500700,
1: 9460404

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-71-51-760।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज आवाज
1: हवस्त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यतिनेलसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दै

0: प्रज्वालितो ज्ञानमय प्रदीप
1: आदरणीय श्रोतृवृन्द, यी मंगल स्तुतिहरूको प्रस्तुति पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ संगीतमय गायत्री भजन।

0: आदरणीय श्रोतृवृन्द, संगीतमय गायत्री भजन पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश।
1: कुर्म पुराण, पद्म पुराण, मनुस्मृति, भविष्य पुराण र स्कन्द पुराणमा भनिएको छ, अनारोग्य मनायुष्य अस्वर्ग्यम चाति भोजनम अपुण्यम लोकविद्विष्टम तस्मात् तत्परिवर्जयेत्। अर्थात् कुर्म पुराण, पद्म पुराण, मनुस्मृति, भविष्य पुराण र स्कन्द पुराणमा भनिएका यी भनाइहरूको अर्थ हुन्छ, धेरै भोजन गर्नु आयु, स्वर्ग र पुण्यलाई नाश गर्नेवाला हुन्छ र त्यस्तै गरी संसारमा निन्दा गरिनेवाला हुन्छ, त्यसैले अति भोजन गर्न हुँदैन। शाश्वत सन्देशको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ आधुनिक भजन, भगवान बुद्धको शरण परौँ।